0: गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
1: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
0: अनुरोधक शुक्ला।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
1: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
2: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौ।
3: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाजे पानी।
4: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा हिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाजे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
5: दिनको संस्कृति सधैँ बिहानी नै गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोलपाई 100.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2013 साल असार 22 कृष्ण पक्षको पञ्चमी, सन् 26 जुलाई 6 तारीख। कार्यक्रममा सबैभन्दा पहिला तपाईँको आजको राशि। सबैभन्दा पहिले मेष राशि। रोजगारीका नयाँ अवसरहरू फेला पर्नेछन्। पुराना अल्झेका मामलाहरू सुल्झिनेछन्। सन्तानको स्वास्थ्यलाई लिएर धन खर्च होला। यात्रा गर्दा सावधान रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक 4 रहेको छ। वृष राशि। शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ। साथीभाइबाट समयमा सहयोग नमिल्नाले मन खिन्न रहन सक्नेछ। नयाँ सम्पर्कबाट अड्डेको नाम बढ्ने काम बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक 8 रहेको छ। मिथुन राशि। वैवाहिक जीवनमा विश्वासमा कमी आउन सक्छ। सावधान रहनुहोला। सहकर्मीहरूसँग मनमुटावले कार्यक्षेत्रमा बाधा पर्न सक्नेछ। घर परिवारमा बच्चाहरूसँग रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक 5 रहेको छ। कर्कट राशि। अधिकारीहरूको सहयोगमा मनोबलमा वृद्धि हुनेछ। शैक्षिक क्षेत्र फराकिलो हुनेछ। अवसरको खोजीमा आफन्तहरूबाट टाढिनुपर्नेछ। मन प्रसन्न रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक 2 रहेको छ। सिंह राशि। पुरानो रोग उब्जिने र स्वास्थ्य कमजोर रहन सक्नेछ। सचेत रहनुहोस्। आध्यात्मक तर्फ रुचि बढ्नेछ। अरूको भर पर्दा कार्यक्षेत्रमा पछाडि परिनेछ। शुभ चिन्तकहरूको साथ पाइनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक 6 रहेको छ। कन्या राशि। साझेदारी व्यापारमा नयाँ शुरूआत हुनेछ। घर परिवारमा आफूभन्दा ठूलोको सहयोग मिल्नेछ। धैर्य वा लगनशीलताले राम्रो उपलब्धि प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक 1 रहेको छ। तुला राशि। व्यापार व्यवसायमा अप्ठ्यारा परिस्थितिहरूसँग सम्झौता गर्नुपर्नेछ। कार्यक्षेत्रमा चलिरहेको काममा गति आउनेछ। सेवामूलक काममा विशेष सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक 2 रहेको छ। वृश्चिक राशि। हतारमा कुनै निर्णय नलिनुहोला। अध्ययनमा प्रगति हुनेछ। साथै ज्ञानलाई निखार्ने समय रहेको छ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा फाइदा हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक 1 रहेको छ। धनु राशि। जीवनसाथीसँग वैचारिक मतभेदका योग रहेका छन्। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अगाडि योजना बनाएर कार्य गर्नुहोस्। सफलता मिल्नेछ। मातापिता वा गुरूजनहरूको कुरालाई व्यवस्था नगर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक 4 रहेको छ। मकर राशि। नयाँ सम्बन्धले खुशी लिएर आउनेछ। अप्ठ्यारा कार्य पनि सजिलै पूर्ण गर्न सकिनेछ। कारोबार विस्तारलाई लिएर नयाँ अनुभव गर्ने समय रहेको छ। अनुभवको फाइदा मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक 3 रहेको छ। कुम्भ राशि। नोकरी वा पेसामा भावनामा आएर निर्णय नलिनुहोला। समयमा निर्णय नलिनाले नोक्सानको आशंका रहनेछ। स्वास्थ्यमा खानपिन र आहार विहारको विशेष ध्यान राख्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक 2 रहेको छ। अन्तिममा मीन राशि। निजी कार्यलाई टाल्दा समय बढ्नेछ। आत्मविश्वासको कमीले महत्वपूर्ण कार्यहरू अड्किन सक्नेछन्। धर्म कर्ममा रुचि बढ्नेछ। अज्ञात भयले सताउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक 3 रहेको छ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू: गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
2: र 9867

0: connect your dream, connect your future, STEAM, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pansaki, Botis Charsi, Tiranabe, Ro Antanabe Pansaki, Otis Shunet Tirata.
2: तपाई पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878 प्रशान्त नेउपाने 9846026925
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
4: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुख मात्रै पाइयो
3: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
4: हो त है सामान लिन टाढा किन जानु पर्यो र
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
7: ग्राहकको चाहना नै हाम्रो तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
7: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
8: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
9: कि बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
8: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
9: तिमीलाई पड्किने बाइक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
10: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस
12: दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर
11: सञ्जीव श्रेष्ठ 9856083507
12: कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
13: 103.8 अन्तर्मनको आवाज
14: स्टुडियो टाइमचेक अहिले बिहानको 6 बज्यो
15: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साटफेर कर प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816095301

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: लाजिम पार्ट काठमाडौँ
4: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
5: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
4: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
6: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
7: फोन 056-494-333-493-555
8: काया कैरनमा अब खबरको सिलसिला बैंक तथा वित्तीय संस्थामा थुप्रिएको कर्जा प्रवाहका लागि सहजीकरण हुने गरी राष्ट्र बैंक आउँदो आर्थिक वर्षको मौद्रिक नीति लेखनको अन्तिम तयारीमा जुटेको छ यसपटक मौद्रिक नीतिको संरचनामा व्यापक परिमार्जन गरेको राष्ट्र बैंकले आउँदो वर्षमा गुणस्तरीय कर्जा विस्तारलाई प्रोत्साहन गर्ने तयारी गरेको छ बजेटले आउँदो आर्थिक वर्षमा 7% आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धि दर 6% भित्र सीमित राख्ने लक्ष्य तय गरेको छ बजेटका यी लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी कर्जा विस्तार र मौद्रिक व्यवस्थापन गर्ने खालको मौद्रिक नीतिमा राष्ट्र बैंक जुटेको हो विगतका वर्षमा मौद्रिक नीतिमा चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था मौद्रिक नीति र नियामकीय पाटो सबै एउटै नीतिमा समेटिन्थ्यो यस वर्ष चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था र मौद्रिक नीति गरी तीन भाग छुट्टा छुट्टै जारी हुने राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले बताउनु भएको छ मौद्रिक नीति कहिले जारी हुन्छ भन्ने बारे अहिले भन्न सकिँदैन तयारी भइरहेको छ अन्तिम टुङ्गो लागेपछि सार्वजनिक हुन्छ उहाँले भन्नुभएको छ यद्यपि मौद्रिक नीतिको समीक्षा र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था आइतबार हिजोको संचालक समिति बैठकबाट समेत पारित भइरहेको राष्ट्र बैंकको उच्च स्रोतले बताएको खबर कान्तिपुरले लेखेको छ
9: सरकारले काबू बाहिरको परिस्थिति फोर्स मेजरले प्रत्यक्ष असर गरेका पूर्वाधार आयोजनाहरूका ठेक्कामा म्याद थपको लागि बाटो खोलेको छ यो प्रक्रिया अघि बढ़ाउन पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले मातहतका निकायहरूलाई परिपत्र गर्नुभएको छ फोर्स मेजर भनेर अहिले पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्य वृद्धिलाई लिइएको छ मध्यपूर्वमा फागुन 16 अमेरिका इजरायल र इरान सम्मिलित युद्ध शुरू भयो त्यसको केही दिनपछि निर्माण क्षेत्रमा प्रयोग हुने इन्धन लगायतका निर्माण सामग्रीहरूमा अत्यधिक मूल्य वृद्धि हुन पुग्यो त्यसले निर्माण लागत वृद्धि हुन जाँदा निर्माण व्यवसायीले काम गर्न सकेका छैनन् त्यसैलाई सहजीकरण गर्नका लागि म्याद थपको व्यवस्था ल्याएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ अब निर्माण व्यवसायीहरूले पेश गरेका म्याद थपका निवेदनहरूमा सम्बन्धित आयोजना प्रमुखले यथार्थपरक मूल्याङ्कन गर्ने काम शुरू हुनेछ मूल्याङ्कनपछि काबू बाहिरको स्थितिको प्रत्यक्ष असर भएका जायज निवेदनमा कानून बमोजिम प्रक्रिया अगाडि बढ़ाइनेछ त्यसपछि आयोजना अनुसार ठेक्काको अवस्था हेरी म्याद थप गरिनेछ पूर्वाधार मन्त्रालयले मूल्य वृद्धिको बाहनामा पूर्ववत लापरवाहीबाट भएको ढिलाइमा भने म्याद थप नगर्ने स्पष्ट पारेको खबर कारोबार दैनिकमा छ
8: पछिल्लो 5 वर्षमा होटल क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड नेपाल भित्रिने क्रम उल्लेखीय बढ़ेको छ सन् 2020 यता मात्र 2 दर्जनभन्दा धेरै त्यस्ता ठूला अन्तर्राष्ट्रिय होटल चेन नेपाल भित्रिएका छन् कोविड 19 महामारी र त्यस यता सरकारले अवलम्बन गरेको नीतिका कारण अर्थतन्त्रका धेरै क्षेत्र संकुचित भइरहेका बेला होटलका प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्राण्डहरू नेपाल भित्रिएका हुन् पर्यटन विभागका अनुसार अहिले देशभर 41 नयाँ होटल तथा रिसोर्ट विभिन्न चरणको अनुमति प्रक्रियामा छन् तीमध्ये धेरै अन्तर्राष्ट्रिय होटल चेनसँग व्यवस्थापन सम्झौताको तयारीमा छन्। विभागमा दर्ता रहेका चारै स्तरका होटल तथा रिसोर्टको संख्या 335 पुगेको खबर कान्तिपुरले लेखेको छ।
9: सरकारले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएका जग्गा रोक्का राख्ने काम शुरू गरेको छ। गएको 31 वर्षदेखि अलपत्र परेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने ऐतिहासिक निर्णय गर्दै प्रक्रियालाई तीव्र गतिमा अघि बढ़ाएको हो। 2083 जेठ 29 गते बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई शिरोधार्य गर्दै यो प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। यस प्रक्रिया अन्तर्गत साबिक काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मात्रै अतिक्रमणमा परेको 1859 रोपनी 14 आना 3 पैसा 3 दाम सरकारी तथा सार्वजनिक जग्गा रोक्का राख्ने काम अघि बढ़िसकेको छ। मालपोत कार्यालय दिल्ली बजारका प्रमुख काजी विष्टले नापी विभागबाट आएको नक्साका आधारमा रावल आयोगमा परेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको रोक्का राख्ने काम शुरू भइसकेको जानकारी दिनुभयो। आजको गोर्खापत्रमा खबर छ।
8: सिंहदरबारमा केन्द्रित अधिकारलाई नागरिकको घर दैलोसम्म पुर्याउने भन्दै 7 प्रदेश बने तर नागरिकलाई सहज र छिटो सेवा सुविधा दिने भन्दा संसदीय राजनीतिका विकृतिले प्रदेश सरकार नराम्ररी गाँधिए। अरू त अरू बजेट विनियोजनमा देखिएका संसदीय राजनीतिका विकृति र विसंगतिले प्रदेश सरकार आलोचित छन्। त्यसमा पनि प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीले बजेटमा एकलौटी गरेको भन्दै सत्तासीन सांसदहरूको तीव्र असन्तुष्टिका कारण कतै प्रदेशसभामा बजेट पेश हुन सकेका छैनन् त कतै प्रदेशसभा अवरूद्ध छन्। सुदूरपश्चिम प्रदेश सरकारले असार 1 गते मध्यराती प्रदेशसभामा प्रस्तुत गरेको बजेट 22 दिनसम्म पनि प्रदेशसभामा टेबल हुन सकेको छैन। प्रदेशमा गौरवका योजना प्राथमिकता राख्नुको साटो मध्य सरकारले मुख्यमन्त्री टुक्रेर खुद्रे योजना समावेश गरेपछि त्यहाँ पनि दलहरूमा तीव्र विवाद भइरहेको छ। यस्तै लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेटमा मनपरी गरेको भन्दै आउँदो आर्थिक वर्ष 2083-84 पेश भएका बजेट प्रदेशसभाबाट पारित हुन सकेका छैनन्। प्रदेशका बजेट मन्त्रीकै मनोमानी शीर्षकको खबर अन्नपूर्ण पोस्टले लेखेको छ। काया कैरनमा बर्ड फ्लूको जोखिम र नियन्त्रणको उपाय बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
10: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट
11: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
12: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
11: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
12: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
13: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
11: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
13: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848683522।
14: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
15: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
16: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
15: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142334 र 9811756606।
17: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
18: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्,
10: तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
8: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कर्जा सहजीकरण केन्द्रित मौद्रिक नीति ल्याउने तयारी, काबी बाहिरको परिस्थितिले रोकिएका पूर्वाधार आयोजनालाई म्याद थपको बाटो खुल्यो, पछिल्लो पाँच वर्षमा होटल क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड भित्रिने क्रम उल्लेख्य बढ़दो, अतिक्रमित जग्गा रोकका शुरू, प्रदेशका बजेटमा मन्त्रीकै मनोमानी लगायतका खबर प्रस्तुत गर्यौं।
9: अब बाँकी खबर। पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ। महाशाखाका कोट किट जन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले दैनिक पानी पर्दा डेंगीको जोखिम पनि बढ़ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ। केही दिन यता परेको पानीले डेंगी संक्रमण बढ़ाउने खतरा छ। उहाँले आकाशको पानी जम्मा हुँदा त्यसमा डेंगी सार्ने लामखुट्टेको विकास हुने गर्छ, त्यही लामखुट्टेले डेंगी सार्ने बताउनुभयो। पानी पर्न शुरू गरेकाले डेंगी संक्रमणको जोखिम पनि उच्च रहेको छ। डेंगीबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई सरकारले आग्रह गरेको हो। डेंगीपछि अब बर्ड फ्लूको प्रसंग। काठमाडौँ उपत्यका लगायत 11 जिल्लामा अहिले बर्ड फ्लू देखिएको छ। बर्ड फ्लू घरपालुवा तथा जंगली चराहरूमा प्रकोप रूपमा देखा पर्ने गरेको छ। मानिसलाई यसको संक्रमण दुर्लभै हुने गरे पनि संक्रमण फैलिहाल्यो भने भयावह रूप लिने विज्ञहरू बताउँछन्। 2070 सालमा भक्तपुर जिल्लालाई बर्ड फ्लू संक्रमणका कारण संकटग्रस्त घोषणा गरे। यता धेरै ठाउँमा एकैपटक बर्ड फ्लूबाट क्षति भएको अहिले नै हो। बर्ड फ्लू नियन्त्रण तथा रोकथामका लागि सरकारको भूमिका र नागरिकले अप्नाउनुपर्ने सावधानीका बारेमा स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीसँग सम्झना महर्जनले गर्नुभएको कुराकानी।
19: एउटा चाहिँ त यो हाम्रो पशुपन्छी मन्त्रालय होइन, पशुपन्छी मन्त्रालय अहिले कृषि मन्त्रालय मात्रै भनेको छ, करे अर्को स्वास्थ्य मन्त्रालय, पब्लिक हेल्थ र अनि चाहिँ एनिमल हेल्थ सँगसँगै काम गर्नुपर्छ भने दुईटा मन्त्रालय मिलेर, पब्लिक हेल्थ र एनिमल हेल्थ मिलेर सँगसँगै काम गर्नुपर्छ। त्यो गरेन भने यसले चाहिँ यसको सिधै प्रभाव चाहिँ ह्युमनमा जान्छ। इन्फ्लुएन्जा ए देखियो या इन्फ्लुएन्जा बी देखियो भनेर चाहिँ रिपोर्टहरू दिने गरेको
20: थियो, भाइरसको प्रकारको पनि परीक्षण
19: दिने गरेको थियो, प्रेजेन्टेसन गर्ने गरेका यो संयन्त्रले काम गर्नुपर्थ्यो। अहिले अब त्यो चाहिँ भएको मलाई चाहिँ त्यति जानकारी छैन, मेरो विचारमा नभएको हुनुपर्छ। अहिले
20: तीन महिनाको अवधिमा देशभर 5.5 लाख कुखुरा नष्ट गरेको र 10 लाख भन्दा बढी अण्डा नष्ट गरेको कुराहरू पनि छ होइन। यो हेर्ने हो भने चाहिँ अहिले सरकारले के गरिसक्नु पर्थ्यो यो बेला?
19: अहिले त मैले देख्दाखेरि स्वास्थ्य संकटकाल घोषणा गरेर त्यसपछि अगाडि बढ्नु पर्थ्यो। त्यो लगाएको भएपछि अनि त्यसपछि के हुन्थ्यो भने मान्छेले यो गर्नुपर्छ यो गर्नु हुँदैन, पशु पन्छीको पाल्ने चाहिँ फार्म मालिकहरूले के गर्नुपर्छ भन्ने कुरा जानकारी हुन्थ्यो। अल्ला फार्महरूबाट चरा किनेर ल्याउँदाखेरि कसैले हेर्थ्यो यो त झोक्राएको छ, झोक्राएको किन ल्यान्लाइज भन्थ्यो होला, त्यो लान पाइँदैन पनि भन्थ्यो होला। त्यो त धेरै फाइदा हुन्थ्यो, ढिला भइसक्यो त धेरै।
20: जस्तो स्वास्थ्य संकटकाल घोषणा गरिसकेपछि चाहिँ के गरिन्थ्यो?
19: पशु स्वास्थ्यबाट मानव स्वास्थ्यतिर असर हुने चिज भयो, श्वास प्रश्वासजन्य रोग भयो। श्वास प्रश्वासजन्य रोगमा त अब सिम्पल हामीले त यहाँ बाटामा हिँड्दाखेरि एउटा मास्क लाउने हो, अनि घरमा गएपछि हात धुने हो, हात नमिलाउने, यो बन्द गरिदियो भने त हामीलाई हाम्रो जोखिम त घटेर जान्छ नि।
20: पालिकाको भूमिका चाहिँ महत्वपूर्ण हुन्छ, विशेष गरेर बर्ड फ्लू नियन्त्रणको लागि र रोकथामको लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ?
19: यसको लागि त एउटा ऐनै पास गर्नुपर्छ, यसको लागि होइन ऐनभन्दा तलको कुराहरू पास गरेर हुँदैन। सङ्घले ऐन बनाइदिएपछि प्रदेशले आफ्नै अनुसार मोडिफाई गर्छ, पालिकाले आफ्नै अनुसार मोडिफाई गरेर सञ्चालन गर्न सक्छ, त्यो ऐन चलाउन सक्छ।
20: भनेपछि यो कानून अभावले नै यसमा
19: अभावले गर्दाखेरि यति ठुलो यो आउटब्रेक भएको।
20: विशेष बर्ड फ्लूबाट चाहिँ हामी जोगिने कसरी?
19: बर्ड फ्लूबाट जोगिनको लागि त अब हामीले चाहिँ अब जहाँ यदि फार्म नजिकै छ अथवा घर फार्ममै राख्नु भएको छ, घरमा चराहरू पाल्नु भएको छ भने विशेष सतर्कता हुनु पर्ला। त्यहाँ चाहिँ चराको उसमा जाँदाखेरि चाहिँ गम्बुट लगाउने, मास्क लगाउने, गग लगाउने, अनि त्यसपछि पन्जा लाउने गर्नु। अरू त अब त्यो मासु खाँदाखेरि चाहिँ अब मास्क एकिन गरेर मात्रै खानु पर्यो। पकाउँदाखेरि चाहिँ पकाउने चाहिँ कुक जो हो कुकलाई अलिकति खराब हुनसक्छ, त्यसले भाँडोमा हालेर चाहिँ पकाउनु सुरु गरेपछि त्यो मासु छोएको हात चाहिँ दुईटै हात चाहिँ मजासँग धुनु पर्यो। खाने मान्छेलाई त बेसरी चाहिँ पकाएको सिटी लगाएर पाकेको चाहिँ मासुको चाहिँ खासै केही हुँदैन।
8: स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरको सिलसिला, गए राती केही ठाउँमा कम मात्रै वर्षा भएको छ, पूर्व र पश्चिमका केही ठाउँमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो र राति भने मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाल र पहाड़का केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। यस्तै मध्य प्रदेशका का साथै कोशी र बागमती प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ। भरे राति कोशी गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ र तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच बाढ़ीका कारण अवरूद्ध रहेको बीपी राजमार्गको काभ्रे खण्ड खुलाउने तयारी भइरहेको छ। रोशी खोलामा पानीको सतह बढ़ेपछि हिजो दिउँसोदेखि गाड़ी आवागमन बन्द गरिएको छ।
9: गौरवको आयोजनाका रूपमा मध्य प्रदेश सरकारले अघि सारेको सौर्य ऊर्जा कार्यक्रम कानूनी झमेला, अन्तर सरकारी समन्वयको अभावमा र संस्थागत कमजोरीका कारण अल्पत्र अवस्थामा पुगेको छ। प्रदेश सरकार गठन भएसँगै सौर्य ऊर्जालाई मधेसको समृद्धिको मेरुदण्ड बनाउने महत्वाकांक्षी योजनाका रूपमा अघि सारिएको थियो। आर्थिक वर्ष 2076-77 को नीति तथा कार्यक्रममा हाम्रो प्रदेश उज्यालो प्रदेशको नारा समेटियो, कानून बनाइयो, बजेट विनियोजन गरियो, लगानी सम्मेलन मार्फत अन्तर्राष्ट्रिय लगानीकर्तासँग सम्झौता पनि गरियो, तर छ वर्ष बितिसक्दा पनि अहिलेसम्म परिणाम भने निराशाजनक देखिएको खबर आजको नयाँ पत्रिकामा छ। यस्तै बाँकेको राप्ती सोनारी गाउँपालिकाको अगैयामा राप्ती नदीमा भीमकाया बाँध बाँध्ने र जिल्लामा झण्डै 43,000 हेक्टर क्षेत्रफलमा सिंचाई पुर्याउने भन्दै निर्माण थालेको सिक्टाल सिंचाई आयोजना दुई दशकभन्दा धेरै निर्माण अवधि सकिँदा काम भने आधा मात्रै सम्पन्न हुन पुगेको छ। आर्थिक वर्ष 2061-62 पूर्वपश्चिम राजमार्ग नजिकै पर्ने अधैयामा 317 मिटर लामो ब्यारेज निर्माण गरी बाँके जिल्लाको राप्ती सोनारी, जानकी, बैजनाथ, डुडुवा, नैननापुर, खजुरा गाउँपालिका, कोलपुर नगरपालिका तथा नेपालगंज उपमहानगरपालिकाका 42,766 हेक्टर कृषियोग्य जमीनमा भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउने लक्ष्य थियो। निर्माण थालिएको 21 वर्षसम्म सिंचाईको यो लक्ष्य त भेटिएन नै, शुरूआती लागत समेत 4 गुणा बढ़िसकेको खबर गोर्खा पत्रमा छ।
8: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
21: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
22: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
23: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार।
24: स्यान्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
25: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा, कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
26: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्स मा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिबिसी, पिबिसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556078302 र 9546078302।
9: द्वन्द लम्ब्याउने तथा सर्वसाधारणमाथि आक्रमण बढ़ाउने प्रयास गरिरहेको आरोप समेत लगाउनु भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुराकानी गर्नु भएको खबरमा उल्लेख छ। जेलेन्स्कीले यो कुराकानीलाई निकै सकारात्मक भएको उल्लेख गर्दै युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वको भूमिका निर्णायक हुने बताउनु भएको छ। उहाँका अनुसार दुवै नेताले टर्कीमा हुने नेटो शिखर सम्मेलनका क्रममा थप छलफल गर्ने सहमति गरेका छन्।
8: अब खेल खबर। पाँच पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज बिहान भएको खेलमा नर्वेले ब्राजिललाई 2-1 गोलले पराजित गरेको हो। नर्वेको जीतमा एर्लिङ हालान्डले 2 गोल गरे। उनले खेलको 79 मिनटमा पहिलो गोल गरेका थिए। दोस्रो गोल 90 मिनटमा गरे। ब्राजिलले 2 पटक पेनाल्टीको अवसर पाएको थियो। पहिलो पेनाल्टी ब्रुनो गिमारेसले सदुपयोग गर्न सकेनन्। अतिरिक्त समयमा नेमारले पेनाल्टीमा गोल गरे। 28 वर्षपछि विश्वकपमा सहभागी नर्वेले ब्राजिललाई पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो। अब नर्वेले क्वार्टर फाइनलमा मेक्सिको र इंग्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ। नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको हो। यो सँगै ब्राजिल सन् 1990 यता पहिलो पटक क्वार्टर फाइनल अघि नै विश्वकपबाट बाहिरिएको छ। आजको खेलमा 2 गोल गरेका नर्वेका हालान्ड 4 खेलमा 7 गोल सहित गोल्डेन बुटको दौड़मा फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोनल मेसीको बराबरीमा पुगेका छन्।
9: यसैबीच ब्राजिलका स्टार फुटबलर नेइमारले विश्वकप सन् 2026बाट ब्राजिल बाहिरिएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। 34 वर्षीय नेइमारले आफ्नो राष्ट्रिय टोलीको यात्रा समाप्त भएको संकेत समेत दिएका हुन्। खेलपछि संचार माध्यमसँग कुरा गर्दै नेइमारले भावुक हुँदै धेरै प्रयास गरेको र नसक्दा आफूले यहीबाट खेलको अध्याय सक्ने घोषणा गरेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। नेइमारले सन् 2010बाट ब्राजिलको सिनियर टोलीमा डेब्यू गरेका थिए। 16 वर्षपछि त्यही रंगशालामा उनको विश्वकप जित्ने सपना पनि समाप्त भएको छ। खेलकै अर्को प्रसंगमा फिफा विश्वकप सन् 2026 अन्तर्गत आयोजक मेक्सिको र इंग्ल्याण्ड बीच हुने अन्तिम 16 को खेल खराब मौसमका कारण 1 घण्टा ढिला शुरू हुने भएको छ। अजेता स्टेडियममा आज बिहान 5:45 शुरू हुने तय भएको खेल 1 घण्टापछि बिहान 5:45 शुरू हुने भएको हो। मेक्सिको सिटी क्षेत्रमा ठूलो पानी परेकाले खेलको समय सारिएको हो। चट्याङको जोखिम बढ़ेपछि दर्शक र कर्मचारी सबैलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ। यो खेलको विजेताले जुलाई 11 मियामीमा हुने क्वार्टर फाइनलमा नर्वेको सामना गर्नेछ।
8: विश्वकप फुटबलको प्रसंगपछि अब विश्वकप क्रिकेटको कुरा। महिला टी20 विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ। लर्ड्समा हिजो भएको फाइनलमा घरेलु टोली इंग्ल्याण्डलाई 7 विकेटले पराजित गर्दै अस्ट्रेलियाले 7 पटक विश्वकप क्रिकेटको उपाधि जितेको हो। इंग्ल्याण्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाले 17 ओभर 1 बलमै 3 विकेट गुमाएर पूरा गर्यो। अस्ट्रेलियाका लागि मुनीले 64 रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलिन्। लिज फिल्डले 35 बलमा 48 रन बनाइन्। त्यसअघि अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले 20 ओभरमा 4 विकेट गुमाएर 150 रन बनाएको थियो। कप्तान न्याट साइबर ब्रन्ट 58 रनमा अभिजित रहिन्। फेया केम्पले अभिजित 44 रन जोडिन्। लुसी ह्याम्पटिनले 4 ओभरमा 19 रन मात्र खर्चेर 1 विकेट लिएकी थिइन्। काया कैरनमा अब केही खबर संक्षेपमा। संस्था घाटामा गएको भन्दै पेट्रोलियम पदार्थको मूल्यमा उपभोक्तालाई सधैँ मार पार्ने आयल निगमले आफ्ना कर्मचारीलाई भने 1 वर्षमै झण्डै 41 करोड़ भत्ता बाँडेको छ। चालू आर्थिक वर्षमा विभिन्न 14 शीर्षकमा 40,72,87,500 रूपियाँ भत्ता बाँडिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
9: देशभर 26,45,000 किसान परिवार सूचीकृत भएका छन्। सरकारको 100 बुधे कार्यसूचीमा उच्च प्राथमिकताका साथ समावेश गरिएको यस कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्ष 82-83 असार मसान्तसम्म 24,50,000 किसान सूचीकृत गर्ने लक्ष्य निर्धारण गरिएकामा लक्ष्यभन्दा बढ़ी किसान परिवार सूचीकृत भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ।
8: जापानमा 10 महिना यता 72 नेपालीको ज्यान गएको छ। त्यसमध्ये 28 विद्यार्थीले आत्महत्या गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार गएको साउनदेखि असार तेस्रो हप्तासम्म 72 नेपालीको ज्यान गएको खबर कान्तिपुरले लेखेको छ।
9: कोरियामा सिपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि फेरि कार्यान्वयन गरिने भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेर कोरियामा सिपयुक्त श्रमिक पठाउने E7 भिसा कार्यान्वयन गर्न सम्बन्धी देशको नियोगलाई मागपत्र प्रमाणीकरणका लागि निर्देशन दिन अनुरोध गरेको खबर कारोबारमा छ।
8: नेपाल पत्रकार महासंघको ललितपुरमा भएको राष्ट्रिय भेलामा विज्ञापन सम्बन्धी सरकारको पछिल्लो नीतिको चर्को आलोचना भएको छ। नेपाल पत्रकार महासंघले आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता, संचार कानून र जिम्मेवार पत्रकारिता विषयक राष्ट्रिय भेलामा सहभागीहरूले विज्ञापन सम्बन्धी सरकारी नीतिको विरोध गर्दै फिर्ता लिन आग्रह गरेका छन्।
9: हजारौंले रोजगारी पाइरहेको र अरबौं विदेशी मुद्रा आर्जन गरिरहेको नेपाली चिया क्षेत्र वर्षौंदेखि अन्यल र उल्झनमा छ। गुणस्तरीय उत्पादनका लागि राज्यको व्यवस्था र त्यही कमजोरीलाई न्यू बनाएर हुने गरेको निकासी झन्झटले वर्षेनी नेपाली चिया क्षेत्र चर्चाको विषय बन्ने गरेको छ।
8: काठमाडौँ विश्वविद्यालयले पूर्व उपकुलपति र पूर्व रजिस्ट्रारलाई अनुचित सुविधा दिने गरी निर्देशिका बनाएको पाइएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन थालेको खबर नयाँ पत्रिकाले लेखेको छ।
9: पशुपति क्षेत्रको धार्मिक गरिमा थप उचो गर्न र बागमती नदीको पवित्रता कायम राख्ने उद्देश्यले बागद्वारदेखि पशुपतिनाथसम्म सिधै शुद्ध जल ल्याउने योजना अघि सारिएको खबर आजको कारोबारमा छ। थोरै भए सरासर, धेरै भए हेराहेर।
8: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
9: कर्जा सहजीकरण केन्द्रित मौद्रिक नीति ल्याउने तयारी। काबू बाहिरको परिस्थितिले रोकिएका पूर्वाधार आयोजनालाई म्याद थपको बाटो खुल्यो।
8: पछिल्लो पाँच वर्षमा होटल क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड भित्रिने क्रम उल्लेख्य बढ्दो। 41 नयाँ होटल तथा रिसोर्ट अनुमतिको प्रक्रियामा।
9: डेंगीबाट जोगिन सरकारको आग्रह। बर्ड फ्लू नियन्त्रणमा गम्भीर बन्न सरकारलाई विज्ञको सुझाव।
8: रूस युक्रेन युद्ध अन्त्य गर्ने बारे ट्रम्प र पुटिन बीच कुराकानी। आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनमा युक्रेन युद्ध मुख्य एजेण्डा।
9: र ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वार्टर फाइनलमा। पानी परेपछि इंग्ल्याण्ड र मेक्सिको बीचको खेल एक घण्टा पछि सर्यो। महिला टी20 विश्वकपको उपाधि अस्ट्रेलियाले जित्यो।
8: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। असारे विकाससँग यो कार्टुन सम्बन्धित छ। यहाँ शहरको सड़कमा पानी परेर पोखरी जस्तो भइरहेको ठाउँमा धमाधम पिच बनाउने काम भइरहेको छ। सड़क बनाउने डोजरको ठूल्ठूला पाङ्रा समेत पानीमा डुबेको छ। त्यही जलमग्न पानीका कारण डुबानमा परेका वरपरका मानिस घरको छतमा बसेर उद्धार गर्न आग्रह गरिरहेका छन्। अनि डोजर चालक भन्दैछन्, कहाँ उद्धार गर्न भ्याउनु मेरो, यहाँ पिच गरिरहेको देख्नु भएन, असारभित्र त सकाउनै पर्छ रे क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: 101.8 अन्तरमनको आवाज।
1: दाइ पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाइ?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्विसौनीको ठीक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
8: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
10: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झे।
11: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
12: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028-28810, 98028-28811 र 98028-28816।
13: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
14: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
13: जुत्ता, चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
15: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
15: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस,
15: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
8: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
15: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
8: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थी विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
7: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
8: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
7: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस
7: PA प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
8: 3.4 देखि 3.59 सम्म GPA प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50%

0: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062625 र 9848064145।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908816142।
5: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
6: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ,
7: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
6: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी, 9805501422, दिपेश मल्ल ठकुरी, 9805501420,
7: दीप मल्ल ठकुरी, 9846041530।
8: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो, आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला?
2: ल हेर, यी काइलीलाई त केही थाहा छैन, हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
8: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया, फोन 0654141442, 9856231128, 9462614726।
5: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल, शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार, पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ वरिष्ठ डाक्टर तीर्थलाल उपाध्याय,
0: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर

0: अच्युत आचार्य,
1: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौडा पोली क्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोली क्लिनिक प्राली, फोन 065414129 र 98560131053।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
4: नमस्कार, पहिलो कार्यक्रम थियो मेरो जुन नसा च्यापेको भनेर कुरा भएको थियो, त्यसमा चाहिँ मैले चाहिँ सबै कुराहरू चाहिँ कसरी नसा च्यापिन्छ भन्ने कुरा भएको थियो। आज चाहिँ नसा च्यापेर के हुन्छ र त्यसको उपचारहरू कसरी हुन्छ भन्ने कुरा चाहिँ आज म चाहिँ हजुरहरू चाहिँ मैले चाहिँ यो कार्यक्रममा चाहिँ तपाईँलाई भन्दैछु सबै कुराहरू। जस्तै अब मैले पहिला कुरा के गरेको थिएँ भने नसा कसरी च्यापिन्छ भन्ने कुरा तपाईँले अस्ति मैले पहिलाको एपिसोडमा मैले भनिसकेको छु। अब नसा च्याप्दा के हुन्छ भन्ने कुरा होइन, मेन कुरा नसा च्याप्यो भन्दैमा घाँटीको जुन नसा च्याप्यो कुरा छ, मैले त्यो कुरा गरेको थिएँ। त्यसमा चाहिँ हामीले चाहिँ कहिले पनि नबिर्सौँ कि नसा च्याप्यो ए अलिअलि हो मेरो गइहाल्छ भन्छ, त्यो सोच्नु भएको छ होला सबैले धेरै जसोले होइन। तर कसरी नसा च्यापेर र कसरी बिरामीहरू मौका आइपुग्छ त्यो चाहिँ मैले धेरै थाहा पाएको छु। किनभने आजभन्दा मैले भन्नु झन्झन्डै 19 वर्ष भयो यो हार्जोन तथा नसा प्लस म्यानुअल मेडिसिन अथवा म्यानुअल थेरापीहरूको र कायरोप्राक्टिसहरू गरेको मैले 19 वर्ष भयो आज होइन। यसमा चाहिँ बिरामीहरू कसरी आउँछ भन्दाखेरि चाहिँ धेरै जसो बिरामीहरू चाहिँ साधन नसा च्यापेर आउँदाखेरि चाहिँ उनीहरूले वास्ता गर्दैन, उनीहरूले यसलाई वास्ता नगरौँ एक हिसाबले ठिक पनि हो तर एक हिसाब एकदमै बेसिक पनि हो फेरि है। नसा चाहिँ कसरी च्याप्छ भन्ने कुरा चाहिँ धेरै कुरा चाहिँ बुझ्न जरुरी छ। यसमा त नसा च्याप्ने कहिलेकाहीँ चाहिँ एकदमै सिम्पल तरिकाले थोरै मात्र नसा च्यापेको हुन्छ। नसा चाहिँ कस्तो भने हड्डीले पनि च्यापिन्छ, यसमा नसाहरू लिगामेन्टले पनि च्यापिन्छ र सफ्ट टिस्युहरू भन्छ हामीले सफ्ट टिस्युले पनि च्यापिन्छ, कार्टिलेजले च्याप्छ हाम्रो नसाहरू, प्लस मेन धेरै जसो नसा च्याप्ने चाहिँ डिस्कबाट हुन्छ। यो धेरै नसा चाहिँ केबाट च्यापेको हुन्छ भनेर त्यो पत्ता नलागेन उपचार गर्न पनि त्यति कठिन हुन्छ। नसा च्याप्यो भन्दामा एउटै उपचार हुन्छ भन्ने पनि छैन, यसमा फरक फरकको उपचार हुन्छ। यसमा सबैमा एउटै उपचार लागू हुँदैन, कुनैमा साधन थेरापी गरे पनि ठिक हुन्छ, कुनमा चाहिँ म्यानुअल हामीले गर्छौँ म्यानुअलमा यसमा चाहिँ म्यानिपुलेसनहरू कायरोप्राक्टिसहरू हामीले ओस्टियोपाथहरू ट्रिटमेन्टहरू गर्छौँ त्यसले पनि ठिक नहुने हुन्छ। यसमा यसमा के युज गर्छौँ भन्दाखेरि चाहिँ हामीले म्यानुअल मेडिसिन युज गर्छौँ यसमा है। अब मेन कुरा चाहिँ म्यानुअल मेडिसिनमा चाहिँ मैले आजसम्म भन्नु 19 वर्ष भइसक्यो यसमा प्र्याक्टिस गरिरहेको, मैले धेरै हस्पिटलमा पनि काम गरेँ, अहिले चाहिँ म आफै आएर चाहिँ एमटी हस्पिटल भन्नु म्यानुअल थेरापी हस्पिटलमा काम गर्दैछु अहिले। अब यसमा नसा च्याप्दाखेरि चाहिँ के हुन्छ भने कतिको जिज्ञासा पनि होला, अपरेसन गरिहाल्नुपर्छ त भन्ने पनि कुरा होला होइन। यो कुरा चाहिँ म आज प्रष्ट रूपमा राखिदिन्छु हजुरहरूलाई, किनभने थोरै नसा च्यापेको छ केले च्यापेको छ भन्ने कुरा हुन्छ मेन कुरा। यसमा चाहिँ अब मेन कुरा चाहिँ घाँटीको नसा च्यापेकोमा म आज विस्तृत रूपमा भन्न चाहन्छु। घाँटीको नसा च्यापेको बेलामा चाहिँ मेन गरी यदि हातहरू झमझम हुन थाल्यो, लाटो हुन थाल्यो, कुनै पनि औँलाले चाहिँ लाटो लाटो भइसकेको छ र त्यसले चाहिँ केही सामानहरू उठाउन गाह्रो भएको छ र सामान उठाउनलाई एउटा मोबाइल आफ्नो मोबाइल पनि उठाएर यसो उठाउन गाह्रो छ भने त्यो चाहिँ इमर्जेन्सी भन्छु यसलाई मैले है। इमर्जेन्सी नै यसको चाहिँ डक्टर कहाँ देखाइहाल्नुपर्छ तुरन्तै, र त्यो केस भनेको चाहिँ तपाईँ अपरेसन गर्नुपर्ने पनि हुनसक्छ अथवा अपरेसन नगरी पनि उपचार हुनसक्छ। अब अपरेसन गर्नुपर्ने के छ त यसमा कारण भने यस्तो कन्डिसनमा है, फेरि मैले भन्न खोजेको यो कन्डिसनमा चाहिँ यदि हात लाटो भइसकेको कन्डिसन र कुनै पनि सामान उठाउन नसक्ने कन्डिसनमा चाहिँ तपाईँको चाहिँ घाँटीमा चाहिँ ट्युमरहरू पलाएको हुनसक्छ। यसमा मेन कुरा ट्युमर, सानो ट्युमर, ठुलो ट्युमरहरू हुन्छ यसमा। त्यसपछि आएर बोसो बढेको हुन्छ, यसमा लाइपोमा पनि हुन्छ, नसामा पनि लाइपोमा भएको हुन्छ सानो ठुलो, विशेष गरी घाँटीमा र ढाडको नसा तल भएको ढाडको नसामा चाहिँ च्यापेर बसेको हुन्छ यसले। साधारण ट्युमरहरू धेरै जसो ट्युमरहरू चाहिँ 99.99% चाहिँ ट्युमरहरूको चाहिँ अपरेसनै गर्नुपर्ने हुन्छ यसमा यसमा थेरापीले केही पनि काम गर्दैन र त्यो कन्डिसनमा चाहिँ तुरन्त डक्टर गरेर एउटा एमआरआई गर्नुपर्छ एमआरआई गर्ने एकदम इम्पोर्टेन्ट छ यसमा सबैमा एमआरआई गरिहाल्नुपर्छ भन्ने छैन तर यो कन्डिसनमा चाहिँ एमआरआई गर्नुपर्छ र यसलाई कहिले पनि चाहिँ मेरो यो लाटो भएको अलिक ठिक भइहाल्छ नि आफै होइन यो ठिक भइहाल्छ नि आफै भनेर चाहिँ कहिले पनि बस्नु हुँदैन यसमा किनभने जति ढिला भयो अपरेसन गरेर चाहिँ तपाईँको रिजल्ट आउने चान्स पनि त्यतिकै कम हुँदै जान्छ फेरि र अर्को कुरा नसा च्यापेको छ तपाईँको धेरै नै च्यापेको छ ट्युमरहरू केही पनि पलाएको छैन केही पनि छैन भने चाहिँ तपाईँको म्यालोपाथी भन्छ जुन चाहिँ नसाहरू नै एक आपसमै आफू चाहिँ गुटमुटेर बसेको पनि हुन्छ त्यसमा चाहिँ तपाईँको जुन भन्न नसाले जुन सेन्सहरू दिनुपर्ने छ त्यो नदिएको हुन्छ तपाईँ लाट लाटो भएको हुन्छ झमझम भएको हुन्छ त्यसमा चाहिँ तपाईँको ट्युमरहरू केही पनि पलाएको छैन भने अपरेसन गर्नु पर्दैन यसमा चाहिँ तपाईँको यसमा पनि कस्तो हुन्छ भने यसमा चाहिँ अब अलिकति इङ्ग्लिसहरू ओर्डहरू हुन्छ यसमा है हजुरले अलिकति डिस्कको चाहिँ मेन कुरा सेन्ट्रल डिस्क प्रोटोजनहरू भन्ने हुन्छ सेन्ट्रल डिस्क एक्सक्लुजन भन्ने हुन्छ यसमा होइन यस्तो कन्डिसनमा चाहिँ धेरै जसो नसा च्यापेर पनि अपरेसन गर्न नगरिकन ठिक हुन्छ यसमा हामीले यो गर्दै पनि आइरहेका छौँ होइन त्यस पछाडि यसमा चाहिँ राइट पारामेडियन डिस्क प्रोटोजन राइट पारामेडियन डिस्क एक्सक्लुजन हुन्छ र कुनै कुनै केसमा सेक्वेस्ट्रेसन पनि भइरहेको हुन्छ त्यो भनेको डिस्क नै च्यातेर चाहिँ क्यानलमा जाने यदि डिस्क च्यातेर क्यानलमा गएको भए त्यो कन्डिसनमा अपरेसन गर्नै पर्छ यसमा कुनै दायाँ बायाँ सोच्नै पर्दैन तर यदि डिस्क सेन्ट्रल डिस्क प्रोटोजन एक्सक्लुजन भएर पनि तपाईँको चाहिँ भनौँ न 35-40% नसा च्यापेर पनि तपाईँको हातहरू लाटो भएको छ अथवा हातहरू चाहिँ तपाईँको छ नि कुनै पनि चिजहरू सम्हाउन गाह्रो भएको छ भने यसमा पनि अपरेसन गर्नु पर्दैन तपाईँले यसमा चाहिँ हाम्रो ट्रिटमेन्ट गरेर तपाईँको म्यानुअल ट्रिटमेन्ट प्लस म्यानुअल मेडिसिन ट्रिटमेन्ट गरेर हामी ठिक गर्न सक्छौँ अहिलेसम्म हामीले पनि यो मेलोपाथीमा चाहिँ 12-15 बिरामीहरू चाहिँ अहिलेसम्म ठिक गरेर पठाइसकेको पनि छौँ हामीले यस्तो कन्डिसनमा चाहिँ हामीले ट्रिटमेन्ट गर्दै जाने हो र किनभने अपरेसन गरेर पनि त्यो केसमा चाहिँ तपाईँको रिजल्ट त्यति राम्रो आउँदैन त्यही भएर चाहिँ सुरुमा हामीले 3-6 महिना अथवा 3-6 महिना भनेर भन्छौँ तर बिरामीहरू 15 दिनमा पनि धेरै राम्रो भइसक्यो बिरामीहरू पनि छ यस्तो केसमा म्यालोपाथीमा होइन अब यस्तो कन्डिसनमा चाहिँ अपरेसन चाहिँ गर्नु जरुरी छैन अब साधन उपचार कसरी हुन्छ त भन्दाखेरि चाहिँ साधन उपचार गर्ने भनेको यदि थोरै मात्र नसा च्यापेको छ भने चाहिँ तपाईँहरू चाहिँ फिजियोथेरापिस्टका म्यानुअल थेरापिस्टहरूका होइन गएर चाहिँ तपाईँले के गर्नु पर्यो भने एक्सर्साइज सिक्नु पर्यो मेन कुरा एक्सर्साइज सिकेर प्लस तपाईँको त नसा च्यापेको छ नि नसा खोल्ने उपचारहरू 10-15 दिन जति गर्ने अनि होम एक्सर्साइजहरू घरमै गरेर एक्सर्साइज गर्ने एक्सर्साइजहरू सिक्नुपर्छ र घरमै गरेर चाहिँ एक्सर्साइजहरू गर्ने र टाइम टाइममा चाहिँ हप्ताको एक दिन दुई हप्ताको एक दिन महिनाको एक दिन चाहिँ थेरापिस्टले गरेर चाहिँ जस्ट तपाईँको छ नि त्यो मुभमेन्टहरू नर्मल गर्नलाई चाहिँ तपाईँको एक्सर्साइजहरू सिक्ने प्लस त्यो जुन तपाईँको लिगामेन्टहरू टेन्डनहरू मसलहरू भयो तपाईँको होइन त्यसलाई चाहिँ बलियो बनाउने एक्सर्साइजहरू सिक्नुपर्छ अब यसमा के हुन्छ भने एउटा अब जस्तै घाँटीतिर दुख्यो घाँटीको पछाडिपट्टि दुखेको छ हातहरूतिर पनि दुखेको छ पोइन्टहरूमा एल्बोहरूमा दुखेको छ तपाईँको होइन यस्तो दुखेको छ भने तपाईँको चाहिँ त्यहाँ चाहिँ अलिकति ट्रिटमेन्ट के गर्नुपर्ने हुन्छ भन्दाखेरि हामीले म्यानुअल मात्र पनि होइन त्यसमा ओस्टियोपाथ मात्र पनि होइन कायरोप्राक्टिक मात्र पनि होइन साधारण फिजियोथेरापी मात्र हुँदैन त्यसले त्यो ट्रिटमेन्ट भनेको यो लेटेस्ट ट्रिटमेन्ट हो हुन त होइन अब नेपालमा त अहिले मैले यो ट्रिटमेन्ट लिएर आएको चाहिँ वास्तवमा 19 वर्ष भइसक्यो नेपालमा जसलाई चाहिँ हामी ड्राई निडल थेरापी भन्छौँ यो चाहिँ मायोफेसियल ट्रिगर पोइन्टहरूलाई चाहिँ रिलिज गर्ने हो हामीले चाहिँ बिना औषधि सानो निडलहरू होइन आकुपङ्क्चर निडल हुन्छ त्यसलाई चाहिँ रिलिज गर्छौँ र अथवा 1 ml सिरिन्ज भयो है अथवा 3 ml सिरिन्जले चाहिँ यदि अलिक ठुलो छ भने चाहिँ त्यसलाई चाहिँ हामीले निडले चाहिँ त्यसलाई चाहिँ त्यो जुन मायोफेसियल ट्रिगर पोइन्टहरू हुन्छ त्यसलाई चाहिँ रिलिज गर्छ त्यसले त्यो रिलिज गरेपछि तपाईँ पेन चाहिँ आफै हराएर जान्छ त्यो किन गर्नुपर्छ भन्दाखेरि चाहिँ यदि नसा च्यापेको खण्डमा चाहिँ नसा च्यापेपछि तपाईँको मसलहरूमा जुन सेन्सहरू जानुपर्ने त्यो नगएपछि चाहिँ मसलहरू मांसपेसीहरू चाहिँ मांसपेसीको फाइबरहरू चाहिँ आफै चुडिँदै जान्छ त्यो चुडिँदै गएपछि त्यो आफै फेरि जोड्दै जान्छ त्यो जोड्दै गएपछि चाहिँ के हुन्छ भने एउटा सानो सानो मासुको डल्लाहरू चाहिँ त्यहाँ चाहिँ बन्छ त्यसपछि त्यो चाहिँ बनेपछि के हुन्छ भन्दाखेरि चाहिँ तपाईँ एक्सर्साइज गर्नु थाल्यो कुनै पनि तपाईँले काम गर्नु थाल्यो भने तपाईँले त्यो मसलहरू जति तन्कियो पनि त्यो नतन्किएपछि तपाईँ त्यो ठाउँमा दुख्छ तपाईँलाई भन्छ किन भन्दाखेरि त्यो चाहिँ मसलको फाइबर चाहिँ छोटो भयो तपाईँको त्यो चाहिँ जुन चाहिँ एउटा घाउ जस्तो भनेर सानो डल्लो भन्छ त्यसमा होइन त्यो डल्लो भनेपछि अब यदि त्यो ड्राई निडलले चाहिँ तपाईँले त्यो रिलिज गरिदिएपछि चाहिँ त्यो के हुन्छ भने त्यो मसल आफै फाटेर जान्छ, फाटेर गएपछि तपाईँलाई चलाउन सजिलो हुन्छ। यो पनि एउटा चाहिँ कस्तो नै एउटा नसे चापेपछि को तपाईँको कम्प्लिकेसन हो, यो कम्प्लिकेसनलाई चाहिँ हामीले बिना औषध चाहिँ ट्रिटमेन्ट गर्ने गर्दछौँ यसमा है। अनि त्यसपछि आएर अब धेरै लामो समयसम्म नसे चापेपछि के हुन्छ भन्दाखेरि झमझम हुने, लाटो हुने त्यस्तो पनि हुन्छ। त्यो हामीले गर्दाखेरि के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो जुन नसाको रिसेप्टरहरू हुन्छ त्यो रिसेप्टरहरू चाहिँ इनएक्टिभ भएर बसेको हुन्छ। त्यो इनएक्टिभ भएर बसेपछि चाहिँ त्यो नसाहरूलाई चाहिँ के हुन्छ भने इनएक्टिभ हुन्छ। त्यो नसामा जुन तपाईँको करेन्ट लागे जस्तो भनौँ न, करेन्ट लागे जस्तो जुन तपाईँको सेन्सेसन जानुपर्ने हो त्यो जाँदैन। त्यो नगएपछि झमझम हुने, लाटो हुने र कस्तो हुन्छ भने तपाईँको करेन्टले हानेको जस्तो हुन्छ त्यसमा। अब त्यो चाहिँ सबै बिरामीले एउटै हुन्छ भने छैन फेरि होइन। त्यो चाहिँ कस्तो भने हाम्रो डिस्कमा चाहिँ जुन डिस्कमा चाहिँ हाम्रो न्युक्लियस पल्पोसिस भन्ने हुन्छ जुन भित्रपट्टिको, यो बारेमा पहिला पनि मैले भनेको थिएँ, र बाहिरबाट चाहिँ एनलिस प्रोग्रेसिस हुन्छ। त्यो न्युक्लियस पल्पोसिसभित्र चाहिँ ट्युमर न्युक्रोसिस फ्याक्टर अल्फा भन्ने केमिकल हुन्छ। त्यो केमिकलले के गर्छ भन्दाखेरि त्यही झमझम हुने, लाटो हुने, कसैलाई पोल्ने, सबैको एउटै टाइपको ट्युमर न्युक्लियस फ्याक्टर अल्फा चाहिँ हुँदैन त्यसमा केमिकल चाहिँ। कसैको कस्तो टाइपको हुन्छ, कसैको कस्तो टाइपको हुन्छ, त्यसले गर्दा चाहिँ सेन्सेसनहरू चाहिँ फरक फरक देखाउँछ। कसैलाई चिसो भएर जाने हुन्छ, कसैलाई करेन्ट लागेको जस्तो हुन्छ, कसैलाई चाहिँ झमझम झमझम हुन्छ, कसैले चाहिँ एकदमै पोल्यो भन्ने टाइपको हुन्छ। यो सेन्सेसन यो टाइपको जान्छ नसाबाट। त्यही भएर चाहिँ हरेक बिरामीलाई चाहिँ त्यो ट्रिटमेन्ट गर्दाखेरि चाहिँ हामीले चाहिँ एउटा औषधीहरू पनि हाल्नुपर्ने हुन्छ त्यो बिरामीहरूलाई होइन। त्यही भएर चाहिँ त्यो औषध राखेर पनि हामी ट्रिटमेन्ट गर्छौँ। र कति बिरामीलाई चाहिँ बिना औषध पनि हामीले त्यो चाहिँ ट्रिटमेन्ट चाहिँ गर्दै हाल्दैछौँ। कस्तो भने भिटामिनहरू पनि दिने हुन्छ हामीले, कति कुराहरूमा हामीले क्याल्सियमहरू चलाउनु पर्ने हुन्छ हरेक बिरामीहरूलाई। कसैले चाहिँ भिटामिन डीको कारणले पनि तपाईँको चाहिँ हड्डीहरूको लिगामेन्टहरू चाहिँ नसाहरू चाहिँ जुन कमजोर हुँदै गएपछि त्यसले चाहिँ तपाईँको भिटामिन डी चाहिँ हामीले बिरामीलाई खुवाउनुपर्ने हुनसक्छ होइन। र प्लस मेन अब यसमा रोल चाहिँ मेन चाहिँ म्यानुअल थेरापीको कुरा आउँछ यसमा है। म्यानुअल थेरापीमा चाहिँ सबै हड्डीहरू यदि ठाउँमा छैन, हड्डीहरू हामीले एक्सरेमा हेर्दाखेरि पनि थोरै मात्रामा दायाँ बायाँ गएको चाहिँ देख्न सकिन्छ अथवा नदेख्न पनि सक्छौँ हामीले। त्यस्तो टाइम ट्रिटमेन्ट चाहिँ हामीले एउटा नसालाई चाहिँ आफ्नो ठाउँमा लगेर गर्ने ट्रिटमेन्ट चाहिँ हामीले स्पेसल म्यानिपुलेसन थेरापीहरू भन्छौँ हामीले। त्यो चाहिँ हामीले स्पेसल त्यो गरेर चाहिँ त्यो नसालाई ठाउँमा राख्छौँ। त्यसपछि नसा ठाउँमा गएपछि चाहिँ बिस्तार त्यो नसामा चाहिँ जुन इनएक्टिभ भएको छ जुन रिसेप्टरहरू त्यसलाई एक्टिभ गर्दै लैजान्छौँ र त्यसलाई केही भिटामिनहरू हामीले खुवाएर चाहिँ त्यो नसालाई चाहिँ राम्रो बनाउँदै गरेर चाहिँ हामीले यसको चाहिँ उपचारहरू गर्दछौँ। हस् त अब जुन अब मैले यो कुराहरू गरेँ, तपाईँले यसमा चाहिँ केही जिज्ञासाहरू छ भने चाहिँ प्रश्नहरू छ भने हजुरको चाहिँ प्रश्न चाहिँ राख्न चाहिँ म अनुरोध गर्दछु। र अर्को पालि चाहिँ मैले हजुरहरूलाई चाहिँ यो बारेमा चाहिँ केही चाहिँ भन्न सक्छु होला सायद होइन। यो उपचारको बारेमा तपाईँलाई चाहिँ डिटेलमा मैले हजुरको जुन प्रश्नहरू आउँदछ त्यसको चाहिँ सबै चाहिँ मैले चाहिँ प्रश्नहरूको उत्तर दिने चाहिँ प्रयास गर्दछु। धन्यवाद हस्, नमस्कार।
1: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
0: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 गौड़ा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87। हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
5: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
1: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
5: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
1: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
5: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्त्रे बैङ्कको ठिक पारिपत्रि फोन 0625939369
1: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं बेल चौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ
5: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ
1: नोट प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ हाट बजारमा आऊ ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ
5: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार
6: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
7: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
6: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
7: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
6: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छैला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
5: होटल फ्यामिली एन्ड लज खैरेनीटार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9856324020 9901454674 र 9864023420
8: अब सुन्नुहोस् पूरा समाचार
9: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
8: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
9: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
8: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
9: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
8: मद्यपान र धूम्रपान सेवन नगरौं
9: स्वस्थ रहौ सुखमय जीवन बिताऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
1: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9008 र 9460769246
10: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
13: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
11: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656-90-065, मोबाइल 9816-34-372।
15: स्टुडियो
16: अहिले बिहानको 7 बज्यो।
10: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816-95-301।
17: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
11: ढोरबाराही हाइलाइट्सको साथमा
18: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
11: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841-49-304।
9: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। समाचार अब विस्तारमा सुन्नुहोस्। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजेका लागि बोलाइएको बैठक बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूचीमा रहेको छ। अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले राष्ट्रसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधारलाई प्रभावकारी रूपमा अघि बढ़ाउन सरकारलाई आफ्नो पार्टीको समर्थन रहेको बताउनु भएको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा हिजो आयोजित सरकारका 100 दिन र 100 बुँदे कार्य सम्बन्धी समीक्षा कार्यक्रममा उहाँले राजनैतिक स्थिरता कायम राख्दै सरकारले 5 वर्षको जनादेश अनुसार काम गर्न पाउनुपर्ने धारणा राख्नु भएको हो। प्रधानमन्त्रीको मुख्य जिम्मेवारी सिंहदरबारमा बसेर शासकीय सुधारलाई अघि बढ़ाउनु रहेको उल्लेख गर्दै सभापति थापाले त्यसमा निरन्तरता कायम रहोस्
15: भन्ने कांग्रेसको अपेक्षा रहेको बताउनु भएको छ। उहाँले सरकारको कार्यशैलीका केही विषयमा पार्टीको असहमति रहे पनि प्रतिपक्षीको जिम्मेवारी अनुसार रचनात्मक भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभएको हो। विगतमा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले पनि बहुमतको सरकार सञ्चालन गरेको स्मरण गराउँदै सभापति थापाले बहुमतलाई देश र व्यवस्थाको हितमा सदुपयोग गर्नुपर्ने आवश्यकता उठाउनु भएको छ। सरकारले पाएको पाँच वर्षको जनादेशलाई सम्मान गर्दै त्यसलाई सफल बनाउन आवश्यक सहयोग गर्ने उहाँको भनाइ रहेको थियो। नेता माधव नेपाल र आफूलाई सिद्ध्याउन एमाले अध्यक्ष ओली प्रधानमन्त्री वालेन्द्र भन्दा बढ़ी लागेको नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दावी गर्नुभएको छ। हिजो काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो। प्रधानमन्त्री वालेन शाहसँग आफूलाई सिध्याउने सामर्थ्य नरहेको र आफूलाई कमजोर पार्ने गतिविधिमा ओली जति नलागेको प्रचण्डले आफ्नो तर्क व्यक्त गर्नुभएको छ। आफूले गल्ती गरेको भए ओलीले पहिले आफूहरूलाई जेलमा हाल्ने सम्मको षड्यन्त्र बुनेको आरोप लगाउनु भएको छ। ओलीले आफूहरूलाई कमजोर पार्न सबै सामर्थ्य लगाएको पनि उहाँको कथन छ। पार्टीका सहसंयोजकलाई अघिल्लो सरकारले मुद्दा लगाएर राखेको र आफ्नो बारेमा दुवैमा 1 खर्ब 40 अर्ब रकम छ भनेर भ्रम फिजाइएको भन्दै असन्तुष्टि जनाउनु भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन दुवै उपाय अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भरतपुर महानगरपालिका 23 बेलहट्टामा शनिबार जंगली हात्तीको आक्रमणबाट आमा छोरासँगको भेटमा घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले उक्त प्रतिबद्धता जनाउनु भएको छ। उहाँले राष्ट्र निकुञ्ज आसपासका क्षेत्रमा लामो समयदेखि चल्दै आएको मानव वन्यजन्तु द्वन्दको स्थानीय समाधानका लागि सरकार गम्भीर रहेको बताउनु भएको छ। गौतमले वन्यजन्तुको आक्रामक व्यवहार नियन्त्रण गर्न प्रविधिको प्रयोग गरिने उल्लेख गर्नुभएको छ। उहाँले समग्र गाउँवासीको सुरक्षाका लागि एकीकृत आवास वा सुरक्षित संरचना निर्माण योजना आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। मन्त्री गौतमले पीड़ित परिवारलाई राहत उपलब्ध गराइने पनि बताउनु भएको छ। पैसाले मान्छेको ज्यान फर्काउन सकिँदैन, तर परिवारको सहजीकरणका लागि नियम अनुसार प्रति व्यक्ति 10 लाख रूपियाँका दरले राहत उपलब्ध गराइन्छ। उहाँले भन्नुभएको छ, आवश्यक प्रक्रिया पूरा गरी यही असार 25 गते भित्र उक्त रकम हस्तान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको हो। वन्यजन्तु संरक्षण र मानव जीवनको सुरक्षालाई सँगसँगै अगाडि बढ़ाउनु पर्ने चुनौतीपूर्ण अवस्था रहेको उल्लेख गर्दै मन्त्री गौतमले स्थानीय तह जनप्रतिनिधि र संघीय सरकार बीचको समन्वयबाट दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबैमा अनुरोध गरेको छ। महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेंगीको जोखिम पनि बढ़ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको हो। उहाँले पानी पर्न शुरू गरेकाले डेंगी संक्रमणको जोखिम पनि बढ़ने बताउनु भएको छ। उहाँले डेंगीबाट बस्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ। असार 9 गतेदेखि 15 गतेसम्म 63 जनामा डेंगी देखिएको जनाउँदै डाक्टर दाहालले अहिले दैनिक जस्तो पानी परिरहेकाले सड़क घर छेउछाउका पानी जम्न सक्ने खाल्डाखुल्डीमा लामखुट्टेका प्रजाति विकसित हुने हुँदा संक्रमण बढ़न सक्ने बताउनु भएको हो। डेंगीबाट बस्न परिवारका खाल्डाखुल्डीमा पानी जम्न नदिने, नियमित सरसफाई गर्ने, सुत्ने बेला झोलको प्रयोग गर्ने लगायत उपाय अपनाउन सकिने उहाँले बताउनु भएको छ। फ्लाइ दुवैले पोखराबाट उडान भर्ने भएपछि क्षेत्रका पर्यटन व्यवसाय उत्साहित बनेका छन्। फ्लाइ दुवै र पोखरा रेस्टुरेन्ट एण्ड बार एसोसिएशन नेपालका पदाधिकारी बीच आइतबार हिजो पोखरामा छलफल पनि भएको थियो। फ्लाइ दुवैका पदाधिकारीले पोखराबाट नियमित रूपमा फ्लाइट हुने र कम्तीमा पनि 100 बढ़ी देशका 245 स्थानमा उडान भर्ने हुँदा पोखराबाट विश्वका जुनसुकै मुलुकमा पुग्ने हवाईयात्रुले उडान भर्न सक्ने बताइएको छ। त्यसै गरी विश्वका जुनसुकै कुनाबाट कनेक्टिङ फ्लाइट लिएर पनि आउन सकिने हुँदा पोखराको पर्यटन व्यवसायमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। रेवान पोखराका महासचिव वीरेन्द्र श्रेर्चनले फ्लाइ दुवैका पदाधिकारीसँगको छलफलपछि उत्साहित बनेको बताउनु भएको छ। उहाँले फ्लाइ दुवैबाट पोखरा भित्रेका पर्यटकलाई कसरी सहुलियत रूपमा सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको बताउनु भएको हो। यस अवसरमा दुवै पक्षबीच पर्यटन क्षेत्रको विकास, पारस्परिक सहकार्य अभिवृद्धि तथा आगामी दिनमा संयुक्त रूपमा सञ्चालन गर्न सकिने कार्यक्रमहरूबारे सकारात्मक विचार आदान प्रदान गरिएको थियो। शेरचनले आगामी दिनमा थप छलफल गर्दै जाने विषयमा पनि कुराकानी भएको बताउनु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले आइतबार छनौ क्षेत्र नम्बर दुई मलपत्र परेका र नयाँ आवश्यकताको योजनाहरूका बारेमा जानकारी लिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लागण्डकीका नेता कार्यकर्ताहरूसँग दुलेगौड़ामा भेट गर्दै मन्त्री लम्सालले यस क्षेत्रमा रहेको मन्त्रालयसँग सम्बन्धित योजनाहरू बारेमा चासो राख्दै आवश्यकताको योजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मन्त्री समक्ष रासोपा नेताहरू हरिलाल रिमाल, राजेश पाण्डे, दीपक तिमल सिन्हा, पदमराज भूषाल लगायतले क्रसरले दुःख दिएको देखि लालध्वज मोटरमार्ग, दुलेगौड़ा हर्कपुर मोटरमार्ग, दुलेगौड़ा लामागाउँ मोटरमार्ग, घारी जोड्ने पुल, दोभान भागर पुल लगायतका विषयमा जानकारी दिनुभएको थियो। मन्त्री लम्सालले अध्ययन गरेर काम अघि बढ़ाउन प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस्तै उहाँले आगामी आर्थिक वर्षका लागि तनहुँको विकास गर्न 4,62,00,00,000 बजेट विनियोजन भएको जानकारी दिँदै विकास निर्माण द्रुत गतिमा अघि बढ़ाउने बताउनु भएको छ। लम्सालले तनहुँमा रासोपाका नेता कार्यकर्ताले आवश्यकता पहिचान गरे र सिफारिश गरेका थप 5 पुल निर्माण गर्ने समेत घोषणा गर्नुभएको छ। तरहुको शुक्लागण्डकी नगरपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्य सहित 82,00,000 रूपियाँको कृषि यन्त्रीकरण कार्यक्रम सञ्चालन गरेको छ। नेपाल सरकार तथा प्रदेश सरकारबाट हस्तान्तरित विशेष अनुदान अन्तर्गत नगरपालिकाले 50% अनुदानमा कृषक समूह तथा कृषि फार्मलाई आधुनिक कृषि उपकरण उपलब्ध गराउन लागेको हो। नगरपालिकाको अनुसार कुल 82,00,000 रूपियाँको लागतमा खरिद गरिएका उपकरण हिजो आइतबार नगरपालिकाको कार्यालयमा आइसकेका छन्। माग गरेका सबै योग्य कृषक र कृषि उद्यमीलाई समेट्ने गरी खरिद गरिएका कुल 140 विभिन्न प्रकारका आधुनिक कृषि उपकरण चाँडै नै हस्तान्तरण गरिने तयारी भइरहेको छ। कृषि प्रविधिको उपयोगमा किसानको पहुँच बढ़ाउन र नगरपालिकाको कृषि बजेटलाई सही सदुपयोग गर्न यो साझेदारी कार्यक्रम प्रभावकारी हुने विश्वास लिएको छ। शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले कृषिमा बढ़दो श्रम अभाव र महँगो उत्पादन लागतलाई मध्यनजर गर्दै यन्त्रीकरणलाई प्राथमिकता दिएको पनि बताउनु भएको छ। उहाँका अनुसार आधुनिक उपकरणको प्रयोगले जोताई, गोडमेल, प्रशोधन र अन्य कृषि कार्यमा लाग्ने समय र खर्च उल्लेख्य रूपमा घट्नेछ भने उत्पादकत्व वृद्धि गर्न समेत ठूलो सहयोग पुग्नेछ। कृषिमा प्रविधिको प्रयोग विस्तार गर्दै स्थानीय स्तरमै रोजगारी सृजना गर्ने तथा युवा पुस्तालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख पण्डितले स्पष्ट पार्नुभएको छ। गयो राति कम मात्रै वर्षा भएको छ। पूर्व र पश्चिमका केही ठाउँमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि दुई रात लगातार मध्यमदेखि ठूलो वर्षा भएको थियो। आज दिउँसो र राति भने मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाड़का केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँमा, कोशी प्रदेशको तराई र मध्य प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र ट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै मध्य प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भरे राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ र तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। तत्त्वविदहरूले दुईवटा अत्यन्तै महत्वपूर्ण ऐतिहासिक खोज गरेका छन्। उत्खननका क्रममा एउटा पूर्ण प्राचीन शहर र अर्को स्थानमा सामूहिक सेनाहरू चिहानहरू फेला परेका छन्। यी नयाँ खोजहरूले देशको पर्यटन क्षेत्रलाई थप प्रवर्धन गर्नेमा इजिप्ट सरकार आशावादी देखिएको छ। इजिप्टको पश्चिमी मरूभूमि क्षेत्रमा बाइजेन्टाइन युगको एउटा शहर निकै सुरक्षित अवस्थामा फेला परेको छ, जसलाई अहिलेसम्मकै महत्वपूर्ण पुरातात्विक खोजहरूमध्ये एक मानिएको छ। इजिप्टको शहर नजिकैको दाखला ओएसिस र मरिना ऐल अलामिनका पुरातात्विक स्थलमा हालै गरिएका यी दुवै खोजलाई निकै महत्वपूर्ण मानिएको छ। त्यहाँको पर्यटन तथा पुरावशेष मन्त्रालयका अनुसार पहिलो खोजले 4 शताब्दीमा दखल ओएसिसको दैनिक जीवन, शहरी विकास र आर्थिक गतिविधिबारे विस्तृत जानकारी उजागर राखेको छ। अन्तिममा खेल समाचार। महिला टी20 विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ। लडर्समा हिजो भएको फाइनलमा घरेलु टोली इंग्ल्याण्डलाई 7 विकेटले पराजित गर्दै अस्ट्रेलियाले 7 पटक विश्वकप क्रिकेटको उपाधि जितेको हो। इंग्ल्याण्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाले 17 ओभर एक बलमै 3 विकेट गुमाएर पूरा गरेको थियो। अस्ट्रेलियाका लागि मुनीले 64 रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेल्नु भएको थियो। लिटफिल्डले 35 बलमा 48 रन बनाउनु भएको थियो। त्यसअघि अस्ट्रेलियाले टस हारेर ब्याटिङ रोजेको थियो। पहिलो ब्याटिङ गरेको इङ्ल्याण्डले विश्व ओभरमा 4 विकेट गुमाएर 150 रन बनाएको थियो। कप्तान न्याट साइभर ब्रन्ट 58 रनमा अभिजित रहनु भएको थियो। फ्रेया केम्पले अभिजित 44 रन जोड्नु भएको थियो। लुसी ह्यामिल्टनले 4 ओभरमा 19 रन मात्र खर्चिएर 1 विकेट लिनु भएको थियो। हवस् त यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबारा हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
19: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौँ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0664141100 वा dhorbarahi@gmail.com इमेल गर्नुहोस्।
20: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
21: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
20: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
21: घुडा तथा जोड्ने दुखाइको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
20: फ्युजन सोल्डर तथा मांसपेशी दुखाइको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
21: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
20: पाइटीका तथा नसा सम्बन्धी दुखाइ व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
21: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
20: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
21: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
22: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
23: कि बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमा हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, बराएर मात्रै भो।
22: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
23: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
19: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने यसोम्र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
21: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
24: सुन शुद्धताको प्रति तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचारी पसल, दुलेगौडा बिक्री बजार।
19: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका
0: सुनसरी गहना खरीद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास सिद्धिआएको ओम प्रसन्न आभूषण सुनसरी पसल शुक्ला गण्डकी चार धुलेगौंडा भित्री बजार प्रोपराइटर भूज बहादुर सुना
2: मोबाइल 9898535533।
3: मम्मी भोक लाग्यो खाजा खाम न।
4: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
3: हस् मम्मी।
7: मैले सुने छोरी ल जाम हिँड।
4: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
25: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
4: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9908281044 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
25: बीजी मोमो हाउस दुलेगौंडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
26: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
4: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
26: ए हो र ल त ल
0: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 9856612692।
27: चरक मेमोरियल हस्पिटल कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
28: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
27: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
28: सेवा लिने क्रममा चाहिने जानकारी
27: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
28: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
27: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
28: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0615524995524945877।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
25: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
4: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
29: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
29: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
25: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौंडा
4: प्रोपराइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9841656996 छ।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
3: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
4: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
3: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
4: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
3: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
4: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
3: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
4: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
3: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा।
5: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।

0: ನಿಮ್ಮ ಮೆಟಲಿ ಸ್ಟೀಲ್ ಫನ್ ಪಾರ್ಕ ಕಸಬೈ ಸಾಮಾನ ಸೈನಿ ಕತ್ತಿ ಮಜಾ ಕೈ ಠಾವ್ ಮತಾರ ಜಲಿನಿ ಪೈನಿ
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टीलका रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टीलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9855601013 9067729794
3: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
4: अब चिन्ता नलिनुहोस् शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
3: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
4: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843161209 र 9801417718 आजै सम्पर्क गर्नुहोस्
5: हजुर दान गरौ
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
4: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
5: त्यसैले दान गरौ सकेको गरौ सबैले गरौ
3: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
7: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
6: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो केको चिन्ता लिनु भएको छ यो दिदीले
8: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
8: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
1: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
2: ओके ल डन
1: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
2: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनु
8: जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष

0: जेल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856283340 र 9847000787।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछ र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौ भयो रे बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
5: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: सूचना इस तनहु सेवा हॉस्पिटल दुलेगौड़ा बीपी चोक में
1: यही असार 27 गते शनिवार
0: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
2: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
0: नाक कान र घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
2: एनोमली स्कैन र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
1: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
1: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
4: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
5: तनहु सेवा अस्पताल दुलेगौड़ा, फोन 0965414377, मोबाइल 98560443।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: मैडम, धूम्रपान भनेको के हो?
6: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता

0: फलाक मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
2: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
2: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
2: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712440
3: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी
4: अनि बीचमा नझर्ने
3: अब त हरेक दिन बिहान 8 काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 काठमाडौँका लागि माइक्रो छुट्छ नि
4: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
1: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
2: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
2: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
2: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
5: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजी

0: থেরাপি, ইন্ডোস্কোপি, ক্লোনোস্কোপি, ইকো, টিএমটি, হলচার, পিএফটি, ইউরোফ্লোমেট্রি, ডায়ালোসিস সেবা র চৌবিশে ঘন্টা ইমার্জেন্সি সেবা সাথে অন্য বিশেষজ্ঞ ডাক্তারদ্বারা সেবা প্রদান গরিয়েকো জানকারী গরাউদ
1: চৌবিশে ঘন্টা প্যাথোলজি সেবা উপলব্ধ ছ। বিস্তৃত জানকারী কো লাগি পদ্মশ্রী হসপিটাল এন্ড এলাইড সায়েন্সেস প্রালী পোখরা নৌ নিউ রোড, ফোন 0161 590 162 590 163।
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
2: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9864883522।
5: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
6: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
5: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
6: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305।
8: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
9: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प पोस्टोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
12: कहिले धरियाको सुस्केर बल्छ, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हुँदै गाउँघर उकाली ओराली भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वनपाखा।
13: कार्यक्रम लोक भाका
14: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्ज मा

नमस्ते नमस्कार अनि हार्दिक न्यानो लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नु भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा। भने आज चाहिँ हामी रहेका छौं सोमबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले गायन प्रतिभालाई चाहिँ हाम्रो यस कार्यक्रममा स्थान दिनेछौ। यदि आफ्नो प्रतिभा राख्न चाहनुहुन्छ भने 0564142000 भएर हामीमा जोड़िन सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला र आफूभित्र रहेको गायन प्रतिभालाई हाम्रो कार्यक्रममा स्थान दिनुहोला, फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु लन्डनको सहरैमा बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ रामजी खाँड अनि देवी खर्ती मगरको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

0: हजुर, लन्डनको सहरैमा बोलको निकै नै रमाइलो भाका रहेको थियो, जसमा आवाज रहेको थियो रामजी खाँड अनि देवी खर्ती मगरको। निकै रमाइलो भाका कार्यक्रम स्थान दिइसकेकी छु। अब पनि पालो तपाईँको नै रहेको छ, यदि आफूभित्र रहेको गायन प्रतिभालाई हाम्रो कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने 0625414200 भएर हामीमा जोडिन सक्नुहुनेछ, र आफूभित्र रहेको गायन प्रतिभालाई हाम्रो कार्यक्रममा स्थान दिन सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला साथीहरू भन्दै अलिक लागि भने हामीमा आजको साथी हुनु हुन्छ, अनि उहाँलाई कार्यक्रममा स्वागत गरिहालौ। हेलो दर्शन, नमस्कार। हजुर दर्शन, नमस्ते। नमस्कार बुद्धि बहादुरजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा। अनि सञ्चारमै हुनुहुन्छ? अनि के गर्दै हुनुहुन्छ? हामीलाई सुन्नु भएको छ कि छैन? सुन्दै हुनुहुन्छ ल, अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला है त। अनि के छ त्यतातिरको खबर? गर्मी कतिको बढिरहेको छ? गर्मी चाहिँ ठिकै छ है, दिउँसो चाहिँ बेसरी गर्मी हुन्छ है? हजुर हजुर ल हुन्छ। अनि आज चाहिँ कुन चाहिँ भाका गाउँदै हुनुहुन्छ हाम्रो बुद्धि बहादुरजीले? कौडा भाका गाउनुहुन्छ कि ठाडो भाका?
1: तेस्रो हप्ताको दिन मैले के गाउँछ पुरानो लोक भाकाहरूलाई स्थान दिँदै आइरहेको छ। आज नै पुरानै भाका गाउने दिन परेको छ, त्यहाँ थोरै भए पनि कस्तो गर्नुपर्छ कि होला।
0: हुन्छ ल, सुरु गरिहाल्नु है त। हुन्छ, सुरु गर्नु।
1: मैले मात्रै एक रोकी गर्ने तिमीले भने कहिले नगाउने माया लाम भने अर्कैको नासो भयो माया लाम भने कसैको मन खाने छोरी लाम भने अर्कैको नासो भयो छोरी लाम भने कसैको
0: धेरै धेरै धन्यवाद, निकै नै मिठो भाका गाउनु भयो। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ?
1: हुन्छ,
0: बाई बाई सुप्रदिन। हजुर आउनुहुन्थ्यो बुद्धि बहादुरजी, हामीलाई फोन गर्नुभएको थियो म्याग्दीदेखि, आफूभित्र रहेको प्रतिभालाई राखेर चाहिँ गइसक्नु भएको छ। अन्य साथीहरूले पनि फोन गर्नुहुनेछ 0625414200 भएर जोडिन सक्नुहुनेछ, र आफूभित्र रहेको प्रतिभालाई यसरी नै हाम्रो कार्यक्रममा स्थान दिन सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला भन्दै अलिकति लागि भने अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। तिमी बस्ने सहरैमा बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ अहिलेको लागि भने हो भाका राख्दैछु, स्वीकार्नु होला है त।

0: हजुर तिमी बस्ने सहरैमा बोलको भाका रहेको थियो, निकै सुमधुर अनि मार्मिक भाका रहेको थियो, जसमा आवाज रहेको थियो राजु परियार अनि सिधा आलेको। यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला र अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला। र आज चाहिँ हामी सोमबारको श्रृङ्खलामा रहेर चाहिँ हजुरहरूभित्र रहेको गायन प्रतिभालाई चाहिँ हाम्रो यस कार्यक्रममा स्थान दिइरहेका छौँ र रहन्छौँ। अबको 9 बजेसम्म 0625414200 को बाटो भएर हामीमा जोडिन सक्नुहुनेछ र आफूभित्र रहेको प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन सक्नुहुनेछ। फोन गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि हामीमा आज साथी हुनुहुन्छ, हामी उहाँलाई कार्यक्रममा स्वागत गरिहालो। हेलो दर्शन, हजुर कोही हुनुहुन्थ्यो तर हाम्रो चाहिँ उहाँसँग कुरा हुन सकेन भन्दै थिए, फेरि पनि हामीमा आज साथी जोडिसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्छौँ। हेलो दर्शन, नमस्कार। हजुर नमस्कार, नमस्कार हजुर।
1: हेलो
0: नमस्कार।
1: नमस्कार,
0: जेनिसाजी बोल्दै हुनुहुन्छ?
1: होइन,
0: सुशीलाजी बोल्दै हुनुहुन्छ? सुशीलाजीलाई धेरै धेरै स्वागत छ होइन हाम्रो कार्यक्रममा।
1: धन्यवाद।
0: अनि धेरै पछि जोडिनु भयो, चिन्न पनि गाह्रो पर्यो, के काममा कतातिर व्यस्त हुनुहुन्थ्यो होला? स्कुल जानु पर्थ्यो त्यही भएर है। ल हुन्छ, आज चाहिँ फुर्सद मिलाएर फोन गर्नुभयो। अनि आज चाहिँ कुन चाहिँ भाका गाउन चाहनुहुन्छ हाम्रो सुशीलाजीले? ल हस् हुन्छ, अब सुरु गरिहाल्नु है त। ओहो फोन काटियो। सुशीलाजी हुनुहुन्थ्यो रामथोकदेखि, घर त बेसी गाउँ भन्ने भाका गाउँछु भन्दै हुनुहुन्थ्यो तर फोन चाहिँ काटिएको छ। फेरि पनि फोन गर्नुहोला सुशीलाजी, यदि फेरि पनि आफ्नो प्रतिभालाई चाहिँ हाम्रो यस कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने फेरि पनि फोन गर्न सक्नुहुनेछ। अरू साथीहरूले पनि फोन गर्न सक्नुहुनेछ, फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। लौ नानी यस्तो भए मक्कीमा बोलको भाका रहेको छ र यो भाका सँगसँगै चाहिँ यसमा चाहिँ आवाज रहेको छ सुरेश रञ्जन अनि अन्जिता विश्व कर्माको। र यो भाका सँगसँगै चाहिँ हामी छोटो व्यवसायको हिस्सामा जानुपर्ने बेला पनि भइसकेको छ, हामी केही समय लगत्तै फेरि उपस्थित हुनेछौँ। त्यतिसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: 103.8 अन्तर्मन को आवाज।
1: धूम्रपान का कारण आज मलाई फोक्सो को कैंसर भएको छ। यही गलती का कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धूम्रपान का कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भएँ।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
8: एक सुलेगौडा पोलिक्लिनिकमा।

0: समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोली क्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 98678161887।
5: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
6: होइन के सुन्ने भनेको
4: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
6: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
4: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
6: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
4: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
7: Admission open.
8: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
7: 24th years of academic excellence in management.
8: Bachelor program.
7: 4 years program of Bachelor in Business Administration, BBA.
8: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
7: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
8: Forms are available at college administration at 9 a.m. to 3 p.m.
7: Science and Management, both stream can apply.
8: Last date of form submission, 26th Ashar 2018.
7: Entrance exam, 29th Ashar 2018.
8: Enter to learn, go forth to serve.
7: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 0615447615705701254. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
9: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
2: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
11: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
9: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 98171556606।
4: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
12: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडा

0: तथा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
0: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
3: र 9678168887।
5: छोटो व्यवसाय विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म, कार्यक्रम प्रस्तुता सृष्टि खत्री, र तपाईँ ती बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा, भने आज चाहिँ हामी सोमबारको श्रृंखलामा रहेर चाहिँ हजुरहरूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिइरहेका छौं, र अब चाहिँ अन्तिम अन्तिम आइसकेका छौं। फोन गर्नुहोला, एउटा फोन लिने समय चाहिँ बाँकी नै रहेको छ। यदि आफूभित्र रहेको प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने 0065414200 भएर जोडिन सक्नुहुनेछ भन्दै अहिलेको लागि भने साथी हुनुहुन्छ हामी माझ, हामी उहाँलाई कार्यक्रममा स्वागत गरिहालौं। हेलो दर्शन, नमस्कार हजुर।
6: हेलो
5: दर्शन, नमस्ते।
6: नमस्ते,
5: कहाँदेखि कसको आवाज सुन्दैछु होला?
6: रायपुरबाट
5: को भन्नुभयो? अलि चर्को बोलिदिनु पर्यो, साउन्ड एकदमै सानो आएको छ आवाज। हजुर, रायपुरदेखिको भन्नुभएको थियो, मलाई नाम चाहिँ बुझिनँ, एकदमै सानो आवाज चाहिँ आएको थियो। फेरि पनि फोन गर्न सक्नुहुनेछ जो पनि बोल्नुभएको थियो, र अरू साथीहरूले पनि फोन गर्न सक्नुहुनेछ। अझै थोरै समय बाँकी नै रहेको छ, आफूभित्र रहेको प्रतिभालाई स्थान दिनको लागि 0065414200 भएर जोडिन सक्नुहुनेछ भन्दै फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरिहालौं। हेलो दर्शन, नमस्कार हजुर। नमस्कार हजुर, कहाँदेखि कसको आवाज सुन्दैछु होला? किमल डाँडाबाट बिना गुरुङजी। बिनाजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा। बिमा भन्नुभयो कि बिना भन्नुभयो? बिना भन्नुभयो है। अनि संसारमै हुनुहुन्छ बिनाजी? म पनि एकदमै आरामै छु। अनि के गर्दै हुनुहुन्छ? कार्यक्रम सुन्दै हुनुहुन्छ है। ल हुन्छ, अन्तिमसम्म सुनेर साथ दिनुहोला। अनि आज चाहिँ कुन चाहिँ भाका गाउँदै हुनुहुन्छ हाम्रो बिमाजीले? बिनाजीले
7: अब जे जाने छ त्यही गर्नु पर्ला।
5: हस् हुन्छ, अब सुरु गरिहाल्नु है त।
7: आसुले मु इन्द्र तिन्द्र

0: चाहिँ कसलाई सम्झन चाहनुहुन्छ?
1: हजुरको लागि भन्न चाहन्छु र मेरो साथीहरू भन्न पर्दा मिहिन हुने धेरै भन्दा धेरै माया गर्ने साथीको लागि र मेरो घर परिवारको लागि र जति पनि साथीहरू मभन्दा अगाडि आउनुभयो र पछाडि आउँदै हुनुहुन्छ होला सम्पूर्ण सम्पूर्ण साथीले जति साथीहरूले मलाई बिना भनेर चिन्नुभएको छ चिन्नुभयो सबैजनाले भन्दै
0: बिराउँछु। हजुरमा हुनुहुन्थ्यो बिना गुरुङजी, हामीलाई चाहिँ हिमलडाँडादेखि फोन गर्नुभएको थियो। आफूभित्र रहेको एकदमै मिठो प्रतिभालाई चाहिँ कार्यक्रम स्थान दिएर चाहिँ छुटिसक्नु भएको छ। अब भने हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ, छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृङ्खलामा हामीलाई यतिन्जेलसम्म फोन गरेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद र सुनेर साथ दिनुहुनेलाई पनि धेरैभन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान हिमाली फूल बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ सुरेश अञ्जन अनि देवी खत्ती मगरको। र यो भाका सँगसँगै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री बिदा हुन्छु। तपाईँहरू भने रेडियो ढोरबा राखी 103.8 मेगाहर्ज अन्तर मनका आवाज सुन्दै गर्नुहोला है त।

0: connect your dream, connect your future. Stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856383073।
2: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्। शरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
2: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
2: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843161209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065। मोबाइल 9816634372।
7: स्टुडियो
8: अहिले बिहानको 9 बज्यो।
9: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कांग्रेस संस्थापन इतर पक्षको विस्तारित बैठक बस्दै राष्ट्रिय भेलाबारे छलफल हुने, संस्थापनले थप्यो क्रियाशील सदस्यता नवीकरणको म्याद।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै विभिन्न विधेयक छलफलका लागि पेश गर्ने कार्यसूची।
1: लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको आवागमन घट्यो, राजस्व संकलनमा उल्लेख्य मात्रामा कमी।
0: खामेनेईको अन्त्येष्टिमा सहभागी नहुन अमेरिकाले अरू देशलाई दवाब दिएको इरानको दावी, सहभागी भए सम्बन्धमै असर पार्ने चेतावनी जारी गरिएको जिकिर।
1: र नर्वे र इंल्याण्ड विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश, ब्राजिल पराजित भएपछि नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको संस्थापन इतर पक्षको विस्तारित बैठक आज बस्दैछ। काठमाडौँको चुन्देवीमा स्थापना गरिएको कार्यालयमा पहिलो पटक आज दिउँसो 1 बजी बैठक बस्न लागेको हो। महाधिवेशन नजिकै आइरहेको सन्दर्भमा समेत पार्टी एकताको सम्भावना छिणाउँदै गइरहेकाले थप छलफल गर्न बैठक बोलाइएको नेता मिन विश्वकर्माले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा 14 महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र काठमाडौँमा उपलब्ध जिल्ला सभापतिहरू समेत सहभागी हुनेछन्। बैठकले राष्ट्रिय भेलाको मिति तोक्न सक्ने सम्भावना छ। नेताहरूका अनुसार साउन 6 राष्ट्रिय भेला बोलाएर महाधिवेशनबारे थप कदम चाल्ने तयारी छ। श्रोताहरूका अनुसार 15 महाधिवेशनको छुट्टै तालिका ल्याउने सम्मको तयारी समेत यो पक्षले गरिरहेको छ। यसअघि शुक्रबार बसेको बैठकले समेत पार्टी नेतृत्वले एकता टिकाई राख्न जिम्मेवार नदेखिएको निष्कर्ष निकालेको थियो। एकताका लागि पूर्णबहादुर खड्का पक्षले अहिलेको केन्द्रीय समिति सहितका सबै समितिमा 14 महाधिवेशनबाट निर्वाचित सदस्यहरूको सहभागिता तथा पहिले नै नवीकरण गरिसकेको सदस्यता फेरि अनलाइन मार्फत नगर्ने निर्णय लिइरहेको छ। कंग्रेस सभापति यी दुवै विषयमा लचक देखिनु भएको छैन। यसैबीच नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समय आगामी साउन 3 गतेसम्मका लागि थप गरेको छ। नेपाली कंग्रेसका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा हिजो बसेको बैठकले नवीकरण गरी अध्यावधि गर्न छूट भएका तथा नयाँ क्रियाशील सदस्यताको विवरण अनलाइन माध्यमबाट पार्टीको केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि समयावधि थप गर्ने निर्णय गरेको हो। यसअघि क्रियाशील सदस्यता अध्यावधि गर्ने समयावधि 2083 असार 20 गतेसम्मका लागि तोकिएको थियो।
1: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने बैठकमा विभिन्न विधेयकहरू प्रतिनिधि सभाको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत हुँदैछन्। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमले नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम महासन्धिको प्रोटोकल नम्बर 29 र 81 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसैबीच राष्ट्रिय सभाको बैठक दिउँसो 12 बजे बस्दैछ। बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यसूची छ। युवा श्रम तथा रोजगार, सूचना तथा संचार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा स्वास्थ्य, भूमि महिला बालबालिका, विज्ञान प्रविधि र कानून मन्त्रालयका बजेट शीर्षकमाथि सम्बन्धित मन्त्रीले जवाब दिने संसद सचिवालयले जनाएको छ।
0: रसुवास्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा पर्यटकको आगमन घटेसँगै राजस्व संकलनमा उल्लेख्य कमी आएको छ। पर्यटक संख्या घटेपछि निकुञ्ज प्रशासनले स्थानीय पर्यटन प्रवर्धन मार्फत आयार्जन र संरक्षणलाई सँगसँगै अघि बढ़ाउने रणनीतिमा जोड़ दिएको छ। निकुञ्जको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा करिब 56,000 पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। चालू आर्थिक वर्षमा भने हालसम्म 50,360 पर्यटक मात्र निकुञ्ज पुगेका छन्। तीमध्ये 39,011 जना आन्तरिक सार्क राष्ट्रका 788, र अन्य मुलुकका 10,561 जना रहेका छन्। पर्यटक आगमन घटेसँगै राजस्व संकलनमा पनि असर परेको छ। गत आर्थिक वर्षमा 5,77,00,000 राजस्व संकलन भएकामा चालू आर्थिक वर्षमा हालसम्म 4,28,22,756 रूपियाँ मात्रै संकलन भएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसाय बीच आगामी सेप्टेम्बर 23 शुरू हुने पोखरा दुबई हवाई उडानबारे छलफल भएको छ। पोखरा दुबई हवाई उडान सेवालाई दिगो र दीर्घकालीन बनाउने बारे छलफल भएको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष ओम नारायण श्रेष्ठले फ्लाइ दुबईको पोखरा दुबई उडानलाई नियमित र दिगो बनाउन सम्बद्ध सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो। यो उडानले गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लन्डन, न्यूयोर्क, टोकियो जस्ता विश्वका 250 भन्दा बढ़ी गन्तव्यमा पुग्ने अवसर आएको फ्लाइ दुबईका नेपाल स्थित महाप्रबन्धक नवराज साईले बताउनुभयो। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत महिना फ्लाइ दुबईलाई दुबई पोखरा दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो। यसबीचमा फ्लाइ दुबईले उडान तालिका पनि सार्वजनिक गरिसकेको छ। पर्यटकीय राजधानी समेत रहेको पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड़िएर ठूलो संख्यामा विदेशी पर्यटक भित्रने आशमा पर्यटन व्यवसाय छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानका पूर्व सर्वोच्च नेता आयतोल्ला अली खामेनीको अन्तिम संस्कार कार्यक्रम बहिष्कार गर्न दबाव दिएको इरानको तस्निम समाचार एजेन्सीले दावी गरेको छ। अमेरिकी कूटनीतिक दबावका कारण कम्तीमा 13 देशले तेहरानमा भइरहेको अली खामेनीको अन्त्येष्टि संस्कार कार्यक्रममा आफ्नो सहभागिता फिर्ता लिएका वा प्रतिनिधिमण्डलको स्तर घटाएका समाचारमा उल्लेख छ। तस्निमका अनुसार मध्य तेहरान स्थित इमाम खुमैनी ग्राण्ड मसल्लामा विभिन्न देशका प्रतिनिधिमण्डलको उपस्थितिमा भइरहेको समारोहमा विदेशी सहभागिता रोक्न वा निरुत्साहित गर्न वाशिङटनले विगत केही दिनदेखि व्यापक कूटनैतिक अभियान सञ्चालन गरेको बताइएको छ। रिपोर्टर अनुसार अमेरिकी विदेश मन्त्री मार्को रुबियोले जुन 26 अमेरिकी दूतावास र कूटनैतिक नियोगहरूलाई एउटा गोप्य निर्देशन जारी गर्नुभएको थियो। उक्त निर्देशनमा अमेरिकी कूटनीतिज्ञहरूलाई आफ्ना आयोजक देशहरूलाई समारोहमा सहभागी हुनबाट रोक्न उपलब्ध सबै माध्यम प्रयोग गर्न भनिएको थियो। उक्त समारोहमा सहभागी हुनलाई अमेरिकाले आफ्नो हित विपरीतको शत्रुतापूर्ण कदमका रूपमा लिने र यसले वाशिङटनसँगको द्विपक्षीय सम्बन्धमा गम्भीर असर पार्न सक्ने चेतावनी पनि दिइएको बताइएको छ। स्रोतले तस्निमलाई दिएको जानकारी अनुसार अफ्रिकाका थुप्रै देशमा कार्यरत अमेरिकी राजदूतहरूले समारोहमा सहभागी भए अमेरिकाले उपलब्ध गराउँदै आएको विकास सहायता कटौती हुन सक्ने चेतावनी दिएका थिए। दुईजना अज्ञात अरब कूटनीतिज्ञलाई उद्धृत गर्दै रिपोर्टमा विदेश मन्त्री रुबियोले कम्तीमा 5 अरब देशका विदेश मन्त्रीसँग यस विषयमा व्यक्तिगत रूपमा कुराकानी गरेको दावी पनि गरिएको छ।
1: अब खेल समाचार। बेथमोनी र फोयेबो लिस्टफिल्डको विस्फोटक ब्याटिङको मद्दतले इंग्ल्याण्डलाई पराजित गर्दै अस्ट्रेलियाले टी20 महिला विश्वकप क्रिकेटको उपाधि जितेको छ। गैराती लर्ड्समा भएको फाइनल खेलमा घरेलु टोलीले 7 विकेटको जीत हासिल गरेको हो। इंग्ल्याण्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाले 17.1 ओभरमा 3 विकेट गुमाएर पूरा गर्यो। प्रतियोगिताभरि अपराजित रहेको अस्ट्रेलियाका लागि प्लेयर अफ दि टुर्नामेन्ट घोषित बेथमोनीले 49 बलमा 64 रनको उत्कृष्ट इनिङ खेलिन्। यस्तै विस्फोटक ब्याटिङ गरेकी लिस्टफिल्डले 35 बलमा 48 रन जोड़िन्। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 150 रनको सामान्य योगफल खड़ा गरेको थियो। इंग्ल्याण्डका लागि न्याट सिबर ब्रन्टले 58 र फ्रेया केम्पले 44 रन जोड़ेकी थिइन्।
0: नर्वे र इंग्ल्याण्ड फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। केही बेर अघि सम्पन्न खेलमा इंग्ल्याण्डले घरेलु टोली मेक्सिको विरूद्ध 3-2 गोलको जीत हासिल गरेको हो। खेलको 36 र 38 मिनटमा जुड वेलिङहमको 2 गोलबाट अग्रता दोब्बर पारेको अवस्थामा जुलियन क्विनेसले गोल गर्दै मेक्सिकोलाई खेलमा फर्काउने प्रयास गरेका थिए तर 60 मिनटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई 3-1 अग्रता दिलाए। दस जनामा सीमित भएको इंग्ल्याण्ड विरूद्ध राहुल जिमेनेजले गोल गर्दै मेक्सिकोलाई 3-2 अवस्थामा ल्याए पनि जितका लागि पर्याप्त भएन। यससँगै घरेलु टोली खेलबाट बाहिरिएको छ। यस्तै स्टार स्ट्राइकर एलिङ हालान्डको उत्कृष्ट 2 गोल र गोलकिपर ओर्जान मिल्यान्डको उत्कृष्ट बचाउको मद्दतले नर्वे फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गरेको छ। न्यूजर्सी स्टेडियममा भएको रोमाञ्चक प्री क्वार्टर फाइनल खेलमा नर्वेले 5 पटकको विजेता ब्राजिललाई 2-1 अन्तरले पराजित गर्दै इतिहास रचेको हो। नर्वे विश्वकपको क्वार्टर फाइनलमा पुगेको इतिहासमै पहिलो पटक हो। यस पराजयसँगै ब्राजिल सन् 1990 पछि पहिलो पटक विश्वकपको अन्तिम स्वरबाटै बाहिरिएको छ। खेलको 15 मिनटमा ब्राजिलले पेनाल्टीको अवसर पाए पनि ब्रुनो गुइमारिसको प्रहारलाई नर्वेका गोलकिपर निल्यान्डले बचाउ गरे। खेलको 79 मिनटमा हालान्डले हेडिङ मार्फत गोल गर्दै नर्वेलाई शुरूआती अग्रता दिलाए। 90 मिनटमा हालान्डले व्यक्तिगत 2 गोल गर्दै नर्वेको जित सुनिश्चित गरे। इन्जुरी समयको 10 मिनटमा ब्राजिलका लागि नेमारले पेनाल्टी मार्फत 1 गोल गरे पनि त्यो टोलीलाई जिताउन पर्याप्त भएन। यसैबीच ब्राजिलका स्टार फरवार्ड नेमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन्। विश्वकपको अन्तिम सुरको खेलमा नर्वेसँग पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि 34 वर्षीय नेमारले भावुक बन्दै राष्ट्रिय टोलीबाट सन्यास लिएका हुन्। नेमारले सन् 2010 अगस्तमा अमेरिका विरूद्धको मैत्रीपूर्ण खेल मार्फत मेटलाइफ स्टेडियमबाटै ब्राजिलको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए, जहाँ उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल समेत गरेका थिए। हालका वर्षहरूमा चोटका कारण धेरै समस्या झेलेका 34 वर्षीय नेमारले ब्राजिलका लागि ऐतिहासिक 80 गोल गर्दै सन्यास लिएका छन्। उनी महान खेलाड़ी पेलेलाई पछि पार्दै ब्राजिलको इतिहासमै सर्वाधिक गोल गर्ने खेलाड़ी हुन्।
1: अब मौसममा आज सबैजसो प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ। दिउँसो कतै भारी वर्षाको पनि सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका भूभागहरूमा हावाहुरीको सम्भावना छ। देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले अहिले बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। मध्य प्रदेशमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षासम्मको वर्षा भइरहेको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा, कोशी प्रदेशको तराई र मध्य प्रदेशका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मध्य प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ। राति भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
0: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कांग्रेस संस्थापन इतर पक्षको विस्तारित बैठक बस्दै राष्ट्रिय भेलाबारे छलफल हुने। संस्थापनले थप्यो क्रियाशील सदस्यता नवीकरणको म्याद।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै विभिन्न विधेयक छलफलका लागि पेश गर्ने कार्यसूची।
1: लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन घट्यो। राजस्व संकलनमा उल्लेख्य मात्रामा कमी।
0: खामेनेईको अन्त्येष्टिमा सहभागी नहुन अमेरिकाले अरू देशलाई दबाव दिएको इरानको दावी। सहभागी भए सम्बन्धमा असर पार्ने चेतावनी जारी गरिएको जिकिर।
1: र नर्वे र इंग्ल्याण्ड विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। ब्राजिल पराजित भएपछि नेमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य
5: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
6: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो। फोटो भिडियो नम्बर सबै यसमै थियो। 81 बिग्रियो।
7: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्तीसौनीको ठीक पारिपट्टि
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
10: एभुडी तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र?
7: हाम्रै धुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न। तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
12: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
12: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9865610950।
14: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
15: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
14: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
16: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
14: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
17: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
14: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420,
17: दीप मल्ल ठकुरी 9460145530।
18: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
19: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
18: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
19: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
15: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
17: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9508683507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए चन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
4: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
5: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच सम्झेल त हो नि, मान सम्मान इज्जत बढेको।
6: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासिलो सुनचादी पसल खोजौला नि।
5: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
7: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
8: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9807172।
9: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
10: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
9: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0654142333, मोबाइल 9868168087।
11: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
12: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
11: कहाँ?
12: गण्डकी मेडिकल हल।
10: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
12: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
10: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
13: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0965903969, मोबाइल 9840826926।
14: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
15: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
14: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
15: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
14: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
10: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9846023420।
16: मरेको के हो?
17: हेर त, रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
16: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
17: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
16: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
17: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
18: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
19: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: १०३.८ अन्तर्मनको आवाज।

0: छापा, त्रिकोष, चौकोष अनि किचनको डेकोरेशन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोह निलाउने खालको छ।
1: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
0: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
5: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
1: ए सबिना, यस्तो हतारमा कता हो?
0: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
6: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9840878528 र 9008816142।
7: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
8: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
7: घातक रोग जस्तै मुटु रोग, मुटुक को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
8: सेवा लिने क्रम मा चाहिने जानकारी,
7: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर,
8: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
7: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
8: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 0168552493552494782778778।
0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने

0: हालियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
1: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा तुलेगौडा।
3: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894656999 छ।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
8: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
1: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
9: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
10: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
9: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार।
5: मोबाइल 9908535537 र 9806615899।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, लेट्स डन।
12: हजुर, सिक्तेल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856285543 र 9847000787।
13: ₹103.8 अन्तर्मनको आवाज।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
1: के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
3: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सीपीभीसी, पीवीसी पाइप, पेन्ट्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9850788302 र 9850688302।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
5: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
4: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
5: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
4: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
5: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
4: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712440
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
8: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560-62891।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
11: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
12: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
12: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
12: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
10: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
12: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
11: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
13: पसल सरेको सूचना। शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9800528 र 9840609246।
14: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
15: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
14: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
16: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801032475।
17: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
18: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
17: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
18: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
17: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
19: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
20: अफिसबाट अमित सरको फोन,
21: हस्नु पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
22: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
23: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
13: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
24: स्टुडियो अहिले रातिको 10 बज्यो।
14: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
25: सत्य, तथ्य, निष्पक्ष समाचार, सुसूचित हुन पाउने तपाईको अधिकार।
13: धोरबाराही हाइलाइट्सको साथमा
26: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
13: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।
27: No.
0: नमस्कार रेडियो ध्वर बाराती 103.8 मेगाहर्जको बिहान 10 बजेको ध्वर बाराती हाइलाइट्समा शुभकामनाको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभर एकसाथ सुन्दै हुनुहुन्छ। ध्वर बाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। बैठक आज बिहान 11 बजे सिंहदरबारमा बस्नेछ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले नेपाल विशेष सेवा ऐन 2042 को साबिक व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकको तेस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइ यस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यता युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ। बैठक दिउँसो 12:15 सिंहदरबारमा बस्नेछ। आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम रहेको छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित प्रश्नको मन्त्रीले जवाब दिने कार्यसूचीमा उल्लेख गरिएको छ। यसैगरी बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेटबारे उठेका प्रश्नको पनि जवाफ दिने कार्यक्रम तय भएको छ। यसका साथै महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको तर्फबाट पनि सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन दुवै उपाय अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गत शनिबार भरतपुर महानगरपालिका 23 बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएकी 25 वर्षकी आशिका बोटे र उहाँका 4 वर्षका छोरा भरत बोटेको परिवारसँग भेट गर्दै मन्त्री गौतमले पीड़ित परिवारलाई प्रति व्यक्ति 10 लाख रूपियाँको दरले राहत उपलब्ध गराइने समेत बताउनुभयो। आवश्यक प्रक्रिया पूरा गरेर राहत रकम यही 25 गतेभित्रमा हस्तान्तरण गर्ने तयारी भइरहेको गौतमले बताउनु भएको छ। पानी पर्न छोडेपछि डेंगी संक्रमणको जोखिम बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन इपिडेमियोलोजी तथा सटुवा रोग नियन्त्रण महाशाखाले सबैमा अनुरोध गरेको छ। महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले दैनिक पानी पर्न छोडेपछि डेंगीको जोखिम पनि बढ़ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो। उहाँले पानी पर्न शुरू गरेकाले डेंगी संक्रमणको जोखिम पनि बढ़ने बताउनु भएको छ। उहाँले डेंगीबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो। असारको 9 गतेदेखि 15 गतेसम्म 23 जनामा डेंगी देखिएको जनाउँदै डाक्टर दाहालले अहिले दैनिक जसो पानी परिरहेकाले सड़क घर छेउछाउका पानी जम्न सक्ने खाल्डाखुल्टीमा लामखुट्टेका प्रजाति विकसित हुने हुँदा संक्रमण बढ़न सक्ने समेत बताउनु भएको छ। डेंगीबाट बस्न घर वरपरका खाल्डाखुल्टीमा पानी जम्न नदिने, नियमित सरसफाई गर्ने, सुत्ने बेला झुलको प्रयोग गर्ने लगायतको उपाय अपनाउन सकिने उहाँले सुझाव दिनुभयो। आगामी सेप्टेम्बर 23 शुरू हुने पोखरा दुवै हवाई उडान सेवालाई दिगो बनाउने विषयमा फ्लाई दुवैका प्रतिनिधि र पोखराका पर्यटन व्यवसाय बीचमा छलफल सम्पन्न भएको छ। हिजो पोखरा उद्योग वाणिज्य संघ र रेस्टुरेन्ट एण्ड बार एसोसिएशन रिबन पोखराका पदाधिकारी संघको भेटमा फ्लाई दुवैका नेपाल स्थित महाप्रबन्धक नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउने गरेर काम शुरू भएको बताउनुभयो। पोखरा दुवै उडानलाई स्थायित्व दिन स्थानीयवासी र सरकारवालाको सहयोग महत्वपूर्ण हुने उहाँको भनाइरहेको छ। यो उडानले गण्डकी प्रदेश र आसपासको नागरिकलाई सोझै लन्डन, न्यूयोर्क र टोकियो जस्ता विश्वका 250 भन्दा बढ़ी गन्तव्यमा पुग्ने अवसर आएको महाप्रबन्धक शाहीले बताउनु भएको छ। सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखराबाट हुने अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन निजी क्षेत्रले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। फ्लाई दुबईको भगिनी संस्था फ्लाई इमिरेट्सका महाप्रबन्धक रमेश लामिछानेले उडानलाई दीर्घकालीन बनाउन सम्पूर्ण तयारी भएको बताउनु भएको छ। राजमार्ग विस्तार आयोजना अन्तर्गत मुगलिन पोखरा तटको पश्चिम खण्ड दामुनीदेखि पोखरासम्मको निर्माण सम्पन्न गर्न आयोजनाको म्याद आगामी फागुनसम्म थप गर्ने निर्णय भएको छ। मुगलिन पोखरा सड़क आयोजनाका इन्जिनियर सहनशीला कायस्थका अनुसार निर्धारित अवधिभित्र निर्माण सम्पन्न हुन नसकेपछि आयोजनाको म्याद 2083 फागुनको 11 गतेसम्मका लागि थप गरिएको छ। मुख्य सड़कको 4 लेन कालोपत्रे कार्य सम्पन्न भइसके पनि सेवा मार्ग पैदल मार्ग नाली सड़क सुरक्षा सम्बन्धी संरचना तथा अन्य सहायक पूर्वाधार निर्माणको काम बाँकी रहेकाले म्याद थप गर्नु परेको उहाँले जानकारी दिनुभयो। यो सड़क खण्डको 39 किलोमिटर लामो जामुने पोखरा खण्डमा मुख्य सड़कको 4 लेन कालोपत्रे सम्पन्न भइसकेको छ। यससँगै विजयपुर क्षेत्र सहित सम्पूर्ण खण्डमा 4 लेन सड़क सञ्चालन भइसकेको छ भने 12 वटै पुल निर्माण कार्यसमेत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। थपिएको समयमा आयोजनाले सेवा मार्ग पैदल मार्ग नाली व्यवस्थापन सड़क सुरक्षा सम्बन्धी संरचना र शहरी क्षेत्रका अन्य पूर्वाधार निर्माणमा केन्द्रित गर्ने जनाएको छ। विशेष गरेर बजार तथा घना बस्ती भएका क्षेत्रमा पैदल यात्रीको सुरक्षित आवागमन सुनिश्चित गर्न पैदल मार्ग निर्माणलाई प्राथमिकतामा राखिएको छ। चीनको एनहुई कायु आन हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सन कम्पनीले निर्माणको जिम्मा लिएको पश्चिम खण्डमा हालसम्म भौतिक प्रगति 73.511% र वित्तीय प्रगति 65.76% पुगेको इन्जिनियर कार्यस्थले बताउनुभयो। तनहुको शुक्ला गण्डकी नगरपालिका स्थित 2 वटा महत्वपूर्ण रणनीतिक सड़क निर्माण कार्य चरम ढिलासुस्तीले गर्दा अल्पत्र रहेका छन्। राष्ट्रिय बजेट र दात्री निकायको ठूलो लगानी रहेको यी 2 ठूला सड़क तथा आयोजनाहरू निर्माण व्यवसायको लापरवाहीले गर्दा समयमा नै सम्पन्न नहुँदा स्थानीय बासिन्दाले लामो समयदेखि शास्ति खेप्नु परेको छ। यी अल्पत्र सड़कको सन्दर्भमा स्थानीय प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनहरूमा समेत निरन्तर प्रश्न उठ्दै आइरहेकाले राष्ट्रिय स्वतन्त्र पार्टी शुक्ला गण्डकी नगर समितिले आइतबार दुलेगौंडामा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री सुनिल लम्सारलाई भेट गरेर तत्काल निर्माण हुने वातावरण सृजना गरिदिन कड़ा ध्यान आकर्षण गराएको छ। सो अवसरमा ध्यान आकर्षण बुझ्दै मन्त्री लम्सारले रणनीतिक महत्वका ठूला पूर्वाधार आयोजनाका लागि बजेट पर्याप्त रहेको स्पष्ट पार्दै तोकिएको समय सीमाभित्र गुणस्तरीय काम सम्पन्न नगर्ने निर्माण पक्षलाई कानूनी दायरामा ल्याएर अल्पत्र योजनालाई गति दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसैबीच पूर्वाधार विकास मन्त्री सुनिल लम्सारले उत्तर दक्षिण जोड्ने काली गण्डकी करिडोर अन्तर्गत बेनी जुमसुम कोरेला सड़क आयोजनाको बाँकी खण्डमा बजेट सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सड़क निरीक्षणका लागि मुस्ताङ पुग्नुभएका मन्त्री लम्सारले आगामी आर्थिक वर्ष 83-84 कोरेला नाकासम्मको बाँकी सड़क कालोपत्रेका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ाउन आयोजनालाई निर्देशन दिनुभएको छ। मन्त्री लम्सारले भन्नुभयो अब कोरेला नाकासम्म कालोपत्रे गर्न आवश्यक प्रक्रिया पूरा गर्नुहोस्, मन्त्रालयले स्रोत सुनिश्चित गर्छ। काली गण्डकी करिडोर अन्तर्गत छुसाङ घमी सड़क कालोपत्रेका लागि स्रोत सुनिश्चित गरिएको आयोजनाले जनाएको छ। गोर्खाको गण्डकी गाउँपालिका 7 र 8 घालचोकका व्यावसायिक तरकारी किसान उत्पादकले उचित मूल्य नपाउँदा गम्भीर समस्या परेका छन्। लागत समेत नउठ्ने गरी व्यापारीले मूल्य तोकेपछि केही किसानले विरोध स्वरूप सड़कमा भ्यान्टा फाल्न थालेका छन् भने बोडी बारीमै छोड्न बाध्य भएका छन्। स्थानीय किसान देवेन्द्र भुजेलले 2 क्विन्टल भन्टा बजार पठाउन टिपेर बोरा तथा अन्य खर्च गरी करिब 680 रूपियाँ खर्च गरे पनि व्यापारीले प्रति केजी 5 रूपियाँ मात्र दिने बताएपछि सड़कमा भन्टा फालेको बताउनुभयो। उहाँका अनुसार 2 क्विन्टल भन्टा बिक्री गर्दा जम्मा 1200 रूपियाँ मात्रै आमदानी हुने अवस्था रहेकाले लागत समेत नउठ्ने भएपछि यस्तो निर्णय लिनु परेको गुनासो गर्नुभएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिकाले कृषि उत्पादन लागत घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित 82 लाख रूपियाँको कृषि यन्त्रीकरण कार्यक्रम सञ्चालन गरेको छ। नेपाल सरकार तथा प्रदेश सरकारबाट हस्तान्तरण गरिएको विशेष अनुदान अन्तर्गत नगरपालिकाले 50% अनुदानमा कृषक समूह र कृषि फर्महरूलाई आधुनिक कृषि उपकरण उपलब्ध गराउन लागेको हो। नगरपालिकाका अनुसार कुल 82 लाख रूपियाँको लागतमा खरिद गरिएका उपकरण आइतबार नगरपालिकाको कार्यालयमा आइसकेका छन्। माग गरेका सबै योग्य कृषक र कृषि उद्यमीलाई समेट्ने गरेर खरिद गरिएका 140 वटा विभिन्न प्रकारका आधुनिक कृषि उपकरण चाँडै नै हस्तान्तरण गरिने जनाइएको छ। कृषि प्रविधिको उपयोगमा किसानको पहुँच बढ़ाउन र नगरपालिकाको कृषि बजेटलाई सही सदुपयोग गर्न यो साझेदारी कार्यक्रम प्रभावकारी हुने नगरपालिकाले विश्वास दिएको छ। यसैबीच शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले कृषिमा बढ़दो श्रम अभाव र महँगो उत्पादन लागतलाई मध्यनजर गर्दै यन्त्रीकरणलाई प्राथमिकता दिएको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग झण्डै 90 मिनट टेलिफोन वार्ता गर्दै युक्रेन युद्धको समाधान खोज्न सहयोग गर्न तयार रहेको बताउनु भएको छ। रोइटर्सका अनुसार आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनको सन्दर्भमा ट्रम्पले युद्ध छिटो अन्त्य गर्ने उद्देश्यले सहजीकरण गर्न इच्छुक रहेको बताउनुभयो। छलफलमा पुटिनले युद्धको राजनीतिक तथा कूटनीतिक समाधान र रूसको आधारभूत अडानलाई सम्मान गर्ने सहमतिमूलक उपाय आवश्यक रहेको धारणा राख्नु साथै उहाँले युक्रेन र रूसका युरोपेली सहयोगीहरूले द्वन्द लम्ब्याउने तथा सर्वसाधारणमाथि आक्रमण बढ़ाउने प्रयास गरिरहेको आरोप पनि लगाउनु भएको छ। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पनि राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ। जेलेन्स्कीले यो कुराकानीलाई निकै सकारात्मक भएको उल्लेख गर्दै श्रम युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वको भूमिका निर्णायक हुने बताउनु भएको खबरमा उल्लेख छ। उहाँका अनुसार दुवै नेताले टर्कीमा हुने नेटो शिखर सम्मेलनका क्रममा थप छलफल गर्ने सहमति भएको छ। सह आयोजक देश मेक्सिकोलाई 3-2 गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्ड विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। मेक्सिकोको घरेलु मैदान अजडेको रंगशालामा आज बिहान भएको खेलमा इंग्ल्याण्डका लागि जुड वेलिङहमले 2 तथा कप्तान हेरिकेनले 1 गोल गर्नुभयो। मेक्सिकोका जुलियन क्विनोनेस र राउल जिमिनेजले 1-1 गोल गर्नुभयो। इंग्ल्याण्डले पहिलो हाफमा 2-1 को अग्रता बनाएको थियो। दोस्रो हाफमा दुवैले 1-1 गोल गरेका छन्। 54 मिनटमा जारेल क्वानसाहा रातो कार्ड खाएर बाहिरिएपछि इंग्ल्याण्ड 10 खेलमा सीमित रहेको थियो। घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ। यसअगाडि अर्को आयोजक टोली क्यानाडा पनि अन्तिम 16 बाहिरिसकेको छ। खराब मौसमका कारण मेक्सिको र इंग्ल्याण्ड बीचको खेल 1 घण्टा ढिलो शुरू भएको थियो। इंग्ल्याण्डले अब क्वार्टर फाइनलमा नर्वेसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ। यसैबीच ब्राजिलका स्टार फरवर्ड नेमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गर्नुभएको छ। सन् 2026 को फिफा विश्वकपको अन्तिम 16 चरणमा नर्वेसँग 2-1 गोल अन्तरले पराजित भएर ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि 34 वर्षका नेमारले राष्ट्रिय टोलीसँगको आफ्नो 16 वर्ष लामो यात्राको अन्त्य भएको बताउनुभयो। अमेरिकाको न्यूजर्सीमा रहेको मेट लाइफ स्टेडियममा खेल सकिए लगत्तै भावुक हुनुभएका नेमार मैदानमै आँसु झार्दै ढल्नुभयो। टोलीका खेलाड़ी र प्रशिक्षकहरूले उहाँलाई सम्हालेका थिए। नेमारले सन् 2010 अमेरिकासँगको मैत्रीपूर्ण खेलबाट ब्राजिलका लागि अन्तर्राष्ट्रिय डेब्यू गर्नुभएको हो। त्यस यता उहाँले राष्ट्रिय टोलीका लागि 130 खेल खेल्दै 80 गोल गर्नुभएको छ। यससँगै उहाँ महान खेलाड़ी पेलेलाई पछि पार्दै ब्राजिलका सर्वाधिक गोलकर्ता समेत बन्नुभएको छ। सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने ब्राजिली खेलाड़ीको सूचीमा उहाँ दोस्रो स्थानमा हुनुहुन्छ। नर्वे विरूद्ध इन्जुरी समयमा पेनल्टी मार्फत गरेको गोलसँगै नेमार विश्वकपको 4 फरक संस्करणमा गोल गर्ने पेलेपछि दोस्रो ब्राजिली पुरूष खेलाड़ी समेत बन्नुभयो। तर उहाँको त्यो गोल ब्राजिललाई पराजयबाट जोगाउन भने पर्याप्त हुन सकेन। ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले नेमारको योगदानको प्रशंसा गर्दै अब टोलीलाई नयाँ पुस्तासहित अगाडि बढाउने बताइएको छ। दस बजेको दूरबाराकी हाइलाइट आजका लागि सकिएको छ। दिउँसो दुई बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो दूरबाराही 103.5 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिम कि क्या हो?
3: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
6: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: ल न हो, छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
26: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
26: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
8: छुटका दायराहरू,
26: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
26: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
8: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 98562625 र 98468064145।

0: मैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौलाई।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ वरिष्ठ डाक्टर तीर्थलाल उपाध्याय।
5: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
4: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 9856031053।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 065414233, मोबाइल 9968161887।
9: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
10: होइन के सुन्ने भनेको
11: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
10: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
11: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन,
10: थाहा छ के? बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
11: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
12: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
13: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
12: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
13: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
12: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
11: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9864023420।
14: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
2: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस वास्तुला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
14: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
13: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
14: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
13: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
14: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
13: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
14: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
13: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
14: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
15: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
16: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
15: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
16: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
17: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648383522।
18: हजुर, दान गरौ।
19: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
18: दान गरौं, सकेको गरौं, सबैले गरौं।
19: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
20: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
21: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
22: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
20: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
21: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
20: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811403305।
23: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
0: 103.8 MHz present every day 10:30 AM to 12 PM.
1: It's time for calling time.
0: Only on Radio Dhobarahi.

गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा ही 103.8 मेगाहर्ज सन्दर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिका साथ सुनेर साथ दिन सक्नुहुन्छ। र प्रोग्राम कलिङ टाइम लिएर सदा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुत अनु मल्ल रहन्छ। अबको 12 बजेको समयसम्म फरकबार फरक श्रृंखलाको साथमा हुँदै गर्दा आज सोमबारको एपिसोडमा रहेर भने श्रोता साथीलाई मनपर्ने गीत संगीतहरूलाई चाहिँ कार्यक्रममा स्थान दिने गर्दछु। अनि आधुनिक गीत संगीतलाई कार्यक्रममा स्थान दिए सँगसँगै यहाँलाई सुन्न मन लागेको अनि रेडियो प्रोग्राम मार्फत आज यो गीत चाहिँ सुन्न मन लागेको छ भन्नुहुन्छ भने रोजाइमा पार्न सक्नुहुन्छ र टेलिफोन लाइन मार्फत कुराकानी गर्दै हामीसँग जोडिन सक्नुहुन्छ। 65414200 बाटो भएर टेलिफोन लाइन केही सीमा खुल्ला गर्छु भने पगे पनि सम्पूर्ण श्रोता साथीहरू सञ्चारमै हुनुहुन्छ होला अनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा सँगसँगै अहिलेको लागि सदाबहार गीत यो हो मेरो प्यारो भन्दा प्यारो माइती घर सुमधुर गीत रहेको छ। यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु। सञ्जीवनीका आवाजमा सजिएको यो गीत स्वीकार्नु होला है त

0: हजुर माइती घर बोलको यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु। सञ्जीवनीको आवाजमा सजिएको यो मिठो आवाज रहेको थियो भने यहाँले चाहिँ पुरानो गीत आशा भुसेलको आवाजमा पनि सुन्न सक्नुहुन्छ। किरण खरेलको लिरिक्समा सजिएको, जयदेवको चाहिँ म्युजिकमा सजिएको थियो। निकै नै मिठो गीत, सदाबहार गीत, पछिल्लो समय चाहिँ अब नयाँ आवाजमा पनि उत्तिकै ट्रेन्डिङमा चाहिँ रहेको छ यो गीत। तपाईँमा आज कार्यक्रममा स्थान दिए सँगसँगै यस्तै मिठा मिठा गीत संगीतहरूसँग चाहिँ हामी आज हामी रहन्छौँ अबको 12 बजेको समयसम्म। आज सोमबारको एपिसोडमा रहेर श्रोता साथीलाई मनपर्ने गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिन्छु भने रोजेमा पार्नको लागि 0965-4142-0000 बाटो भएर आउन सक्नुहुन्छ। अनि साथमा चाहिँ साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ भने अहिले पनि टेलिफोन लाइनमा कोही सहभागी साथी हुनुहुन्छ, स्वागत गरिहाल्छु है। हेलो नमस्ते हजुर।
1: नमस्ते
0: हजुरले, नमस्ते। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो अमृतजीलाई।
1: धन्यवाद।
0: अनि के छ अमृतजी नयाँ नौला हालखबर?
1: माइती घर तिम्रो होइन पराई घर जाऊ भन्ने गीत है पुरानो।
0: माइती घर तिम्रो होइन, माइती घर तिम्रो
1: होइन पराई घर जाऊ, कहिले चाहिँ बिदाले जन्म घर आऊ।
0: ल यो मिठो गीत संगीत हामी केही छिनमा स्थान दिन्छौ। हजुरले नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो अमृतजीलाई।
1: धन्यवाद।
0: अनि के छ अमृतजी नयाँ नौला हालखबर?
1: अलिअलि घाम लाग्यो हिजो अस्ति होइन।

0: नमस्ते भाई भाई शुभ दिन हुनुहुन्थ्यो अमृत लासनजी. गर्मी छ है, पानी पिउनु होला, स्वास्थ्यको ख्याल राख्नु होला भन्दै हुनुहुन्थ्यो. अब असारको गर्मीमा सँगसँगै अब असारको समयमा चाहिँ अब काम कार्यमा व्यस्त हुने साथीहरूलाई चाहिँ एकदमै गाह्रो पनि छ होला है. अब सबै साथी आफ्नो काम कार्यमा व्यस्त पनि हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा त छँदैछ भने आज यस्तै गीत संगीतहरूलाई चाहिँ हामी कार्यक्रममा स्थान दिन्छौ. र हामी अब गर्मीले हटाउन नसके पनि यो गर्मीपनलाई चाहिँ अलिकति शीतलता दिने कोसिसमा छौँ. मिठा मिठा गीत संगीतको साथमा यो गीत केही छिनमा हामी सुन्छौँ. फेरि पनि सहभागी साथी हुनुहुन्छ. हेलो, नमस्ते हजुर.
1: दर्शन
0: हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई. अनि के छ तपाईँतिरको नयाँ नौला हालखबर अनि तपाईँको सुनाउनुहोस्. तपाईँकोतिर रोपाई गरेर सकियो त?
1: हजुर सकियो, अब पानी
0: त्यही त भनेपछि रोपाई गरेपछि चाहिँ तपाईँकोतिर पानी अहिलेसम्म कतिको परेको छ अथवा कति भयो नपरेको?
1: पानी पहिला आयो रोपियो, अब रोपेर भ्यासी पानी नआएन सुक्यो.
0: त्यही त गाह्रो छ नि हो. अनि तपाईँकोतिर चाहिँ अब मूल मुहान भन्छ नि, अब सिँचाइको लागि चाहिँ के छ, अब जति छ त्यति नै हो कि अथवा के छ अरू? अब
1: सिँचाइ भन्नु पनि अब त्यही खोलाको पानी हो कि पानी आयो भने बढ्यो भने
0: बढ्यो हजुर, नत्र पुग्दैन है,
1: नत्र फेरि यो हेर्नुहोस् अब गाह्रो गाह्रै पर्छ.
0: त्यही त ल ठिकै छ, अब पके पनि अब पानी चाहिँ पर्ला. हिजो आज अब घाम उस्तै नै छ, गर्मी उस्तै नै छ, पानी पर्छ जस्तो पनि गर्छ, त्यति सोझे जस्तो पानी पनि परेको छैन. अब पर्ला भन्ने बस्ने अब त्यही त होला. गाह्रो छ यो गाह्रोको समयमा पनि, अब नहातारिनुहोस्, अब पानी चाहिँ पर्ला, राम्रो चाहिँ होला होइन, जे जति अब सोझे भन्दा पनि राम्रो होला, हुने दिन आउला नि त अजित बहादुरजी. त्यही त ल ठिकै छ, यो दुःख सुखको कुराकानी सँगसँगै आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन? भर्खरै खोलेको. आज चाहिँ अब तपाईँलाई मनपर्ने गीत संगीत राखिदिने हो नि त. लोकदोरी त पाइएन नि त. ल केही दिनपछि चाहिँ हामी एउटा असारे गीत पनि सुन्छौँ है, म एउटा मिठो गीत खोजेर तपाईँको लागि राखिदिन्छु, सुन्दै गर्नु होला है त. एउटा असारे गीत सुन्ने कि हामी, हजुर असारे खाले गीत सुन्ने कि, अब असारको महिना बिस्तारै सकिँदैछ, असारे गीत पनि सुन्नु पर्यो होइन, अब खोजेर म तपाईँको लागि एउटा रमाइलो भए पनि मिठो राखिदिन्छु, सुन्दै गर्नु होला. अहिले भने साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिनु पर्छ. धेरै धेरै धन्यवाद.
1: अनि मेरो कालीलाई भन्न चाहन्छु, म अहिले यता जङ्गलमा छु होइन, म व्यस्त छु, गर्मीले सताएको, 2 लिटर पानी खाइसक्यो,
0: अब
1: घरतिर जाने बेला छ नि, नपुग्ने भयो.
0: त्यही त ल ठिकै छ, पुऱ्याएर अब समय मिले सँगसँगै अब घरतिर पनि जाने त हो, यो गर्मीको समयमा धेरै काम पनि गर्नु हुँदैन रे के
1: भन्दै तपाईँको अब
0: हस्त नमस्कार. पके पनि अब गाह्रो छ नि त असारको महिनामा, अब काम कार्य गर्नु पर्यो, कृषि गर्ने साथीहरूलाई त अहिले त झन् अब धान रोपाईको समय पनि सुरु छ, अब पानी हुने ठाउँतिर त अब सकिसक्नु भयो, अब नभएको ठाउँतिर पनि उही जित बहादुरजीले भन्नुभयो जस्तै नै, अब रोपाई त सकियो तर अहिले चाहिँ अब रोपाई सकेपछि पानी परेको छैन, सिँचाइ पुगेको छैन भन्नुभएको छ. यस्तै अब गाह्रो छ होला, कतिपय साथीले त रोपाई गर्नको लागि पनि पानी पाउनु भएको छैन होला, अब यस्तै छ, अब धेरै साथीहरूलाई गाह्रो पनि छ होला, कतिपय साथीहरूको त सकि पनि सक्नु भएको छ होला. अब यो समयमा चाहिँ अब गर्मी पनि छ होइन, विशेष आफ्नो स्वास्थ्यको ख्यालहरू पनि राख्नु होला. अहिलेको लागि भने ढिला नगरी हामी एउटा गीत सुनिहाल्छौँ, माइती घर तिम्रो होइन, अघि हाम्रो अमृतुलासनजीले रजमा पार्नु भएको थियो, सुमधुर गीत रहेको छ, पुरानो गीत हो, म राखिहाल्छु, स्वीकार्नु होला है त.

0: हजुर, फलोस फुलोस तिम्रो जीवन आशिष यही दिन्छु सुमधुर गीत रहेको थियो। अब माइती घर तिम्रो होइन, अब पराई घर जाऊ। अब छोरी चेली भएपछि अब पराई घरलाई चाहिँ अब तिमी आफ्नो ठाना अनि जन्म घरलाई चाहिँ बिर्सिँदै जाऊ होइन। अब आँगनमा बाजा पनि बज्छ, अब कस्तो होला त्यो बाजा बजिरहेको समयमा चाहिँ अब त्यो पराई घर चाहिँ कस्तो होला त भनेर तिमीलाई डर पनि लाग्छ होला। मिठो शब्द संगीतले भरिएको मिठो गीत तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु भन्ने अहिलेको लागि भने फेरि पनि कोही साथी हुनुहुन्छ। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। कहाँदेखि कसको आवाज सुन्दैछु होला? हेलो, कहाँदेखि कसको आवाज सुन्दैछु
1: होला?
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो खगीमायाजीलाई। किन होला आवाज अर्कै सुन्नेको सुरुमा त?
1: ए
0: होला र त्यही त चिन्न नि गाह्रो कि के साह्रो गाह्रो भएको होला त नि। ए त्यही भएर अब आवाज पनि फरक सुनिने होइन, फरक मोबाइलले चाहिँ फरक आवाज सुनाइदिएकै हो त। त्यही त फरक फरक आवाजले चाहिँ फरक फरक चिजले चाहिँ फरक फरक आवाज सुनाइदिएछ कि। ल ठिकै छ, अनि के छ रेडियो प्रोग्राम आज सुन्नु भएको छ कि छैन? सुन्दै हुनुहुन्छ। अनि खाना खानु भयो त?
1: पकाउँदै
0: ल, अब मिठो गरेर पकाउँदै गर्नु होला है। अनि फिल्मतिर ओहो ल, पग्यो भने सुन्दा पनि होइन, प्रोग्रामै छोडेर आमा जस्तो भइसक्यो त। त्यही त, अनि फेरि म आयो भने चाहिँ मेरो भाग चाहिँ अब तपाईँको गीत चाहिँ कसले बजाइदिन्छ होला? भोलि चाहिँ आलो पालो गर्नु पर्यो कि है, तपाईँ चाहिँ यतातिर आउने अनि हामी चाहिँ त्यता बसेर ल आज चाहिँ यस्तो पकाएको छु ल है आउनु पर्यो भनेर भन्नु पर्यो है। ल ठिकै छ, अनि आज चाहिँ पिरुङतिर कतिको छ त गर्मी? अनि यो कुराकानी सँगसँगै अनि आज रेडियो प्रोग्राम सुनिरहँदा अहिलेको समय आज कुन चाहिँ गीत सुन्नु मन लागेको छ त नि? ल कुन चाहिँ गीत होला? घाम र जुनको भेट कहिले भएको छ र प्रिय हो? घाम र जुनको भेट ल, यो गीत चाहिँ म सकेसम्म बजाउँछु। कसलाई बजाउन चाहनुहुन्छ?
1: मलाई जति पनि मलाई चिन्नु सबैलाई एक मिस्टर सबैलाई सम्झेको छु भन्ने दिनुहुन्छ। नमस्ते, बाई बाई, शुभ दिन।
0: ओके, नमस्ते, बाई बाई, शुभ दिन। हुनुहुन्थ्यो खगीमाया थापाजी र साथीहरूको रोजाइको गीत संगीत कार्यक्रममा स्थान दिन बाँकी छ। तर अहिले भने हामी पहिलो व्यवसायिक विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ। पहिला हामी विश्राममा जान्छौँ अनि एघार बजेको टाइम चेक लगतै पुनः उपस्थित हुन्छौँ नि। अनि त्यसपछि भने हामी लगातार साथीहरूको गीतलाई पनि कार्यक्रममा स्थान दिन्छौँ। सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त।
2: This is Radio Dhorbarahi 103.8 MHz. पसल सरेको सूचना। शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122, 9800528008 र 9840609246।
3: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
4: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल,
5: तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
6: ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460 78528 र 98028 16142।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
10: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
10: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
9: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
10: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
9: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
10: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
9: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
9: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
13: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
14: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
15: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
16: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
15: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465 10950।
17: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
18: डर लाग्नु,
17: निद्रा नलाग्नु,
18: अनौठा विचार आउनु,
17: निराशा बढ्नु, खुशी नहुनु,
18: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
17: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
18: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
17: छटपटी हुनु, चिटचिट पसिना आउनु,
18: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
17: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
18: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
17: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
19: नेपाल सरकार विज्ञापन हो।
20: Admission open.
21: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
20: 24th years of academic excellence in management.
21: Bachelor program.
20: 4 years program of Bachelor in Business Administration, BBA.
21: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
20: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
21: Forms are available at college administration at 9 a.m. to 3 p.m.
20: Science and Management, both streams can apply.
21: Last date of form submission, 26th Asar 2083.
20: Entrance exam, 29th Asar 2083.
21: Enter to learn, go forth to serve.
20: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
22: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
23: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
24: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
23: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
25: This is Radio Dhor Barahi, 103.8 MHz.
26: Station 1. Studio Daichet.
27: Aile, piano ko 11 bajyo.
28: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
0: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम र प्रोग्राम कार्यक्रम प्रस्तुत अनुमल्ल रहन्छ। अब 12 बजेको समय कार्यक्रममा स्थान दिइरहेका छौँ भने कति साथीको चाहिँ रोजाइको गीतलाई कार्यक्रममा स्थान दिन बाँकी नै छ। पहिला एक सारा साथीलाई लिऊ अनि त्यसपछि हामी गीत सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छौँ। हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर। हेलो साथी, कुनै पनि गीत सङ्गीत भन्नुभएको थियो अनि उहाँको लागि असारै गीत राखिदिन्छु भनेको थिएँ है। सो अहिलेको लागि भने हिजो प्रोग्रामको ओपनिङ पनि गरेको थियो यो गीतबाट, सानस पाए त डाना सान्दिन्थे मैले पनि, हली टाइटलमा रहेको सुमधुर गीत रहेको छ। बबुल गिरी अनि शान्तिश्री परियारको आवाजमा सजिएको यो सुमधुर गीत सुनाउँदैछु, स्वीकार्नु होला है त।

0: हजुर लगन सुनाउ भन्दैमा साल गयो यो सुमधुर गीत विमास कार्यक्रममा स्थान दिइसकेको छु। यस्तै मिठा मिठा गीत संगीतको साथमा चाहिँ अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौ। फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे महाभूषण सुनसादी पसल दुलेगौडाले। प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार। भने सेवाहरूको कुरा गर्नुपर्दा अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेट गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेट गरिनुको साथै मरमत अनि खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले सेवा सुविधा लिन सक्नुहुनेछ भन्दै कोही साथी हुनुहुन्छ है। फेरि पनि लाइनमा स्वागत गरिहाल्छु। हेलो नमस्ते हजुर।
1: हेलो
0: नमस्ते हजुर। कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो रिताजीलाई।
1: हेलो दिदी।
0: हामी बोलेको कतिको सुन्नु भएको छ रिताजीले? सुन्दै हुनुहुन्छ अनि सन्चै आरामै हुनुहुन्छ हाम्रो रिताजी?
1: हजुर आरामै दिदी।
0: अनि कौडाडातिरको हालखबर के छ रिताजीको, के छ सुनाइदिनुहोस् न त।
1: मेरो पनि ठिकै छ, कौडाडातिर पनि ठिकै छ
0: दिदी। ए ठिक ठाक। अनि यो ठिक ठाकको समयमा चाहिँ के गर्दै हुनुहुन्छ त अहिलेको समय? त्यत्तिकै बस्दै। अनि यो त्यतिकै खाली समयमा फुर्सदको समयमा हामीलाई सुनिरहँदा आज रिताजीलाई कुन गीत सुन्नु मन लागेको छ त नि?
1: टुङ्नार
0: डम्फु बजाउँदै चङ्बाले मन चोरे छ हो। ल यो मिठो गीत हामी केही सिनमा कार्यक्रममा स्थान दिन्छौ। अहिले भने मजाले साथीभाइलाई सम्झनुहोस्, कसलाई सुनाउन चाहनुहुन्छ अनि हामी छुट्टिन्छौँ है त। थ्याङ्क यू सो मच।
1: मेरो घर परिवारलाई
0: ओके नमस्ते बाई बाई शुभ दिन। उहाँ हुनुहुन्थ्यो रिता आचार्यजी, कावडाँडादेखि हामीलाई सम्झाउनु भएको थियो भने उहाँको रोजाइको गीत हामी केही सिनमा सुन्छौँ। अहिलेको लागि भने तपाईँ माझ राख्दैछु मिठो शब्दले भरिएको गीत चाहिँ रोजाइमा पार्नु भएको थियो खगेमाया थापाजीले। घाम र रातको भेट कहिले भएको छ र भन्ने शब्द संगीत रहेको छ। तपाईँ माझ राख्दैछु अहिलेको लागि राजेश पाल राईको आवाजमा सोझिएको यस्तो मधुर गीतमा राजकुमार बगरको लिरिक्स रहेको छ भने बिबी अनुरागीको म्युजिकमा सजिएको यो गीत सिकार्नु होला है त।

0: रातको भेट कहिले भएको छ र सुमधुर गीत अभिमान कार्यक्रममा स्थान दिइसकेको छु। यस्तै आज साथीहरूको रोजाइमा रहेको गीत सङ्गीतलाई कार्यक्रममा स्थान दिइरहँदा सुनेर बस्नुहुने साथीहरूलाई पनि आज यो गीत चाहिँ सुन्न पाए हुन्थ्यो भएको छ भने हामीसँग 0965414200 बाटो भएर जोडिन सक्नुहुन्छ। साथीहरूको रोजाइको गीत सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छौ भने अहिलेको लागि भने फेरि पनि कोही सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर।
1: नमस्कार,
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो प्रेमजीलाई। अनि के छ प्रेमजीको नयाँ नौलो हालखबर, कास्कीतिरको हालखबर पनि के छ सुनाइदिनुहोस् न त।
1: हजुर,
0: ल ठिकै छ, यो कुराकानी सँगसँगै अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन हाम्रो प्रेमजीले?
1: गीत रेडियो त आइरहेको छ
0: हजुर। अनि अब साथीहरूको रोजाइको गीत सङ्गीत सुनिरहँदा हाम्रो प्रेमजीलाई चाहिँ आफ्नै रोजाइमा आज कुन चाहिँ गीत सुन्नु मन लागेको छ त नि? देउरालीमा फुलपाती धदा छ त राख्न पाइँदैन के प्रेमजी, लोक भाका त हामी अरू समयमा सुन्छौ बिहान बेलुकाको लोक भाकाको कार्यक्रममा, अहिले त आधुनिक गीत सङ्गीत रोज्नुपर्छ नि। हजुर ल, यो मिठो गीत वारी जमुना फारी जमुना केही सिन हामी सुन्छौ, कसलाई सुनाउन चाहनुहुन्छ? धेरै धेरै धन्यवाद।
1: अनि बाराई घरबार परिवार सबैलाई, अनि लक्ष्मी नाथ, अनि अरू सबैलाई भन्दै, अनि अहिले आउने बहिनीहरू कट्या आउने नरेन्द्र रिमाल, केतु छेत्री, एम सारी मगर, अनि भण्डारी नाथ।
0: नमस्कार, रेडियो प्रोग्राम सुन्दै गर्नु होला प्रेमजी हुनुहुन्थ्यो, हामीलाई कास्कीदेखि सम्झाउनु भएको थियो है, अनि मिठो गीत रोजाइमा पार्नु भएको छ साथीलाई चाहिँ हामी अब केही दिनपछि सहभागी गराउँछौ है। अहिलेको लागि भने रिताजीको रोजाइमा रहेको टुङ्ना र डम्फू बजाउँदै सिन्धु मल्लको आवाजमा सधैँको सुमधुर गीत सँगसँगै जानुपर्ने बेला भएको छ। विश्राममा विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नै, हामी सँगै रहनु होला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171-16069, राजु विश्वकर्मा 98087-69142।
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
9: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार सेवाहरू,
9: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
8: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
9: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
8: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
9: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
8: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
9: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
10: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
11: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
10: हस् मम्मी।
12: मैले सुने छोरी, ल जाम हिँड।
11: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउस नै जाउँ है, त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
13: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
11: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
13: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
14: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
11: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
15: साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
11: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805041422, दिपेश मल्ल ठकुरी 9805041420,
15: दीप मल्ल ठकुरी 9846041530।
16: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
17: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
16: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
17: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
18: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
19: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
11: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
17: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
16: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
17: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
16: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
17: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
16: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
17: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
16: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
17: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
16: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
11: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
20: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आजको एपिसोडमा रहेर चाहिँ साथीहरूको रोजाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिइरहेको छु भने यति बेलाको क्रममा चाहिँ हामीसँग टेलिफोन लाइनमा कोही साथी जोडिनु भएको छ, स्वागत गरिहाल्छु। हेलो, नमस्ते हजुर। नमस्कार, गुड मर्निङ। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो तिलकजीलाई।
21: हजुर, थ्याङ्क यू, धन्यवाद।
20: अनि के छ तपाईँतिरको नयाँ नौला हालखबर, अनि तपाईँको सुनाइदिनुहोस् न त।
21: हाम्रो गति त ठिकै छ हेर्नु, अब त्यही अब रोपाई राम्रोसित गर्न पाइएन, पानी परे होइन।
0: हजुर हजुर।
21: अब कोदो त पहिले यो भ्याएको, अब बाँदर लखट्नी बस्ने त यो
0: भनेपछि अब काम कार्य फुर्सद भनौँ भने त्यति फुर्सद पनि छैन है, व्यस्तता भनौँ भने काम कार्य चाहिँ भएको छैन है नि त हाम्रो तिलकजीको ठाउँ। ल यो व्यस्तताको समयहरू यो समयहरू चाहिँ एकदमै शुभ सफल शुभ दिन बनाउनु होला। अनि रेडियो प्रोग्राम कतिको सुन्नु भएको छ, के छ?
21: सुनिराखेको म, मेरो फोन बिग्रिएर फोन कल मात्रै नहरेको, नत्र मैले सुनिराख्छु। बल्ला अब हिजो बल्ल फोन आइपुग्यो।
0: हजुर हजुर।
21: अनि आज फोन लगाएको फ्याट फोन पनि लागिहाल्यो,
0: एकदमै खुसी लाग्यो है हामीलाई सुनेर साथ दिनु भए। सँगसँगै आज जोडिनु पनि भएको छ, अनि केही छ साथीहरूलाई अब धेरै दिनपछि जोडिँदा फेरि सुनाउनु पर्ने केही कुराहरू छ हाम्रो तिलकजीको?
21: साथीहरूलाई त के भन्न चाहन्छु भने अब बर्खा मास आफ्ना बालबच्चालाई ख्याल गर्ने नछोड्ने, अब पानी पर्याप्त मात्रामा पानी पिउने, अब जङ्क फुडहरू नखुवाउने, अब आफ्नो आफ्नो बच्चाको धेरै धेरै ख्याल गर्न भन्न चाहन्छु।
0: धेरै धेरै धन्यवाद यहाँको सल्लाह सुझाव अनि यो छोटो मिठो जानकारी सँगसँगै अब रेडियो प्रोग्राम पनि सुन्दै हुनुहुन्छ। अहिलेको समय चाहिँ हाम्रो तिलकजीको लागि कुन चाहिँ गीत राखिदिने होला?
21: कुटुमा कुटु सुपारी दाना भन्ने बजाएको
0: हो, सर्वाधिक एकदमै चर्चामा रहेको कुटुमा कुटु सुपारी दाना। यो डान्सिङ सँग हामी केही दिनमा कार्यक्रम स्थान दिइहाल्छौ। क कसलाई सुनाउन चाहनुहुन्छ सम्झना सन्देश राखिदिनुहोस् अनि छुटिनु पर्छ है।
21: सर्वप्रथम त यति मिठो भाषामा कार्यक्रम चलाउनुहुन्छ हजुरको लागि, अनि सम्पूर्ण टिमको लागि, साथीहरू सम्झिनु पर्दा हाम्रो श्रीराम दाल, अर्जुन थापा, अनि टेकु छेत्री तनावबाट टेकु छेत्री, अनि पर्वत के अरे अमित सुलचन सरलाई उपासना घिसिङ, अनि पोखरा अनि अनिता अनिता खत्री कार्की भन्दै जति नै मलाई तिलक छेत्री भनेर चिन्नुहुन्छ सम्पूर्णको लागि भन्दै छुट्टिन्छु आज त।
0: हस् छुट्टिन्छौ, नमस्कार। उहाँ हुनुहुन्थ्यो तिलक छेत्रीजी, हामीलाई सम्झनु भएको थियो अरुण चौपारीदेखि आरुचौरदेखि है। अनि मिठो कुराकानीको साथमा साथीभाइलाई सम्झना सन्देश राख्दै छुटिसक्नु भएको छ भने अहिलेको लागि चाहिँ तपाईँ माझ राख्दैछु। प्रेमजीले अघि सहभागी गराउनु भएको थियो, उहाँको रोजाइमा रहेको सुमधुर गीत रहेको छ खेमराज गुरुङको आवाजमा सजिएको वारी जमुना भारी जमुना, जमुनाको फेदेमा मनकामना, यो मिठो गीत राखिहाल्छु, स्वीकार्नु होला है त।

हजुर, जमुनाको फेरीमा मनोकामना यो सुमधुर गीत अभिमास कार्यक्रममा स्थान दिए सँगसँगै अहिलेको लागि भने ढिला नगरी तपाईँमास फेरि पनि अर्को गीतलाई कार्यक्रममा स्थान दिइहाल्छु। कुचुमा कुचु सुपारी दाना मिठो गीत रहेको छ, जसमा चाहिँ आवाज रहेको छ राजन राशिबाकोटी मेलिना राई अनि राजन स्थानका आवाजमा सोधेको यो सुमधुर गीत रोजामा पार्नु भएको थियो। अघि मात्र कुराकानीको साथमा छुटिनु भएको थियो तिलक क्षेत्रीजी हुनुहुन्थ्यो र उहाँको रोजामा रहेको यो गीत सँगसँगै हामी जानुपर्ने बेला भएको छ। कार्यक्रमको व्यावसायिक विश्राम लगतै हामी पुनः उपस्थित हुन्छौ नै 0965142000 बाटो भएर यसरी नै आफूलाई मन परेको गीत संगीत रोचेमा पार्न भने आउँदै गर्नुहोला, सुन्दै गर्नुहोला। प्रोग्राम कलिङ टाइम हाई त

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: भर्ना खुल्यो।
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी 17 कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440
1: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0664142333 मोबाइल 98678167
3: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
4: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
3: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
1: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 गाछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 98562345 र 98011324475

0: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, तरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: सरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
2: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
3: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
5: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
6: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धि।
7: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
8: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
9: This is Radio Dhor Barahi, 103.8 MHz.
10: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई पुनः स्वागत गर्दै अब भने हामी कार्यक्रमको लगभग अन्ततर्फ पनि छौं। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आज सोमबारको एपिसोडमा रहेर चाहिँ हामी साथीहरूको रोजाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिइरहेका छौं भने कोही साथी हुनुहुन्छ है लाइनमा? हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर। किन होला झन् साथीको अन्तिम गीतबाट चाहिँ हामी रोजाई सँगसँगै छुट्टिन्छौ कि भन्ने सोचेको थिएँ है साथीलाई चाहिँ हामीसँग साथीहरूसँग कुराकानी चाहिँ गर्न सकेनौ सो अब भने छुटेर जानुपर्ने बेला भइसकेको छ आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो अमृतुला सञ्जी हुनुहुन्थ्यो पोखरा कास्की लुम्लेकादेखि लामिसौरादेखि हुनुहुन्थ्यो जित बहादुर थापाजी त्यस्तै पिरुङदेखि हुनुहुन्थ्यो खगीमाया थापाजी काउडाँडादेखि सहभागिता जनाउनु भएको थियो रिता आचार्यजी कास्कीदेखि हुनुहुन्थ्यो प्रेमजी त्यस्तै अरुण चौपालीदेखि हुनुहुन्थ्यो तिलक छेत्रीजी सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद र विशेष धन्यवाद यति जेलसम्म साथ दिनुहुने सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई जाँदा जाँदै भने राख्दैछु जागिर खान्छु सरकारी अड्डामा तोनाम सार्छु पेन्सन पत्तामा सुमधुर गीत रहेको छ पदम राई अनि रोचना रिमालका आवाजमा सजिएको यो गीत सँगसँगै आजकै एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनुमलाई पनि बिदा हुन्छु नमस्कार शुभ दिन बाई बाई

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0665 93 369।
3: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
3: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98560 83 507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 98466188017।
6: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए, त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
4: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैङ्कको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141353005।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
4: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
4: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
9: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
10: This is Radio Dhor Barahi, 103.8 MHz.
11: Station 1. Studio Tanchit.
12: Aile, Madhyanako 12 bajyo.
9: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9811935301।
13: सक्रियता को अभ्यास
14: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
13: इट्स 12 पीएम हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कांग्रेस संस्थापन इतर पक्षको विस्तारित बैठक बस्दै राष्ट्रिय भेलाबारे छलफल हुने, संस्थापनले थप्यो क्रियाशील सदस्यता नवीकरणको म्याद।
0: प्रतिनिधि सभाको बैठक जारी, विभिन्न विधेयक पेश हुँदै राष्ट्रिय सभाको बैठक पनि बस्दै।
1: गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, धनगढ़ीमा भारतीय गाड़ीले ठक्कर दिँदा एक व्यक्तिको ज्यान गयो।
0: खामेनाईको अन्त्येष्टिमा सहभागी नहुन अमेरिकाले अरू देशलाई दबाव दिएको इरानको दावी, सहभागी भए सम्बन्धमै असर पार्ने चेतावनी जारी गरिएको जिकिर।
1: र नर्वे र इंग्ल्याण्ड विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश, ब्राजिल पराजित भएपछि नेमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: जीवन।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कांग्रेसको संस्थापन इतर पक्षको विस्तारित बैठक आज बस्दैछ। काठमाडौँको चुनदेवीमा स्थापना गरिएको कार्यालयमा पहिलो पटक आज दिउँसो 1 बजे बैठक बोलाइएको छ। महाधिवेशन नजिकै आइरहेको सन्दर्भमा समेत पार्टी एकताको सम्भावना क्षीण बन्दै गइरहेकाले थप छलफल गर्न बैठक बोलाइएको नेता मीन विश्वकर्माले बताउनुभयो। उहाँका अनुसार बैठकमा 14 महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र काठमाडौँमा उपलब्ध जिल्ला सभापतिहरू सहभागी हुनेछन्। बैठकले राष्ट्रिय भेलाको मिति तोक्न सक्ने सम्भावना छ। नेताहरूका अनुसार साउन 6 राष्ट्रिय भेला बोलाएर महाधिवेशनबारे थप कदम चाल्ने तयारी छ। श्रोतहरूका अनुसार 15 महाधिवेशनको छुट्टै तालिका ल्याउनेसम्मको तयारी समेत यो पक्षले गरेको छ। यसअघि शुक्रबार बसेको बैठकले समेत पार्टी नेतृत्वले एकता टिकाई राख्न जिम्मेवार नदेखिएको निष्कर्ष निकालेको थियो। यसैबीच नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समय आगामी साउन 3 गतेसम्मका लागि थप गरेको छ। मन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा हिजो बसेको बैठकले नवीकरण गरी अध्यावधि गर्न छूट भएका तथा नयाँ क्रियाशील सदस्यताको विवरण अनलाइन माध्यमबाट पार्टीको केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि समयावधि थप गर्ने निर्णय गरेको हो। यसअघि क्रियाशील सदस्यता अध्यावधि गर्ने समयावधि 2083 असार 20 गतेसम्म तोकिएको थियो।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले आफ्ना नागरिक समेत जोगाउन नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ। जारी प्रतिनिधि सभा बैठकमा उहाँले केही दिन अघि दैलेखमा भएको सवारी दुर्घटनामा परेका यात्रुहरूको अहिलेसम्म पत्ता नलागेको भन्दै सरकारको आलोचना गर्नुभएको हो। कर्णालीमा यात्रुहरूले जीवनको भीख मागिरहँदा त्यही क्षेत्रको आकाशबाट एकजना मन्त्री भ्रमणमा गएको तर यात्रुको उद्धार गर्न हेलिकप्टर नआएको भन्दै गुनासो पोख्नुभयो। अर्कोतर्फ प्रदेश सभामा भाग पुगेन भन्दा सांसदहरू झगड़ा गरिरहेकोमा समेत आक्रोश व्यक्त गर्नुभएको छ। उहाँले कर्णालीमाथि पटक पटक विभेद भएको भन्दै कर्णाली नेपालमा पर्छ कि पर्दैन भन्दै प्रश्न दोहोराउनु भएको छ। प्रतिनिधि सभा बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन्। बैठकमा आज विभिन्न विधेयकहरू प्रस्तुत हुँदैछन्। प्रधानमन्त्री पालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सविता गौतमले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम महासन्धिको प्रोटोकल नम्बर 29 र 81 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। राष्ट्रिय सभाको बैठक दिउँसो सभा बाह्र बजे बस्दैछ। बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ। युवा श्रम तथा रोजगार, सूचना तथा संचार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, स्वास्थ्य, भूमि, महिला बालबालिका, विज्ञान प्रविधि र कानून मन्त्रालयका बजेट शीर्षकमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने संसद सचिवालयले जनाएको छ।
0: गुल्मीमा जीव दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, तीनजना घाइते भएका छन्। रेसुङ्गा पोखरीबाट तमगाँसतर्फ जाँदै गरेको लु 1J1528 नम्बरको सफारी जीप आज बिहान रेसुङ्गा नगरपालिका 8 गजुरा स्थित तमगाँस रेसुङ्गा सड़क खण्डमा दुर्घटनामा परेको हो। रेसुङ्गा नगरपालिका 2 बागमारे घर भई अहिले बसबाग बस्ने 16 वर्षीय सुदीप नेपालीको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा प्युठानको 9 वाहिनी गाउँपालिका 1 घर भई बसबाग बस्ने 17 वर्षीय अर्जुन बुढाथोकी, बागलुङ घर भएका 18 वर्षीय गणेश परियार र 18 वर्षीय आयुष गैरे घाइते भएका छन्। घाइतेहरूको जिल्ला अस्पताल तमगाँसमा उपचार भइरहेको छ। यसैबीच कैलालीको धनगढ़ीमा भारतीय गाड़ीले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। धनगढ़ी उपमहानगरपालिका 3 बोराडाँडी चोकमा UP65EX0100 नम्बरको भारतीय गाड़ीले सेप 4P952 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। गाड़ीको ठक्करबाट मोटरसाइकलको पछाडि सवार रहेका बैतडीको सिगास गाउँपालिकाका 48 वर्षीय पदम चौधको मृत्यु भएको प्रहरीले बताएको छ। मोटरसाइकल चालक गौतम ऐर भने सकुशल छन्। दुर्घटनापछि भारतीय नम्बरको गाड़ी र चालक फरार भएका छन्। खोजी भइरहेको प्रहरीले जनाएको छ।
1: अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा रातको समयमा यातायात सेवा बन्द नगरिने भएको छ। हाल स्तर उन्नति भइरहेको उक्त सड़क निर्माणलाई तीव्रता दिन आजदेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने निर्णय भएको थियो। उक्त सड़क खण्डमा पहिलो चरणको कालोपत्री गर्नको लागि रातको समयमा बेलुकी 7 बजेदेखि बिहान 5 बजेसम्म बन्द गरिएको थियो। केही दिनको वर्षाले सीटीबी तथा डीबीएम गर्न सड़क समाएर हालिएको सब बेस केही स्थानमा बगाएको र कतै कति क्षति पुर्याएकोले आवागमन रोकेर गर्ने भनिएको काम सम्भव नदेखिएकोले सड़क बन्द नहुने सड़क डिभिजन कार्यालयले जनाएको छ। कार्यालयका इन्जिनियर सीताराम बुढाथोकीका अनुसार निर्माण कम्पनीले आजै पत्रचार गरी आजदेखि निर्धारित कार्यतालिका फेरबदल गर्नु परेकोले केही समय सार्ने जानकारी गराएको हो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। रसुवा स्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै राजस्व संकलनमा उल्लेख्य कमी आएको छ। पर्यटक संख्या घटेपछि निकुञ्ज प्रशासनले स्थानीय पर्यटन प्रवर्धन मार्फत आयोजन र संरक्षणलाई सँगसँगै अघि बढ़ाउने रणनीतिमा जोड़ दिएको छ। निकुञ्जको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा करिब 56,000 पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। चालू आर्थिक वर्षमा भने हालसम्म 50,360 पर्यटक मात्र निकुञ्ज पुगेका छन्। यीमध्ये 39,011 जना आन्तरिक सार्क राष्ट्रका 788 जना र अन्य मुलुकका 10,561 जना रहेका छन्। पर्यटक आगमन घटेसँगै राजस्व संकलनमा पनि असर परेको छ। गत आर्थिक वर्षमा 5,77,00,000 राजस्व संकलन भएकोमा चालू आर्थिक वर्षमा हालसम्म 4,28,22,756 रूपियाँ संकलन भएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानका पूर्व सर्वोच्च नेता आयतल्लाह अली खामेनीको अन्तिम संस्कार कार्यक्रम बहिष्कार गर्न दवाब दिएको इरानको तस्निम समाचार एजेन्सीले दावी गरेको छ। अमेरिकी कूटनीतिक दवाबका कारण कम्तीमा 13 वटा देशले तेहरानमा भइरहेको अली खामेनीको अन्तिम संस्कार कार्यक्रममा आफ्नो सहभागिता फिर्ता लिएको वा प्रतिनिधिमण्डलको स्तर घटाएको समाचारमा उल्लेख गरिएको छ। तस्निमका अनुसार मध्य तेहरान स्थित इमाम हुसैनी ग्रान्ड मोसल्लामा विभिन्न देशका प्रतिनिधि मण्डलहरूको उपस्थितिमा भइरहेको यस समारोहमा विदेशी सहभागिता रोक्न वा निरुत्साहित गर्न वाशिङटनले विगत केही दिनदेखि व्यापक कूटनीतिक अभियान सञ्चालन गरेको बताइएको छ। रिपोर्ट अनुसार अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सन् 26 जून 26 अमेरिकी दूतावास र कूटनीतिक नियोगहरूलाई एउटा गोप्य निर्देशन जारी गर्नुभएको थियो। उक्त निर्देशनमा अमेरिकी कूटनीतिज्ञहरूलाई आफ्ना आयोजक देशहरूलाई समारोहमा सहभागी हुनबाट रोक्न उपलब्ध सबै माध्यम प्रयोग गर्न भनिएको थियो। उक्त समारोहमा सहभागी हुनुलाई अमेरिकाले आफ्नो हित विपरीतको शत्रुतापूर्ण कदमका रूपमा लिने र यसले वाशिङटनसँगको द्विपक्षीय सम्बन्धमा गम्भीर असर पार्न सक्ने चेतावनी पनि दिइएको छ। स्रोतले तस्निमलाई दिएको जानकारी अनुसार अफ्रिकाका थुप्रै देशमा कार्यरत अमेरिकी राजदूतहरूले समारोहमा सहभागी भए अमेरिकाले उपलब्ध गराउँदै आएको विकास सहायता कटौती हुन सक्ने चेतावनी दिएका थिए। दुईजना अज्ञात अरब कूटनीतिज्ञलाई उद्धृत गर्दै रिपोर्टमा विदेश मन्त्री रूबियोले कम्तीमा 5 अरब देशका विदेश मन्त्रीहरूसँग यस विषयमा व्यक्तिगत रूपमा कुराकानी गरेको पनि दावी गरिएको छ।
1: अब खेल समाचार। नर्वे र इंग्ल्याण्ड फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। आज बिहान सम्पन्न खेलमा इंग्ल्याण्डले घरेलु टोली मेक्सिको विरूद्ध 3-2 गोलको जित हासिल गरेको हो। खेलको 36 र 38 मिनटमा जोड बेलिङ्घमले गरेको दुई गोलबाट अग्रता दब्बर पारेको अवस्थामा जुलेन क्विनोनेप्सको गोलबाट घरेलु टोली मेक्सिको खेलमा फर्कने प्रयास गरेको थियो, तर 60 मिनटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई 3-1 जित दिलाए। जरेल क्वानसासले रातो कार्ड खाँदै मैदान छाडेपछि 10 सीमित भएको इंग्ल्याण्ड विरूद्ध राउल जिमिनेजले गोल गर्दै मेक्सिकोलाई 3-2 को अवस्थामा ल्याए पनि जितको लागि पर्याप्त भएन। यससँगै घरेलु टोली खेलबाट बाहिरिएको छ। यस्तै स्ट्राइकर एर्लिङ हलान्डको उत्कृष्ट 2 गोल र गोलकिपर ओर्जान निल्यान्डको उत्कृष्ट बचावको मदतले नर्वे विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। न्यूयर्क न्यूजर्सी स्टेडियममा भएको रोमाञ्चक प्री क्वार्टर फाइनल खेलमा नर्वेले 5 विजेता ब्राजिललाई 2-1 गोल अन्तरले पराजित गर्दै इतिहास रचेको हो। नर्वे विश्वकपको क्वार्टर फाइनलमा पुगेको इतिहासमै पहिलो पटक हो। यस पराजयसँगै ब्राजिल सन् 1990 पछि पहिलो पटक विश्वकपको अन्तिम 16 बाहिरिएको छ। खेलको 15 मिनटमा ब्राजिलले पेनाल्टीको अवसर पाए पनि ब्रुनो गुइमारिसको प्रहारलाई नर्वेका गोलकिपर निल्यान्डले बचाव गरे। खेलको 79 मिनटमा हल्याण्डले हेडिङ मार्फत गोल गर्दै नर्वेलाई शुरूआती अग्रता दिलाए। 90 मिनटमा हल्याण्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको जित सुनिश्चित गरे। इन्जुरी समयको 10 मिनटमा ब्राजिलको लागि नियमरले पेनाल्टी मार्फत 1 गोल गरे पनि त्यो टोलीलाई जिताउन पर्याप्त भएन। यसैबीच ब्राजिलका स्टार फरवार्ड नियमरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। विश्वकपको अन्तिम 16 खेलमा नर्वेसँग पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि नेयमारले राष्ट्रिय टोलीबाट सन्यास लिएका हुन्। नेयमारले सन् 2010 अगस्तमा अमेरिका विरूद्धको मैत्रीपूर्ण खेल मार्फत मेटलाइफ स्टेडियमबाटै ब्राजिलको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए, जहाँ उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल समेत गरेका थिए। हालका वर्षहरूमा चोटका कारण धेरै समस्या झेलेका 34 नेयमारले ब्राजिलका लागि ऐतिहासिक 80 गोल गर्दै सन्यास लिएका छन्। उनी महान खेलाड़ी पेलेलाई पछि पार्दै ब्राजिलको इतिहासमै सर्वाधिक गोल गर्ने खेलाड़ी हुन्।
0: बेथ मुनी र फयडे लिचफिल्डको विस्फोटक ब्याटिङको मद्दतले इंग्ल्याण्डलाई पराजित गर्दै अस्ट्रेलियाले टी20 महिला विश्वकप क्रिकेटको उपाधि जितेको छ। गैराती लर्ड्समा भएको फाइनल खेलमा घरेलु टोलीले 7 जित हासिल गरेको हो। इंग्ल्याण्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाले 17.1 ओभरमा 3 गुमाएर पूरा गर्यो। प्रतियोगिताभरि अपराजित रहेको अस्ट्रेलियाका लागि प्लेयर अफ दि टुर्नामेन्ट घोषित बेथ मुनीले 49 बलमा 64 रनको उत्कृष्ट इनिङ खेलिन्। यस्तै विस्फोटक ब्याटिङ गरेकी लिचफिल्डले 35 बलमा 18 रन जोडिन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित 20 ओभरमा 4 गुमाएर 150 रनको सामान्य योगफल खड़ा गरेको थियो। इंग्ल्याण्डका लागि नाट सिभर ब्रन्टले 58 र फ्रेया केम्पले 44 रन जोडेकी थिइन्। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कांग्रेस संस्थापन इतर पक्षको विस्तारित बैठक बस्दै राष्ट्रिय भेलाबारे छलफल हुने। संस्थापनले थप्यो क्रियाशील सदस्यता नवीकरणको म्याद।
0: प्रतिनिधि सभाको बैठक जारी। विभिन्न विधेयक पेश हुँदै राष्ट्रिय सभाको बैठक पनि बस्दै।
1: गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु। धनगढ़ीमा भारतीय गाड़ीले ठक्कर दिँदा एक व्यक्तिको ज्यान गयो।
0: खामेनाईको अन्त्येष्टिमा सहभागी नहुन अमेरिकाले अरू देशलाई दबाव दिएको इरानको दावी। सहभागी भए सम्बन्धमै असर पर्ने चेतावनी जारी गरेको जिकिर।
1: र नर्वे र इंग्ल्याण्ड विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। ब्राजिल पराजित भएपछि नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
7: थाहा संचार नेटवर्कबाट
8: सुन्नुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
9: शैलेशको बुवा यसपालि अलिअलि घर गर्ना जोड्नु भयो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
10: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
9: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
11: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
12: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
11: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087162।
13: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
14: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
13: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
14: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
13: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
14: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
13: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
14: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
13: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
14: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0665939369।
15: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
16: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ, साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840401530।
13: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
14: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
13: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 9968861887।
17: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ, बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
14: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
17: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रही स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
14: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
7: Admission open.
18: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
7: 24th years of academic excellence in management.
18: Bachelor program.
7: 4 years program of Bachelor in Business Administration, BBA.
18: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
7: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
18: Forms are available at college administration at 9 a.m. to 3 p.m.
7: Science and Management, both stream can apply.
18: Last date of form submission, 26th Asar 2083.
7: Entrance exam, 29th Asar 2083.
18: Enter to learn, go for to serve.
7: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
19: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
20: म्याडम, धूम्रपान भनेको के हो?
19: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
20: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
19: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
20: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
19: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
14: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
21: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
14: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
21: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
14: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
21: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
14: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
21: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
14: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
21: भीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर सुक्लागण्डकी चार दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुकिनु होला नि, याद राख्नुहोस्। गण्डकी सीता पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक, प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
9: मोबाइल 98058535337 र 98066159900।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुखद मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 98171656606।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
12: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
13: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
14: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0656414236, मोबाइल 98560878302 र 98460878302।
15: खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि, के हो भन पक्कै।
16: यो हो बोनस काउचौ।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9855202779।
2: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झे।
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
1: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
4: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज
1: रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828811, 9008828816।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: भर्ना खुल्यो।
2: गंदगी प्रदेश में उत्कृष्ट नतीजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालय सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी कैंपस बेल चौतारा में शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकाय में स्नातक तह प्रथम वर्ष में अंग्रेजी र नेपाली दुवै माध्यम में भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0635712440
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
3: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
4: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
3: पाठेघरको मासु युटेरिनल फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7878-582-7979-582-7880
5: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुस् हो
6: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
5: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
6: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
5: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरनी 4 बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 98560-23420 98-0141-54674 र 98460-23420
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
8: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ त्यही जाने हो म त
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: जुत्ता, चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
12: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
13: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
12: अनि बन्छ त दाई?
13: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
14: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि,
15: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
16: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855602629।
17: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
18: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
17: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
18: छुटका दायराहरू,
17: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
18: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
17: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
18: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9856062265 र 9848064145।
19: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोर बुराई 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: हजुर दान गरौ।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
3: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
4: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
3: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 रोड, फोन 061-590-162-590-163।
5: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 गाछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 98560-32475 र 98011-32475।
10: कान्छी भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है। हस मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
11: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
12: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9846838522।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके, ल डन।
16: हजुर, सिक्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
16: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285343 र 9417000787।
17: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
18: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.5 MHz।
1: ल न हो छिटो निस्क, अहिले पर्खिनु ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
2: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
1: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065 414 0008।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shikla Gandaki 4 Tulengora, Watt in Department Bhavan Sangai, Mobile 98-65-32-493 ra 98-65-38-073.
2: सुबर्ण अवसर
3: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: यता नआऊ है बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
5: तीन दिन भयो
4: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
5: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
4: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
5: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
6: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
4: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
7: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: पानी में मेटल स्टील फन पर का सब सामान चाहनी कति मजा एक ठाव मतार जालिनी पानी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9867294।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855633098 र 9465610950।
7: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
8: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
9: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
8: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
9: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सिधै मयम चिसापानीबाट काठमाडौँबाट
2: मयम चिसापानी अनि बीचमा नझर्ने।
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363।
4: पहिला दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ,
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौंडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460161268 र 98560602।
8: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
9: दुलेगौंडा पोलिक्लिनिकमा यही असर 27 गते चौथो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ वरिष्ठ डाक्टर तीर्थलाल उपाध्याय।
10: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
9: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
10: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
9: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
11: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
9: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
8: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
9: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
12: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
9: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
12: NCLको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र NTC को सिम पनि पाइन्छ। NCL को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
9: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
8: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिक मेडिकलको बीचमा दुलेगौडा।
13: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ।
14: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
15: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
14: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
16: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
14: ए हो र, हस् दाई म आजै जान्छु।
17: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
18: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
19: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
20: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
19: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
20: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
21: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
22: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
17: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
21: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
17: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
20: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
17: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
20: अनि बन्छ त दाई?
17: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
23: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
24: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
25: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
24: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
26: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
27: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
28: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
26: धोरबाराही हाइलाइट्सको साथमा
17: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
26: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841649304।
29: नमस्कार, 2 बजेको ढोरपाराई हाइलाइट्समा समाचार कक्षबाट अनु मल्लको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत पनि सभामुख डोल प्रसाद अर्यालले सांसदमा सांसदहरूले उठाएका जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। सभाको आकस्मिक र शून्य समयमा सरकारको ध्यान आकर्षण गराइराख्नु भएको छ। सभामुख अर्यालले भन्नुभयो, माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयका सन्दर्भमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति नियन्त्रण एवं न्यूनीकरण गर्न विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कार्यवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देशन दिन्छु। उहाँले भन्नुभएको छ, अगाडि सोमबार प्रतिनिधि सभामा सांसदहरूले कर्णालीमा हालै गरेको भएको सवारी दुर्घटनाको विषयमा सरकारको ध्यानाकर्षण गरिरहेको छ। सरकारले समयमै उद्धार नगरेको भनेर आलोचना समेत भएको छ। यो विषयमा सत्तारूढ दलबाट समेत गृहमन्त्रीले जवाफ दिनुपर्ने माग उठेको थियो। यो विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने उहाँको माग रहेको थियो। प्रतिपक्ष र सत्तापक्ष दुवैतिरबाट ध्यानाकर्षण भएपछि सभामुखले जवाफ दिन सरकारलाई निर्देशन गरेको छ। त्यस्तै सत्तारूढ दल रासपाका सांसद रमेश परसाईले कर्णाली राजमार्गमा बारम्बार भएका सवारी दुर्घटनाबारे गृहमन्त्रीको जवाफमा गरेका छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा उहाँले कर्णाली राजमार्गमा बारम्बार हुने सवारी दुर्घटनाबारे सरकारसँग जवाफमा गर्नुभएको हो। सांसद परसाईले नागरिकको जीवन रक्षा गर्ने दायित्वबाट राज्य पछिन नपाउने उल्लेख गर्नुभएको छ। कर्णाली राजमार्गमा हुने दुर्घटनाहरूलाई राज्य र समाजले केवल समाचारको विषय मात्र बनाएको भन्दै आपत्ति प्रकट गर्नुभएको हो। सांसद परसाईले नागरिकको जीवनभन्दा ठूलो सम्पत्ति र प्राथमिकता राज्यको अरू हुन नसक्ने उल्लेख गर्दै हालै भएको दुर्घटनामा सरकारको उद्धार संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाउनु भएको हो। उद्धारका क्रममा राज्यले आफ्नो सम्पूर्ण क्षमता परिचालन गरे नगरेको र भीड़मा अड्किएका नागरिकहरूको हारगुहारका बावजूद उद्धारमा लापरवाही भएको विषयमा सत्य तथ्य बाहिर ल्याउन माग गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले संस्थापन इतरबाट आएको दुई प्रस्ताव आफूले स्वीकार गर्न नसक्ने बताउनु भएको छ। पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्का र डाक्टर शेखर कोइराला पक्षबाट आएका प्रस्ताव मध्ये दुईवटा पूरा गर्न नसक्ने बताउनु भएको हो। कांग्रेसको विदेश स्थित संगठन जनसम्पर्क समिति जापानको अधिवेशनमा भर्चुअल सम्बोधन गर्ने क्रममा सभापति थापाले उक्त प्रसंग उठाउनु भएको हो। 14 महाधिवेशनबाट आएका 111 केन्द्रीय समिति सदस्यलाई पनि वर्तमान समितिमा संयोजन गर्ने र अद्यावधि नगर्ने विषयलाई आफूले स्वीकार्न नसक्ने सभापति थापाले बताउनु भएको छ। संस्थापन इतरले 111 केन्द्रीय सदस्य समायोजित गर्नुपर्ने प्रस्ताव वर्तमान नेतृत्वसँग गरेको छ। संस्थापन इतरले क्रियाशील सदस्यता अवाधिक पार्टी निर्णयको विरोध गर्दै आइरहेको छ। सभापति थापाले 15 अधिवेशनलाई सबैको बनाउनको लागि आफू तयार रहेको बताउनु भएको छ। महाधिवेशनको तिथिमितिमा छलफल गर्ने तयार रहेको जानकारी संस्थापन इतरलाई गराएको छ। सदस्यता छानबिन समिति, निर्वाचन समिति, सुशासन समिति र महाधिवेशन व्यवस्थापन समिति अर्को पक्षले चाहे अनुसारको बनाउन तयार रहेको बताउनु भएको हो। नेपाल विद्यार्थी संघ नेभी संघले सरकारले 100 दिनलाई अवसर गमेको 100 दिन भनेको छ। नेभी संघ सभापति करूणा कटवालले यो अवधिमा शिक्षा क्षेत्रमा गरेका वाचा पूरा गर्न नसकेको भन्दै यस्तो निष्कर्ष सुनाउनु भएको हो। सरकारको 100 दिने कार्यकाल समीक्षाबारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा सभापति कटवालले सरकारले शिक्षा क्षेत्रको संरचनागत सुधार, शिक्षा क्षेत्रमा दलीय भागबण्टाको अन्त्य तथा विश्वविद्यालयको स्वामित्वता कायम गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न नसकेको आरोप लगाउनु भएको छ। सरकारको शुरूआती प्रतिबद्धताले विद्यार्थीमा आश जगाएको भए पनि 100 दिनभित्रको कार्य प्रगतिले उत्साह निराशमा परिणत भएको बताउनु भएको छ। सभापति कटवालका अनुसार शिक्षा क्षेत्रमा सुधार र विश्वविद्यालयको स्वामित्वताका पक्षमा नेभी संघले लामो समयदेखि आन्दोलन गर्दै आएको छ। उहाँले वर्तमान सरकारले संविधान विपरीत विश्वविद्यालयको स्वामित्वता खोज्ने अध्यादेश ल्याएको आरोप लगाउनु भएको हो। कटवालले विश्वविद्यालयमा दलीय भागबण्डा अन्त्य गर्ने भनिए पनि त्रिवि सेवा आयोग तथा त्रिभुवन विश्वविद्यालयमा नियुक्त गर्दा राजनीतिक आधारमा गरिएको बताउनु भएको हो। जलवायु परिवर्तनका कारण धान उत्पादनमा बढ़दो चुनौती देखिएपछि सरकारले जलवायु मैत्री प्रविधिको प्रयोग उन्नत बिउ सिंचाई विस्तार र कृषि आधुनिकीकरण मार्फत धानमा आत्मनिर्भर बन्ने लक्ष्य सारेको छ। कृषि विभागका अनुसार नेपालमा वार्षिक करिब 70 लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि उत्पादन करिब 60 लाख मेट्रिक टनमा सीमित हुँदा हरेक वर्ष करिब 10 लाख मेट्रिक टन धान अपुग हुने गरेको छ। यही कारण वार्षिक 30-35 अर्ब रूपियाँ भन्दा बढी को धान तथा चामल आयात भइरहेको छ। यस वर्ष मनसून कमजोर हुँदा देशभर धान रोपाई भएको गएको वर्षको तुलनामा घटेको छ। जलवायु परिवर्तनका कारण खरिडी, अनियमित वर्षा, बाढ़ी तथा दुवानले उत्पादनमा प्रत्यक्ष असर पारेको सरकारले जनाएको छ। सरकारले जलवायु मैत्री प्रविधि, रैथाने बिउ संरक्षण, उन्नत बिउ उत्पादन, सिंचाई विस्तार, किसानलाई अनुदान तथा मौसम सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै धान उत्पादन वृद्धि गर्ने योजना अघि बढ़ाएको छ। कृषि विज्ञहरूले समयमै मल, बिउ, सिंचाई र आधुनिक प्रविधिको सुनिश्चितता गर्न सके धानमा आत्मनिर्भरता हासिल गर्न सक्ने बताएका छन्। पोखराबाट दुबईसम्मको हवाई यात्रालाई सुनिश्चित बनाउन फ्लाई दुबईले सन् 2027सम्मको लामो उडान तत्कालीन सार्वजनिक गरेको छ। यसअघि भदौ 7 गतेदेखि एक महिनाका लागि मात्रै दिनको एउटा उडान गर्ने घोषणा गरेको कम्पनीले अहिले सन् 2027को मार्च 26सम्मकै बुकिङ खुल्ला गरेको हो। यो कदमले पोखराको अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन बनाउने संकेत दिएको छ। फ्लाई दुबईका नेपाल स्थित जनरल म्यानेजर नवराज शाहीले पोखराको उडानलाई दिगो बनाउने गरी काम अगाडि बढ़ाएको बताउनु भएको छ। शाहीले काठमाण्डु र दुबईको उडान सन्दर्भ जोड्दै विगतमा हप्ताको 4 उडानबाट शुरू भएको यात्रा अहिले दिनकै 4 पुगेको जानकारी दिनुभएको छ। पोखरामा नमिठो नभई मिठो अनुभव संगाल्ने इच्छा रहेको उहाँले उल्लेख गर्नुभएको हो। हाल फ्लाई दुबईको भैरवा उडान बन्द छ। पोखराको उडानलाई स्थायित्व दिन स्थानीय बासिन्दा र सरकारवालाको सहयोग महत्वपूर्ण हुने उहाँले बताउनु भएको हो। पोखरा उद्योग वाणिज्य संघसँग आइतबार भएको छलफलमा शाहीले पोखरा दुबई उडानले त्यहाँका नागरिकलाई विश्वमा 360 गन्तव्यमा सोझै जोड्ने अवसर दिने दावी गर्नुभएको छ। उहाँका अनुसार अब पोखराबाट यात्रुहरू लन्डन, न्यूयोर्क वा जापानको टोकियो जस्ता शहरमा सहजै पुग्न सक्नेछन्। सुन चाँदीको भाव आज पनि सामान्य घटेको छ। हप्ताको पहिलो कारोबारको दिन हिजो 400 रूपियाँले घटेको सुनको भाव आज तोलामा 900 रूपियाँले घटेको छ। आज सुन तोलाको 2,89,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसै हिजो सुनको भाव 2,90,300 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 20 रूपियाँले घटेको छ। चाँदी 20 रूपियाँले घटेर 4,585 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ 4,605 रूपियाँमा कारोबार भएको थियो। आज भोलि र पर्सी देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले नदी खोलाहरूमा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज रूकुम, पश्चिम सल्यान, जजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, अछाम, डोटी, बैतडी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासमा बाढ़ीको आकस्मिक जोखिम रहेको छ। त्यस्तै भोलि र पर्सी कोशी, बागमती, गण्डकी र मधेस प्रदेश भई बहने नदीहरूमा बहाव आकस्मिक बढ़न सक्ने भएकाले सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका पहाड़का 1 र 2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। अरू ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै मध्य प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईमा हावाहुरीको समेत सम्भावना रहेको भन्दै सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाको अनुसार राति कोशी र गण्डकी प्रदेशका पहाड़ र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम संस्करणका लागि आज राजधानी तेहरानमा विशाल शोक जुलुस शुरू भएको छ। खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएको कफिनमा राखी परिवारका सदस्यहरू सहित ट्रक मार्फत तेहरानका मुख्य सड़क हुँदै मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थल तर्फ लगिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। फेब्रुअरी 28 इजरायल र संयुक्त राष्ट्र अमेरिकाले शुरू गरेको युद्धको प्रारम्भिक चरणमा भएको हवाई आक्रमणमा उहाँको ज्यान गएको थियो। इरानी राज्य संचार माध्यमका अनुसार झुलो शुरू भइसकेको छ भने सरकारप्रति जनसमर्थन प्रदर्शन गर्ने उद्देश्यले ठूलो संख्यामा नागरिकलाई सहभागी गराइएको छ। शोक अवधिलाई मध्यनजर गर्दै सड़क हवाई क्षेत्र तथा सार्वजनिक गतिविधिमा विशेष प्रतिबन्ध लगाइएको छ। शनिबारदेखि शुरू भएको राष्ट्रिय शोक बिहिबारसम्म रहनेछ। यसैबीच अमेरिकाले हर्मुज जलमार्ग पूर्ण रूपमा पुनः सञ्चालन, इरानको विवादित आणविक कार्यक्रम नियन्त्रण तथा युद्धको स्थायी अन्त्यका लागि वार्ता अघि बढ़ाउन दवाब दिइरहे पनि अन्त्येष्टि सम्पन्न नभएसम्म वार्ता स्थगित रहने संकेत देखिएको छ। अन्त्येष्टिका बीच खामेनीको हत्याको बदला लिनुपर्ने आवाज पनि चर्किएको छ। जुलुसमा सहभागी केही शोकाकुल व्यक्तिहरूले बोकेका प्लेकार्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू विरूद्ध आक्रोश व्यक्त गरिएको थियो। अब खेल समाचार। इंग्ल्याण्ड विश्वकपको क्वार्टर फाइनल चरणमा प्रवेश गरेको छ। मेक्सिकोलाई पराजित गर्दै इंग्ल्याण्ड क्वार्टर फाइनल चरणमा प्रवेश गरेको हो। इंग्ल्याण्डले मेक्सिकोलाई 3-2 गोल अन्तरले पराजित गरेको हो। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिको पहिलो पटक पराजित भएको हो। उक्त स्टेडियममा भएका विभिन्न खेलमा मेक्सिकोले 8 खेल जितेको थियो भने 2 खेल बराबरीमा टुंगिएको थियो। इंग्ल्याण्डका लागि जुड बेल्जियमले 2 र ह्यारी केनले 1 गोल गरे। जुड बेल्जियमले 79 सेकेण्डको अन्तरालमा 2 गोल गरेका थिए। खेलको 36 मिनटमा उनले बुको साकाको पासमा गोल गरेका हुन्। त्यस्तै 38 मिनटमा ह्यारी केनले पासलाई गोलमा परिणत गरेको थियो। खेलको 54 मिनटमा मेक्सिकोलाई जुलियन क्युसले गोल फर्काएका थिए। खेलको 54 मिनटमा रेफ्रीले इंग्ल्याण्डका जेरल क्युनिसलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाएको हो। 10 जनामा सीमित इंग्ल्याण्डका लागि 57 मिनटमा एक अवसर पाएको थियो। मेक्सिको गोलकिपर राउल रेन्जरले एन्टोनियो गोर्डनलाई लड़ाएपछि रेफ्रीले इंग्ल्याण्डलाई पेनाल्टी दिएको हो। उक्त मौकाको सदुपयोग गर्दै ह्यारी केनले 59 मिनटमा गोल गरेका थिए। यो सँगै विश्वकपमा केनले 6 गोल गरिसकेका छन्। 87 मिनटमा ह्यारी केनले फल गर्दा मेक्सिकोले पेनाल्टीको मौका पाएको थियो। उक्त मौकामा राउल जेमिनेजले गोल गर्दै खेललाई 3-2 को स्थितिमा ल्याएको थियो। इंग्ल्याण्डले क्वार्टर फाइनलमा अब नर्वेको सामना गर्नेछ। 5 पटकको विश्वकप जितिसकेका ब्राजिललाई पराजित गर्दै नर्वे क्वार्टर फाइनल चरणमा प्रवेश गरेको हो। दिउँसो 2 बजेको ढोरबाराई हाइलाइट्स अहिलेका लागि सकिएको छ। साँझ 5 बजेको ढोरबाराई हाइलाइट्समा फेरि पनि हाम्रो भेट हुने नै छ। तबसम्मका लागि म अनुमल्ल विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
1: This is Radio Dhurbarahi 103.8 MHz.
2: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासतिर सुनचादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइन का गर गहना पाइन का साथ ही खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायन का गर गहना तयार पारिने र यहाँ बाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङजा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेकौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087782142।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: मैडम, धूम्रपान भनेको के हो?
6: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
8: छुटका दायराहरू:
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
8: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062265 र 9848064145।
9: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008816142।
12: सधैं पसलबाट बुढा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
13: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्?
12: ए हो र ल त ल।
11: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98560-21692।
14: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
15: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
14: उपचार सेवाहरू:
15: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
14: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
15: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
14: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
15: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
14: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
15: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
16: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो उपचारको लागि भने
18: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
16: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
18: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
16: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
18: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
16: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
18: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
16: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
18: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635-93-369।
19: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
16: होइन के सुन्ने भनेको
18: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
16: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ?
18: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी टार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको पुरा सुन्नु पर्दैन।
16: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
18: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
26: यही तोको थेदी मु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: एडमिशन ओपन
2: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी
1: 24th इयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट
2: बैचलर प्रोग्राम
1: 4 years program of Bachelor in Business Administration BBA
2: 4 years of IT program Bachelor of Computer System and Information Technology BCSIT
1: 4 years program of Bachelor of Business Administration in Finance BBA Finance
2: Forms are available at college administration at 9 a.m. to 3 p.m.
1: Science and Management both stream can apply.
2: Last date of form submission 26th Ashar 2083.
3: Entrance exam 29th Ashar 2083.
2: Enter to learn, go forth to serve.
1: Further details: Pokhara College of Management PCM, Ganmarga Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 0615447615705701240. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
5: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
4: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
5: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
4: शरण एन्ड स्पेशल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
5: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843612009 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
6: लौ नानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
7: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
8: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउने कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
9: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित।
9: मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन

0: मा पढ़ाई हुने सामुदायिक कैंपस,
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
0: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
1: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
0: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
1: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
0: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी 17 मा कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5, बेल चौतारा, तनहुँ, फोन 0665712040।
2: मम्मी भोक लाग्यो, खाजा खाम न।
3: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
2: हस् मम्मी।
4: मैले सुने छोरी, ल जाम हिँड।
3: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
0: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
3: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
0: पीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
5: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
5: उपचार हुने रोगहरू, गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श। साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनामोली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, सम्पर्क 0654142333
6: र 9678168887।
3: क्यों तो को थे दी मु रेडियो ढोर बाराही 103.8 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नै हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
2: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 065-414-142 98-542-23-128 98-462-14-726।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 065-414-233 मोबाइल 98-678-61-887। पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98-253-9922 98-058-0008 र 98-460-69-246।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065 मोबाइल 98-166-34-372।
7: हजुर, दान गरौ।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके, ल डन।
8: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्पिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर गोविन्द
5: द सिग्देल फोन 9560285443 र 9847000787।
9: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
10: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाऊ।
11: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
12: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0564142634 र 9811756606।
13: This is Radio Dhor Barahi 103.8 MHz.
14: Station 1 Studio Tanchen.
15: अहिले दिउँसोको 3 बज्यो।
16: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
17: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा कृष्ण शर्मा सँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सांसदहरूले उठाएका प्रश्नको जवाब दिन सरकारलाई सभामुखको रूलिंग। संसदप्रति उत्तरदायी हुन प्रधानमन्त्रीलाई प्रतिपक्षीय दलका नेता आङ देमबेको सुझाव।
0: आन्तरिक रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको श्रम मन्त्रीको भनाई। बाढ़ीका कारण अवरूद्ध रहेको बेपी राजमार्गको काभ्रे खण्ड सुचारू।
1: काठमाण्डुको गंगोबु स्थितमा मानव बेचबिखन र लागू औषध विरूद्ध सप्ताहव्यापी कार्यक्रम शुरू। ललितपुरमा महिलाप्रति अश्लील हरकत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ।
0: रूसद्वारा युक्रेनमा भीषण हमला, कम्तीमा 8 जनाको मृत्यु, 34 जना घाइते।
1: र एनपीएलको तेस्रो संस्करणका लागि आज अक्सन हुँदै 155 खेलाड़ी सहभागी हुने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका गम्भीर एवं महत्वपूर्ण बन्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो।
1: प्रमुख प्रतिपक्षी दलका नेता भीष्म राज आङ देमबेले प्रधानमन्त्री बालेन्द्र शाहलाई सामाजिक सञ्जाललाई भाइरल हुने बाटो त्यागेर संसदप्रति उत्तरदायी हुन सुझाव दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर आङ देमबेले सामाजिक सञ्जाल मार्फत लोकप्रिय हुने नाममा भ्रमपूर्ण जिन्दगी कटाउन उचित नहुनेतर्फ पनि प्रधानमन्त्री शाहलाई सचेत गराउनु भएको हो। त्यति मात्र होइन, उहाँले प्रधानमन्त्री लोकतान्त्रिक बाटोबाट आए पनि मस्तिष्क उत्तर कोरियाली नेताको जस्तो देखिएको टिप्पणी गर्नुभयो। सरकारले 100 दिन पूरा गरेको सन्दर्भमा आफ्नो धारणा राख्ने क्रममा उहाँले धुरीमा चढ़ेपछि सिंढी भूल्नु हुँदैन लोकोक्तिलाई स्मरण गराउनु भएको थियो। प्रधानमन्त्री शाहतर्फ लक्षित गर्दै आङ देमबेले देश कालो चस्मा, कालो कोट र कालो प्यान्ट लगाएर कालै गाड़ीमा हुइकिनेहरूको मात्र नभएको टिप्पणी समेत गर्नुभयो। सुकुम्बासीहरूको उठीवास लगाएको तर्फ संकेत गर्दै उहाँले कोही पनि नागरिकको बसोबास कानूनी हुन सक्ने तर कुनै नागरिकको जन्म गैर कानूनी हुन नसक्ने बताउनुभयो। व्यवस्थापनको नाममा सुकुम्बासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रय स्थलमा राख्ने तर पछि रातारात धपाउने कुरा राम्रो नभएको बताउनुभयो। राष्ट्रपाको महाधिवेशनमा नेकपा एमालेका नेता युवराज केवालीले ड्राइभिङ गर्दा ध्यान दिनुपर्ने बताएपछि प्रधानमन्त्री बालेनले हाइवे एक्सप्रेस चलाएको जवाफ दिनुभएको थियो। त्यही शब्दमा आङ देमबेले फेरि सम्झाउनु भएको छ।
3: म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ, तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर भएर कार्य गर्नुबाट गाह्रो छ। त्यसैले प्रधानमन्त्रीज्यू, तपाईँले भाइरल हुने बाटो अब त्याग्नुपर्छ। भुलिदिनुहोस्, तपाईँ देशको प्रधानमन्त्री भइसक्नु भयो। अब प्रधानमन्त्रीका रूपमा मुलुकलाई सही ढंगले ड्राइभ गर्नुहोस्, एक्सप्रेस वेमा ड्राइभ गर्नुहोस्, तर निकै सम्हालिएर गर्नुहोस्। दुर्घटना पर्दा तपाईँ मात्र होइन, सिङ्गो देश दुर्घटनामा पर्न सक्छ।
0: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले आन्तरिक रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। आजको राष्ट्रिय सभाको विनियोजन विधेयकको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाब दिँदै वहाँले सरकारको ध्यान नेपालमा नै मर्यादित रोजगारी सृजना गर्नमा केन्द्रित रहेको बताउनु भएको हो। यसका लागि श्रम क्षेत्रको नियमन र रोजगार प्रवर्धनका कार्यक्रमलाई तीव्र बनाएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार श्रम रोजगार मर्यादित काम र श्रमिक सुरक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न श्रम निरीक्षणलाई रणनीतिक प्राथमिकता दिइएको छ। पछिल्लो 100 दिनमा 1321 प्रतिष्ठानमा श्रम निरीक्षण सम्पन्न गरिएको छ। श्रमिकका उजुरी निवेदन तथा निरीक्षणका क्रममा श्रम शोषण सम्बन्धी कार्यवाहीबाट जरिवाना र सहमति बापत 4,40,96,205 रूपियाँ असूल गरिएको छ। श्रम निरीक्षणको दर 60% वृद्धि भएको पनि उहाँले बताउनुभयो।
1: बाढ़ीका कारण अवरूद्ध रहेको बीपी राजमार्गको काप्रे खण्ड सुचारू भएको छ। रोशी खोलामा पानीको सतह बढ़ेपछि हिजो दिउँसोदेखि गाड़ी आवागमन बन्द गरिएको थियो। खोलामा पानीको सतह पनि कम भएपछि सड़क सुचारू भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो। प्रहरी नायब उपरीक्षक विष्टले काठमाडौँतर्फ र पूर्वतर्फको रात्रिकालीन सेवा भने रोकिएको जानकारी दिनुभयो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको परिवर्तन नाम
5: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवनभरको।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। काठमाण्डुको गंगोबू स्थित नयाँ बस पार्कमा मानव बेचबिखन र लागू औषध विरूद्ध सप्ताहव्यापी कार्यक्रमको शुरू गरिएको छ। प्रहरी प्रभाग नयाँ बस पार्क र सामुदायिक सेवा केन्द्र गंगोबूले आज आयोजना गरेको कार्यक्रममा मानव बेचबिखन रोकथाम र युवालाई लागू औषध दुर्व्यसनबाट जोगाउन सचेतना प्रदान गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम गरिएको हो।
3: ललितपुरमा सार्वजनिक स्थलमा एक महिलाप्रति अश्लील हरकत गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका दुई इमाडोल स्थित सार्वजनिक स्थलमा महिलालाई आफ्नो गोप्य अंग प्रदर्शन गरेको आरोपमा 55 वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका हुन्। बैतडीको पाटन नगरपालिका साथ स्थायी घर भएका भट्ट हाल ललितपुरको इमाडोलमा बस्दै आएका छन्। उनी सिंहदरबार स्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। पीड़ित महिलाले भट्टको हरकतको भिडियो खिची सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि घटना बाहिर आएको थियो। भिडियो सार्वजनिक भए लगत्तै प्रहरी विरूद्ध साध्दो बाटोको टोलीले अनुसन्धान अघि बढ़ाउँदै भट्टलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेका भट्टलाई प्रहरी विरूद्ध साध्दो बाटो हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ।
4: पूर्वी नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ महिला व्यवसायीले अभियान शुरू गरेको जनाएका छन्। नेपाल पर्यटन बोर्डको सहकार्यमा महिला पर्यटन व्यवसाय सञ्जालले पूर्वी नेपालको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा प्रवर्धनात्मक भ्रमण तथा अन्तर्क्रिया गरेको छ। महिला व्यवसायहरूले यही असार 18 देखि 21 गतेसम्म पूर्वी नेपालको विभिन्न गन्तव्यको भ्रमण गरेका थिए। पर्यटन क्षेत्रमा सक्रिय महिला उद्यमीले कोशी प्रदेशका नयाँ तथा स्थापित पर्यटकीय स्थलको अवलोकन गर्दै स्थानीय सरकार भएका व्यक्ति तथा समुदायसँग छलफल गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
3: कालीकोटमा आजदेखि विषादी जोखिम न्यूनीकरण अभियान सञ्चालन गरिएको छ। विषादीले मानव स्वास्थ्य र कृषिमा गम्भीर चुनौती थपिएको भन्दै प्रयोगलाई कम गर्ने उद्देश्यले आज कालीकोटमा विषादी जोखिम न्यूनीकरण अभियान सञ्चालन गरिएको जनाइएको छ। जिल्ला कृषि विकास कार्यालय कालीकोटको सक्रियतामा स्थानीय कृषकको खेतबारीसम्म पुगेर बजार अनुगमनलाई तीव्र पार्दै विषादी जोखिम न्यूनीकरण अभियान प्रभावकारी रूपमा सञ्चालन गरिएको जनाइएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। टर्कीमा हुने नेटो शिखर सम्मेलनको पूर्व सन्ध्यामा रूसले युक्रेनको कियव क्षेत्रमा भीषण हमला गरेको छ। रूसले आज गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा परि कम्तीमा 8 जनाको मृत्यु भएको छ भने 34 जना घाइते भएका छन्। राजधानी कियव र आसपासका क्षेत्रमा एक साताभित्र भएको यो दोस्रो ठूलो आक्रमणले युद्ध थप उग्र बन्दै गएको संकेत दिएको छ। कियव क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर टाका चेनकोका अनुसार आक्रमणबाट 4 आवासीय भवनमा आगलागी भएको छ। बुचा जिल्लामा 7 जनाको र राजधानी क्षेत्रमा 1 जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो। आज बिहान हवाई हमलाको चेतावनीपछि राजधानीमा लगातार 10 भन्दा बढ़ी विस्फोट सुनिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच भोलि टर्कीको अंकरामा शुरू हुने नेटो शिखर सम्मेलनका क्रममा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की बीच युद्धबारे छलफल हुने अपेक्षा गरिएको छ। त्यसपछि ट्रम्पले शान्ति प्रयासलाई पुनर्जीवित गर्ने उद्देश्यले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि वार्ता गर्ने योजना रहेको व्हाइट हाउसले जनाएको छ। यता युक्रेनले पनि पछिल्ला हप्ताहरूमा रूसभित्रका ऊर्जा पूर्वाधारमा आक्रमणलाई तीव्र बनाएको छ।
3: अब खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको अक्षण आज हुँदैछ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने एनपीएलको तेस्रो संस्करणका लागि आज अक्षण हुन लागेको हो। अक्षणका लागि 347 खेलाड़ीले नाम दर्ता गरे पनि अक्षणको अन्तिम सूचीमा भने 155 खेलाड़ी अटाएका छन्। अक्षणका लागि सहभागी 8 टोलीले 52 खेलाड़ीलाई रिटेन गरिसकेका छन्। क्यानले यसपटक अक्षणबाट हरेक टोलीले थप 2 खेलाड़ी खरिद गर्न पाउने नियम बनाएको कारण जम्मा 52 जना खेलाड़ी विभिन्न टोलीमा अनुबन्ध हुन पाउनेछन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक
4: सांसदहरूले उठाएका प्रश्नको जवाब दिन सरकारलाई सभामुखको रूलिङ। संसदप्रति उत्तरदायी हुन प्रधानमन्त्रीलाई प्रतिपक्षीय दलका नेता आङ देमबेको सुझाव।
3: आन्तरिक रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखिएको श्रम मन्त्रीको भनाई। भाडीका कारण अवरूद्ध रहेको बीपी राजमार्गको काभ्रे खण्ड सुचारू।
4: काठमाण्डुको गोङगोबु स्थितमा मानव बेचबिखन र लागू औषध विरूद्ध सप्ताहव्यापी कार्यक्रम शुरू। ललितपुरमा महिलाप्रति अश्लील हरकत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ।
3: रूसद्वारा युक्रेनमा भीषण हमला, कम्तीमा 8 जनाको मृत्यु, 34 जना घाइते।
4: र एनपीएलको तेस्रो संस्करणका लागि आज अक्सन हुँदै 155 खेलाड़ी सहभागी हुने।
3: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश विदा हुन्छौ, नमस्कार।
5: रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925। फोटो
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
2: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
4: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
5: सुन, शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
6: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
5: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
7: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
8: मोबाइल 9800558537 र 9800665159।
4: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोपाइटर रमेश भुजेल, फोन 9850632475 र 9801132475।
11: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
12: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
11: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
14: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
6: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9850662636 र 9151166।
15: आज पनि भाट अडायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
16: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
15: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
16: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साठफेर गरिन्छ। आमा समूह तथा होटल का आवश्यक सामान विशेष छूट में उपलब्ध कराइन दुलेगौड़ा क्षेत्र में होम डिलीवरी को व्यवस्था छिशोम मोबाइल को रिचार्ज कार्ड पाइन
17: यस आर ब्रदर्स किचन एंड गिफ्ट हाउस
18: दुलेगौड़ा मुक्तिनाथ बैंक को आडमा प्रोप्राइटर
17: संजीव श्रेष्ठ 9855083507
18: कविता श्रेष्ठ संपर्क 0564140055 र 9846618817
19: This is Radio Dhor Barahi 103.8
4: होटल का लागि आवश्यक सामान विशेष छूट में उपलब्ध कराइन दुलेगौड़ा क्षेत्र में होम डिलीवरी को व्यवस्था छिशोम मोबाइल को रिचार्ज कार्ड पाइन
17: यस आर ब्रदर्स किचन एंड

0: युहितोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: इस्तुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ वरिष्ठ डाक्टर तीर्थलाल उपाध्याय
1: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
2: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
5: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
5: हो त है सामान लिन टाढा किन जानु पर्यो र।
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461620।
8: स्टुडियो टाइमचेक अहिले दिउँसोको 4 बज्यो।
9: टाइमचेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।
10: जिन्दगी का हर एक क्षणहरू आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले। So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.
11: हेलो दर्शन नमस्ते नमस्कार स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर पारा 103.8 मेगाहर्ज अन्तर्मनको आवाज। भने आज हामी तपाईँहरूको माझमा चाहिँ यिनै मण्डेको एपिसोडमा रहेर बिहानको संघलाई लिएर उपस्थित भइसकेको छ। पक्कै पनि हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ। प्रोग्राम लिएर चाहिँ म श्रीलक्ष्मी सुना रहन्छु। अबको एक घण्टाको समयावधि भरको लागि 4 बजेदेखि 5 बजेको एक घण्टाको समयसम्म तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ भने यसरी नै तपाईँले हामीलाई हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। र अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ संघलाई स्थान दिने नै छौं भने अहिलेको लागि भने चाहिँ तपाईँको माझमा रकेट्सबाट रहेको मायाको आगो बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छ। र हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भन्ने आशाका साथ मैलेको लागि भने यो गीत छाड्दैछु। स्वीकार्नुहोस् है त।

हजुर त्यसै सौभाग्य पनि हाम्रो साथ सुनिराख्नु भएको छ भने आफ्नो यो र सुनेर आफ्ना यिनै पुराना दिनहरूलाई नै याद गरिराख्नु भएको छ भने आफ्नो साथमा अहिलेको लागि भने चाहिँ फेरि पनि सङ्घलाई स्थान दिने नै छ भने परिवर्तन बिहानबाट रहेको समीप बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौ। यो गीत सँगसँगै हामी छोटो विश्राममा जाने नै छौँ। त्यति बेलाको समयावधिभरको लागि भने चाहिँ हामीसँगै रहनुहोला।

0: प्योइन्टोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: कहाँ जाने?
2: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने।
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461680878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
0: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253-59122, 98058-28008 र 98460-69246।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोथ पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
5: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
4: युरोलोजिस्ट तथा मिलगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
8: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
10: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065-590-065, मोबाइल 98166-34372।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर, केही दिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज। भने आज हामी तपाईँको माझमा चाहिँ मन्डेको एपिसोडमा रहेर यिनै ब्यान्डको सँगलाई नै कार्यक्रम सुनिरहेको छौँ। पक्कै हाम्रो श्रोता साथीलाई चाहिँ सुनिराख्नु भएको छ भने आशा रह्यो र सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ। यसरी नै तपाईँलाई हामीलाई चाहिँ हाम्रो वेबसाइट www.radiodholbarahi.com.np र हाम्रो पाँचौ मोबाइल एप मार्फत पनि विश्वभरदेखि साथ सुन्न सक्नुहुनेछ। यसरी नै अहिलेको लागि भने चाहिँ तपाईँको माझमा ढिला नगरिकन सङ्गलाई स्थान दिने नै छौँ भन्ने अहिलेको लागि भने चाहिँ तपाईँको माझमा सङ्गलाई स्थान दिँदैछु। धुन बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिनुहुन्छ जुन चाहिँ रकेट्सबाट रहेको छ र अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु। स्वीकार्नुहोस् है त

हजुर, धुन बोलको गीत गीतावनी कार्यक्रम सधिसकेको छु। पक्का पनि हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ र यसै नै आज हामी चाहिँ तपाईँहरूको माझमा चाहिँ नै संघलाई नै कार्यक्रम स्थान दिइरहेको छ। बिहानको संघ भने अहिलेको लागि भने चाहिँ हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँको माझमा राख्न चाहे। हामी चाहिँ सन्डे क्यापिसलमा रहेर सतवाहका गीतहरूलाई कार्यक्रम स्थान दिन्छौँ भने मन्डे क्यापिसलमा चाहिँ बिहानको संघलाई कार्यक्रम स्थान दिने गर्दछौँ। त्यसै गरी ट्युस्डे क्यापिसलमा चाहिँ लेटेस्ट संघलाई भन्यो, वेडनेस्डे क्यापिसलमा चाहिँ रक संघलाई कार्यक्रम स्थान दिने गर्दछौँ भने फ्राइडेको एपिसोडमा थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्ससँग भने चाहिँ फ्राइडेको एपिसोडमा नेपाली अकौशिक अनप्लगमा सप्र कभरसँगलाई कार्यक्रम स्थान दिन्छौँ। यसरी हामी हप्ताको छ दिन फरक फरक श्रृङ्खलाको साथमा चाहिँ हामी उपस्थित हुने गर्दछौँ भने हाम्रो श्रोता साथीले चाहिँ हामीलाई ठिक 4 बजेदेखि 5 बजेको घण्टाको समयावधि भएको लागि चाहिँ सुन्न सक्नुहुनेछ र यसरी नै सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भन्दै अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सँगलाई स्थान दिने नै छौँ भने अहिलेको लागि भने चाहिँ जानकारी सँगसँगै खुसी देख्छु तिमी आज बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छु द इडेज बिहानबाट रहेको र अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ यो गीतलाई सार्दैछु। सही कारण हस् है त

हजुर, खुसी देख्छु तिमी आज बोलको एकदमै कार्यक्रम सुनिसकेको छ। पक्कै पनि हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ भने आशाका साथ मैले लागि भने फेरि पनि ढिला नगरिकन सँगलाई सन्देने नै छौ भने पूर्ण राई एन्ड दाजुभाइहरूबाट रहेको तिमीलाई बोलको गीतलाई कार्यक्रम सुन्दिने नै छु र अहिलेको लागि भने गीत सार्दैछु र गीत सँगसँगै फेरि पनि हामी छोटो विश्राममा जाने नै छौँ। त्यति बेलाको समय अवधि भरको लागि हामी सँगै रहनु होला है त।

0: प्योइतोको थेबीमो रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: भर्ना खुल्यो।
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
2: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 065-571-240।
0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9855-88461 र सिजन गुरुङ 97045-40900।
4: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
6: सुवर्ण अवसर।
7: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
6: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
7: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
6: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएसको सफल उपचार,
7: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
6: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
7: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
6: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
7: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
6: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार
7: हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
8: पुनश्च महर्षि
2: महर्षि आयुर्वेद फर्मा पहिले भएको
7: तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
6: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य

0: मा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
1: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा
2: यही असार 27 गते शनिबार
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
3: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
1: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
3: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
2: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
2: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
5: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
6: तनहु सेवा अस्पताल दुलेगौड़ा, फोन 0865414377, मोबाइल 9856044343।
7: एभुडी तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
0: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा,
0: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9465610950।
10: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
11: हजुर, केही दिनको विश्राम लगाउँदै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ देवलाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz अन्तर्मनको आवाज भने। आज हामी तपाईँको माझमा चाहिँ यिनै बिहानको श्रृंखला नै कार्यक्रम स्थान दिइरहेको छ। भगवान हाम्रो श्रोता साथीलाई सुनिराख्नु भएको छ भन्ने आशा रह्यो र अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ संघ स्थान दिने नै छौ भन्ने हाम्रो माया बोलको गीत चाहिँ कार्यक्रम स्थान दिने नै छौ। द इट इज बिहानबाट रहेको र अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु, सुई गर्नुहोस् है त।

हजुर, हाम्रो माया फुलको गीत भन्ने कार्यक्रम सुनिसकेको छौँ भने आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टिनु पर्ने बेला पनि भइसकेको छ भने जाँदा जाँदा चाहिँ तपाईँको माझ र चौबन्दी चोलो बोलको गीत आज कार्यक्रम सुनिदिनेछु। मुक्ति अनि रिभिभलबाट रहेको अनि अहिलेको लागि भने चाहिँ यो गीतलाई साथैमा कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9850602065 र 9468064145।
2: सधैँभरि यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
4: उपचार हुने रोगहरू: गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श।
5: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0654142333
3: र 9678168087।
1: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउं।
0: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। शिष्य सहकारी संस्था लिमिटेड खैरनीटार। टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 9816695301।
7: सत्य तथ्य निष्पक्ष समाचार सुसुजित हुन पाउने तपाईको अधिकार।
1: धोरबाराही हाइलाइट्स को साथमा
0: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।
8: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको धोरबाराही हेडलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हेडलाइट्समा अब समाचारहरू सुन्नुहोस्। सभामुख डोलप्रसाद अर्याल डीपीले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको समसामयिक प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख कार्यालय आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएको जनसरकारको महत्वपूर्ण विषयमा गम्भीर बन्न सरकारलाई निर्देशन दिनुभएको हो। वहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभएको छ। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले निर्देशन दिनुभएको हो। मनसून जन्य जोखिमको समय नजिकीयसँगै हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई अवगत गराउनुपर्नेमा सभामुखले जोड़ दिनुभएको छ। यसैबीच सांसदहरूले कर्णालीका सड़कलाई सुरक्षित बनाउन र दुर्घटनाका बेलामा तत्काल उद्धारको व्यवस्था गर्न माग गरेको छ। आजको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारले कर्णाली नदीन नागरिक डुब्दा पनि उद्धारको लागि चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाका सांसद रमेश प्रसाईले कर्णाली राजमार्गमा बारम्बार भएका गाड़ी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गर्नुभएको छ। यस्तै नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले कर्णाली क्षेत्रको सड़क पूर्वधारको दयनीय अवस्था र बढ़दो दुर्घटनाप्रति सरकारको ध्यान आकर्षण गराउनु भएको छ भने एमालेकी सांसद यशोदा कुमारी बरालले कर्णालीको नागरिकले सड़क असुरक्षाका कारण अनाहकमा ज्यान गुमाउनु परेको भन्दै राज्यको उदासीनताप्रति आपत्ति जनाउनुभयो। यस वर्ष असारको तेस्रो साता बितिसक्दा पनि देशैभरि धान रोपाई सोचे जस्तो गतिमा हुन सकेको छैन। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागले हालसम्मको तथ्याङ्क अनुसार देशभरि जम्मा 32.38% मात्रै धान रोपाई भएको जनाएको छ। नेपालमा धान रोपाई हुने कुल क्षेत्रफल 13,70,062 हेक्टर रहेकोमा हालसम्म 4,43,595 हेक्टर क्षेत्रफलमा मात्रै धान रोपिएको छ। को अवधिमा देशभर 45%, गत वर्षको अवधिमा यति बेला देशैभरि 45% रोपाई भइसकेको थियो। प्रदेशगत तथ्याङ्क हेर्दा सुदूरपश्चिम प्रदेशमा रोपाईको अवस्था सबैभन्दा सन्तोषजनक देखिएको छ। यस्तै गरी सुदूरपश्चिम पछाडि गण्डकी प्रदेशमा 41% रोपाई भएको छ। गण्डकी प्रदेशमा 93,606 हेक्टर मध्ये 38,389 हेक्टरमा धान रोपाई सम्पन्न भएको छ। तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आज बसेको बैठकले जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेको हो। पूर्ण खोप सुनिश्चितता निर्देशिका 2071 तेस्रो संशोधन 2077 उल्लेख गरिएको सबै मापदण्ड सूचक तथा प्रक्रिया पूरा गरेपछि जिल्ला खोप समन्वय समितिले तनहुँलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरेको हो। जिल्ला खोप समन्वय समितिको बैठकले जिल्लाभित्रका सबै स्थानीय तहले यस अगाडि सम्पन्न पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणालाई समेत अनुमोदन गरेको समितिका सदस्य सचिव एवं प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख अमर दवाड़ीले जानकारी दिनुभयो। यस अगाडि भानु ब्यास शुक्ला गण्डकी र भीमा नगरपालिका तथा म्याग्दे घिरिङ रिसिङ देवकाट बन्देपुर र आबुखैरनी गाउँपालिकाले निर्धारित प्रक्रिया पूरा गरेर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेका थिए। तथ्याङ्क अनुसार तनहुँमा 15 महिनासम्मका 3,421 जना तथा 16 देखि 59 महिनासम्मका 59 महिनासम्मका 10,981 जना बालबालिकालाई नियमित खोप सेवाको दायरामा समेटिएको छ। स्वास्थ्य संस्थाको नियमित निगरानी घर दैलो अनुगमन र छुटेको बालबालिकाको खोजी अभियान अन्तर्गत शून्य डोज तथा ड्रप आउट बालबालिकाको संख्या न्यूनतममा झार्ने प्रयास गरिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ। नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका यति बेला फेरि एकपटक साहित्यिक उत्सवको तयारीमा जुटेको छ। नेपाली भाषा साहित्य र संस्कृतिको गौरवका रूपमा स्थापित भानुभक्तको जन्म जयन्तीलाई यस वर्ष पनि विविध सृजनात्मक तथा सांस्कृतिक कार्यक्रमका साथमा भव्य रूपमा मनाइने भएको हो। भानु नगरपालिकाका प्रमुख तथा भानु जन्मस्थल विकास समितिका अध्यक्ष आनन्द राज त्रिपाठीको अध्यक्षतामा आइतबार सम्पन्न भएको बैठकले असारको 27, 28 र 29 गते 3 दिनसम्म विविध कार्यक्रम सञ्चालन गरेर 203 भानु जयन्ती मनाउने निर्णय गरेको हो। भानु जन्मस्थल विकास समितिका कार्यकारी सचिव कृपा अरि लौडारीका अनुसार पहिलो दिन असारको 27 गते भानुभक्तसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न मठ मन्दिरमा पूजा अर्चना गरिनेछ भने दोस्रो दिन असारको 28 गते भानुभक्तीय रामायण वाचन पाठ प्रतियोगिता आयोजना गरिनेछ। साँझ साहित्यकार कवि तथा श्रष्टाहरूको सहभागितामा विशेष कवि गोष्ठी हुनेछ। यसले भानुभक्तले नेपाली भाषालाई पुर्याएको योगदानको स्मरण मात्र होइन नयाँ पुस्तामा साहित्यप्रतिको आकर्षण बढ़ाउने विश्वास गरिएको छ। मुख्य दिन अर्थात असारको 29 गति बिहान भानुभक्तको शालिगमा माल्यार्पण पछाडि झाँकी सहितको प्रभात फेरी निकालिने कार्यक्रम रहेको छ। त्यस पछाडि कविता वाचन, भानुभक्त आचार्यको जीवनी, व्यक्तित्व र कृतित्वमाथि विशेष छलफल तथा भानु जयन्तीको संरक्षण, प्रवर्धन र प्रचार प्रसारका विषयमा संवाद कार्यक्रम सञ्चालन गरिने समितिले जनाएको छ। पोखराबाट दुबईसम्मको हवाई यात्रालाई सुनिश्चित र दीर्घकालीन बनाउन फ्लाइ दुबईले सन् 2027 उडान तालिका सार्वजनिक गरेको छ। यस अगाडि भदौको 7 गतेदेखि एक महिनाका लागि मात्रै उडान घोषणा गरेको कम्पनीले अहिले सन् 2027 मार्च 26 सम्मकै लागि बुकिङ खुल्ला गरेको हो। यो कदमले पोखराको अन्तर्राष्ट्रिय उडानलाई स्थायित्व दिने संकेत गरेको छ। फ्लाइ दुबईका नेपाली स्थित जनरल म्यानेजर नवराज शाहीले पोखराको उडानलाई दिगो बनाउन काम शुरू भएको बताउनुभयो। उडान तयारीकै सन्दर्भमा आइतबार हिजो 21 असार 2083 रेस्टुरेन्ट एण्ड बार एसोसिएशन नेपाल रेवान पोखराको सचिवालयमा फ्लाइ दुबई र रेवानका पदाधिकारी बीचमा पर्यटन प्रवर्धनको विषयमा छलफल भएको थियो। सो अवसरमा दुवै पक्षले व्यावसायिक सहकार्य र आगामी दिनमा संयुक्त रूपमा सञ्चालन गर्न सकिने कार्यक्रमबारे सकारात्मक विचार आदान प्रदान गरेका थिए। पर्यटन क्षेत्रको विकास र पारस्परिक हितका लागि यो छलफल फलदायी भएको रेवान पोखराका महासचिव वीरेन्द्र शेरचन्दले बताउनु भएको छ। नेपालमा आन्तरिक परीक्षणको अवस्थाबारे राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको पहिलो राष्ट्रिय प्रतिवेदनमा गण्डकी प्रदेशको सबैभन्दा बढ़ी उपस्थिति देखिएको छ। आन्तरिक परीक्षण सर्वेक्षण 2081-82 अनुसार गण्डकी प्रदेशका बासिन्दा भ्रमण गर्ने मामिलामा देशकै पहिलो नम्बरमा देखिएका छन्। प्रतिवेदनले गण्डकी प्रदेशका प्रति 1000 घरधुरी मध्ये 612 घरधुरीले पर्यटकीय भ्रमण गर्ने गरेको देखाएको छ। यो तथ्याङ्क देशभरकै औसत सहभागी दर 523 भन्दा निकै बढ़ी रहेको छ। देशैभरिका 36.2 लाख घरधुरी आन्तरिक परीक्षणमा सहभागी हुँदा गण्डकी प्रदेशका 4.13 लाख घरधुरीले भ्रमण गरेका छन्। प्रतिवेदन अनुसार गण्डकी प्रदेशका बासिन्दाले वर्षमा औसत 6.26 पटक भ्रमण गर्ने गरेका छन्। यो भ्रमणको आवृत्ति देशैभरिको 7 प्रदेशमध्ये सबैभन्दा धेरै रहेको छ। भ्रमणका क्रममा गण्डकी प्रदेशका पर्यटकहरू औसत 5.58 दिन गन्तव्यमा बिताउने गरेका छन्। यो समय राष्ट्रिय औसत बसाई 5.29 दिन भन्दा बढ़ी रहेको छ। पृथ्वी राजमार्ग विस्तार आयोजना अन्तर्गत मुगलिन पोखरा सड़कको पश्चिम खण्ड निर्माण सम्पन्न गर्न आयोजनाको म्याद आगामी फागुनसम्म थपिएको छ। मुगलिन पोखरा सड़क आयोजनाको इन्जिनियर सहन शिला कायस्थका अनुसार निर्धारित अवधिभित्र निर्माण सम्पन्न हुन नसकेपछि आयोजनाको म्याद 2083 फागुनको 1 गतेसम्मका लागि थप भएको हो। मुख्य सड़कको 4 लेन कालोपत्री कार्य सम्पन्न भइसके पनि राजसेवा मार्ग, पैदल मार्ग, नाली सड़क र सुरक्षा सम्बन्धी संरचना र अन्य सहायक पूर्वाधार निर्माणको काम बाँकी रहेकाले म्याद थप गर्नु परेको उहाँले बताउनु भएको छ। दमोलीमा हिजो मधेसी समुदायको भेलाबाट मधेसी समाज तनह गठन गरिएको छ। मधेसी आयोगकी सदस्य आभा कुमारी सिंहको रहबरमा सर्वसम्मत रूपमा नयाँ कार्य समिति चयन गरिएको हो। नवनिर्वाचित कार्य समितिको अध्यक्षमा ब्रजेश शाह तेली, उपाध्यक्षमा परमेश्वर प्रसाद शाह, मोबिन आलम, सचिवमा सूरज कुमार गुप्ता, सहसचिवमा सुनिल गुप्ता, कोषाध्यक्षमा मोतीलाल प्रसाद शाह चयन हुनुभएको छ। सदस्यहरूमा विश्वनाथ शाह, विराट ठाकुर, विपिन रौनियार, मनोज गुप्ता, विशाल कुमार गुप्ता चयन हुनुभएको छ। सल्लाहकारमा मोहन शाह, नसीमुल अन्सारी, सविनाथ दास, सुनिल ठाकुर र कुमार मल्ल चयन भएका छन्। भेलाली तनहुँ जिल्लामा बसोबास गर्ने मधेसी समुदाय बीचमा आपसी एकता, सामाजिक सद्भाव, सांस्कृतिक संरक्षण र समुदायको हक हितका विषयमा समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। जल तथा मौसम विज्ञान विभागले मनसूनसँगै देशका विभिन्न स्थानमा मुसलधारी वर्षा र चट्याङको सम्भावना रहेको बताएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष बागमती र गण्डकी प्रदेशको केही स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ। सुदूरपश्चिममा भने धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। पहाड़ी भेगमा पहिरो जाने र सड़क अवरूद्ध हुने जोखिम बढ़ेको छ। तराईमा भने आकस्मिक बाढ़ी र डुबानको खतरा देखिएको छ। विभागले विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। यही जोखिमलाई ख्याल गरेर गण्डकी प्रदेशको सुरक्षा निकाय र सरकार हाई अलर्टमा बसेका छन्। मनसून सक्रिय भएसँगै बाढ़ी र पहिरोको सम्भावित क्षति कम गर्न सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ। नदी तटीय क्षेत्रका बासिन्दा, सवारी चालक र सड़क मार्ग प्रयोग गर्ने यात्रीलाई नियमित रूपमा मौसम अपडेटको सम्पर्कमा रहन भनिएको छ। मेघगर्जन र चट्याङ परेका बेलामा घरभित्र सुरक्षित बस्न र बाढ़ीको जोखिम भएका होचो ठाउँबाट सुरक्षित स्थानमा सर्न प्रशासनले आग्रह गरेको छ। सरकारले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई दिँदै आएको खाना बन्द गरिदिएको छ। सरकारले काठमाडौँ उपत्यका विभिन्न सुकुम्बासी बस्ती अटाएपछि विस्थापित भएकाहरूलाई राखेको होल्डिङ सेन्टरमा रहेकाहरूको खाना बन्द गराएको हो। यस्तै सरकारले लजमा राखेका सुकुम्बासीहरूलाई पनि संचालकहरूले तत्काल लज छोड्न भनेका छन्। खानाको व्यवस्थापन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गर्दै आएको थियो। समितिले असारको 19 गतेदेखि नै खाना बन्द गर्न भनेकोमा क्यान्टिन संचालकहरूले हिजो वा आजसम्म खाना दिएका थिए। सरकारले होल्डिङ सेन्टर छोडेर सो व्यवस्थापन गर्नका लागि यसअघि सुरुम 12 गतेसम्मको समय दिएको थियो। त्यस पछाडि 19 गतेसम्मका लागि समय थप गरेको हो। सरकारले सो व्यवस्थापनका लागि तत्काल 25,000 रूपियाँ र त्यस पछाडि 3 महिनासम्म मासिक 15,000 रूपियाँ दिने घोषणा गरेको थियो। अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना निकालेर पर्सि बुधबारसम्म खर्च बुझ्ने भनेको छ। त्यसका लागि आवेदन दिने समय आज अन्तिम रहेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोग मार्फत निगरानी बढ़ाएको छ। सीसीटीभी क्यामेरा तथा अटोमेटिक नम्बर प्लेट रिग्राइजेशन प्रणालीको प्रयोग गरेर नियम उल्लंघन गर्ने गाड़ी चालकलाई निगरानी गर्दै कार्यवाहीलाई तीव्र बनाएको जनाएको छ। कार्यालयका अनुसार प्रविधि मार्फत निगरानी बढ़ाएपछि कार्यवाहीमा पर्ने चालकको संख्या उल्लेख्य बढ़ेको छ। एक वर्षमा कुल 38,778 जना चालकलाई कार्यवाही गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। विविध खबरहरू सँगसँगै साँझ 5 बजेको ढोरबारा हाइलाइट आजका लागि सकिएको छ। 7 बजे हामी थप ताजा समाचारहरूसहित फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
9: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
10: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807994।
2: अफिसबाट अमित सरको फोन।
3: हस्, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
4: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
5: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
6: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
7: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062629।
12: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
13: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
12: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
13: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाओ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
12: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908216142।
3: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
4: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
3: कहाँ?
4: गण्डकी मेडिकल हल।
5: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
4: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
5: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
3: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903669, मोबाइल 9840826926।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार,
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656996 छ।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
0: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
5: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
9: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
5: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
9: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
5: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
9: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
5: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
9: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
9: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
10: १०३.८ अन्तर्मनको आवाज।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9821653507।
6: Admission open.
7: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
6: 24th years of academic excellence in management.
7: Bachelor program.
6: 4 years program of Bachelor in Business Administration, BBA.
7: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
6: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
7: Forms are available at college administration at 9 a.m. to 3 p.m.
6: Science and Management, both streams can apply.
7: Last date of form submission, 26th Asar 2083.
6: Entrance exam, 29th Asar 2083.
7: Enter to learn, go forth to serve.
6: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Or your site www.pcm.edu.np.
5: Stanza Chasma Ghar.

0: यो नया प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153868।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
2: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
1: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
4: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9946078302।
5: This is Radio Dhorbarahi 103.8 MHz.

0: 103.8 अन्तर्मनको आवाज
1: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 98562625 र 98468064145।
3: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165953001।
4: कृष्ण शर्मा सँगै दिनेश जोशीको नमस्कार।
5: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
4: शुरूमा मुख्य समाचारका शीर्षकहरू:
5: अन्तर्राष्ट्रिय श्रम महासन्धिको प्रोटोकल नम्बर 29/81 विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मत स्वीकृत, राष्ट्रिय सभामा भोलि मन्त्रालयगत बजेट शीर्षकको छलफल सकिने।
4: देशभर हालसम्म 32% धान रोपाई सकियो, आज रातिदेखि भोलिसम्म देशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ सहित वर्षा हुने सम्भावना।
5: बैतडीमा घर भत्किँदा एकै परिवारका 3 घाइते, नवलपरासी पश्चिमको एक गाउँपालिकाका अध्यक्ष विरूद्ध भ्रष्टाचार मुद्दा दायर।
4: प्रशान्त महासागरमा चीनद्वारा क्षेप्यास र परीक्षण, रूससँग मिलेर सैनिक अभ्यास पनि शुरू, जापानको आपत्ति।
5: र एनपीएलको तेस्रो संस्करणका लागि अक्सन जारी।

0: बुक गई, बुक को हूँ प्रभु माँ लक्ष्मी लाइफ इंश्योरेंस की अभिकर्ता बनाऊ।
1: प्रभु माँ लक्ष्मी लाइफ इंश्योरेंस लिमिटेड।
2: यो हो हाँ संचार नेटवर्क, समय को आवाज, समय को आवाज।
3: समाचार अब विस्तारमा। प्रतिनिधि सभाबाट अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम महासन्धि प्रोटोकल नम्बर 29 र 81 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ। युवा श्रम रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि सांसदहरूले धारणा राखेपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो। यस्तै राष्ट्रिय सभाको बैठकमा आज 8 मन्त्रालय बजेट शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिएका छन्। त्यसक्रममा विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पुनले युवालाई नवपरिवर्तन मार्फत स्वदेशमै क्रियाशील हुने वातावरण बनाइए विदेश जाने क्रम रोकिने बताउनु भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले सरकारले सगरमाथामा बढ़दो आरोहीको चाप नियन्त्रण गर्न नयाँ कानूनी व्यवस्था ल्याउने तयारी गरेको जानकारी दिनुभएको छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अब भोलि राष्ट्रपति उपराष्ट्रपति र प्रधानमन्त्री कार्यालय सहित 8 मन्त्रालयको बजेट शीर्षकमाथि उठेका प्रश्नको जवाब दिने तयारी छ। भोलि नै बजेटमाथिको छलफल सकेर प्रतिनिधि सभामा फिर्ता गर्ने राष्ट्रिय सभाको तयारी छ।
4: नेपाली कांग्रेसको संस्थापन इटर समूहले काठमाडौँमा आफ्नो कार्यालय स्थापना गरेको छ। समूहको नेतृत्व गरिरहेका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा शशांक कोइराला, प्रकाशमान सिंह, विमेन्द्र निधि, कृष्ण प्रसाद सिटौला लगायत नेताहरूको सहभागिता रहेको थियो। उद्घाटन अघि नेताहरूबीच समसामयिक विषयमा छलफल समेत भएको थियो। छलफलका क्रममा खड्काले इतर समूहको अवस्थाबारे ब्रिफिङ गर्दै आफूहरू हाल शेखर कोइराला सहित 111 रहेको र केन्द्रीय कार्य समितिमा 111 समायोजन गर्ने प्रस्ताव गरिएको जानकारी दिनुभयो। खड्काका अनुसार कांग्रेस उपसभापति विश्व प्रकाश शर्माले आफू र शेखर कोइरालालाई वरिष्ठ नेता बनाउने सहमति भएको जानकारी गराउनु भएको थियो। तर आफूले उक्त प्रस्ताव अस्वीकार गरेको उहाँले बताउनुभयो। खड्काले अब भोलिदेखि 2-3 दिनसम्म नियमित छलफल गरिने बताउनुभयो।
3: देशभर हालसम्म 32% रोपाई सकिएको छ। कृषि विभागले सार्वजनिक गरेको विवरण अनुसार धान रोपाई हुने कुल 13,70,062 हेक्टर क्षेत्रफल मध्ये 31.38% जमीनमा रोपाई सकिएको हो। आजसम्म 4,43,595.09 हेक्टरमा रोपाई भइसकेको छ। गत वर्ष यही अवधिमा 45% क्षेत्रफलमा रोपाई भइसकेको थियो। सुदूरपश्चिम प्रदेशमा 57.9% अर्थात 89,742 हेक्टरमा रोपाई भइसकेको छ। गत वर्ष सुक्खाग्रस्त घोषणा गरिएको मधेसमा यस वर्ष झन रोपाईको गति कम भएको छ। गएको वर्षमा असार 22 गतेसम्म 25% धान रोपाई सकिएको मधेसमा यस सिजनमा हालसम्म 15.6% जमीनमा मात्र रोपाई भएको छ। विभागका अनुसार कोशी प्रदेशमा 31.5%, बागमतीमा 33.2% र गण्डकी प्रदेशमा 41, लुम्बिनीमा 37.3 र कर्णाली प्रदेशमा 40.5% जमीनमा रोपाई सकिएको छ।
4: मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि भोलिसम्म देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ। अहिले काठमाडौँ उपत्यकासहित केही स्थानमा वर्षा भइरहेको छ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा आज राति तथा भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको समेत जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
3: पछिल्लो समयमा नेपालमा शिक्षित महिलाले नै आफ्ना नवजात शिशुलाई पर्याप्त मात्रामा स्तनपान नगराउने गरेको तथ्याङ्कले देखाएको छ। शिक्षित महिलामा चेतना स्तर उच्च भए पनि विशेष गरी शहरी क्षेत्रका शिक्षित महिलाहरूले नै आफ्ना नवजात शिशुलाई पूर्ण रूपमा स्तनपान नगराएपछि स्तनपानको दर घट्दै गएको अध्ययन प्रतिवेदनले देखाएको हो। खोटाङ जिल्ला स्वास्थ्य कार्यालयले आज दिक्तेलमा गरेको क्रियाशील पत्रकार संघको अन्तर्क्रियामा तथ्याङ्क प्रस्तुत अनुसार 61% आधारभूत शिक्षा प्राप्त गरेका र 53% माध्यमिक शिक्षा प्राप्त गरेका आमाले आफ्ना नवजात शिशुलाई पर्याप्त स्तनपान नगराएको पाइएको छ। उच्च शिक्षा हासिल गरेका 49% आमाले आफ्ना शिशुका लागि दूधदानी प्रयोग गर्ने गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभयो। कोशी प्रदेशमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने महिला 47% रहेको पाइएको छ। शिशु जन्मिएको 6 महिनासम्म पुग्दा पूर्ण स्तनपान गराउने महिला भने 53% मात्र रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन गर्छ।
8: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र thahakhabar.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। बैतडीमा घर भर्किन माफ गर्नुहोला, बैतडीमा घर भत्किँदा एकै परिवारका 3 जना घाइते भएका छन्। आज बिहान स्थानीय नेलौली नगरपालिका 1 सिरानका सुने पार्कीको घर भत्किँदा 3 जना घाइते भएका हुन्। घाइते हुनेमा पार्कीकी 18 वर्षीय छोरी मनिषा, 13 वर्षीय चाँदनी र 8 महिनाकी गर्भवती समेत रहेकी 22 वर्षीय बुहारी प्रिया पार्की घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता भुवन प्रसाद तिमिल सेनाले जानकारी दिनुभयो। घाइतेमध्ये प्रियाको अवस्था केही गम्भीर रहेको र अर्को सामान्य रहेको बताउनुभयो। प्रहरी र स्थानीय वासीको सहयोगमा घाइतेको उद्धार गरी उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पठाइएको पनि प्रहरीले जनाएको छ।
3: नवलपरासी पश्चिमको पालहीनन्दन गाउँपालिकाका अध्यक्ष बैजू प्रसाद गुप्ता विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनी विरूद्ध आरोप पत्र दायर गरिएको जनाएको हो। अध्यक्ष गुप्ताले पदीय मर्यादा विपरीत कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ। पालहीनन्दन गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित भएको 2074 असार 20 गतेदेखि 2079 असार 28 गतेसम्मको अवधिमा उनले 3,45,99,167.84 रूपियाँ अवैध आमदानी गरेको पाइएको छ।
4: साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेंज नेप्से परिसूचक 26 अंकले घटेको छ। आजको कारोबारपछि नेप्से परिसूचक 26 अंकले घटेर 2627 को बिन्दुमा झरेको हो। परिसूचक घट्दा पनि 34 कम्पनीको शेयर मूल्य बढ़ेको छ, 239 कम्पनीको शेयर मूल्य घटेको छ भने 4 कम्पनीको शेयर मूल्य स्थिर रह्यो। आज 3,55,79,81,000 रूपियाँको शेयर किनबेच भएको छ। आज समूहगत सूचकतर्फ 13 समूह घटेका छन्।
3: अब अन्तर्राष्ट्रिय समाचार। चीनले प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि भएको छ। परीक्षण अघि नै क्षेत्रका केही राष्ट्रलाई जानकारी गराइएको भए पनि यस कदमले जापान सहितका देशहरूको चिन्ता बढ़ाएको छ। दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ़दो सैन्य उपस्थितिबारे नयाँ बहस पनि शुरू भएको छ। चीनिया नौसेनाका प्रवक्ता वाङ सुमेङका अनुसार स्थानीय समय अनुसार आज दिउँसो पीपुल्स लिबरेशन आर्मी नेभीको रणनीतिक आणविक पनडुब्बीबाट प्रशिक्षण परियोजनका लागि सिमुलेटेड वारहेड बोकेको रणनीतिक क्षेप्यास्त्र परीक्षण गरिएको थियो। क्षेप्यास्त्र तोकिएको सामुद्रिक क्षेत्रमा सफलतापूर्वक खसेको उहाँले बताउनुभयो। यो चीनको वार्षिक सैन्य प्रशिक्षण कार्यक्रम अन्तर्गतको नियमित अभ्यास भएको र सम्बन्धित राष्ट्रहरूलाई पूर्व सूचना दिइएको पनि उहाँको भनाइ छ। प्रक्षेपण भएको दिन नै चीन र रूसले पूर्वी चीनको प्रमुख नौसैनिक बन्दरगाह छिङदाओबाट संयुक्त वार्षिक नौसैनिक अभ्यास पनि शुरू गरेका छन्। जापानले भने परीक्षणप्रति आपत्ति जनाउँदै चीनलाई यस्तो कदम पुनर्विचार गर्न आग्रह गरेको छ। पपुआ न्युगिनीका विदेश मन्त्री जस्टिन टाकाचेन्कोले आफूलाई चीनिया राजदूत मार्फत परीक्षणबारे अग्रिम जानकारी दिइएको पुष्टि गर्नुभएको छ। बेजिङले पछिल्ला वर्षमा आणविक हतियार र सैन्य क्षमता तीव्र रूपमा विस्तार गरिरहेको छ।
4: अब खेल समाचार। नेपाल प्रिमियर लीग एमपीएलको तेस्रो संस्करणका लागि अहिले अक्सन चलिरहेको छ। अक्सनमा पोखरा एभेन्जर्सले क्याटेगोरी सीबाट तीन खेलाड़ी खरिद गरेको छ। यो समाचार तयार पार्दासम्म सुदीप अरियाललाई 3,00,000 रूपियाँमा खरिद गरेको पोखराले त्यसअघि विवेक राणा मगर 2,75,000 रूपियाँमा खरिद गरेको थियो। यस्तै सन्नी विकलाई पनि न्यूनतम रकम 2,00,000 रूपियाँमा खरिद गरेको छ। यसअघि सुदूरपश्चिम रोयल्सले सचिन भट्टलाई 2,00,000 रूपियाँमा खरिद गरेको थियो। सुदूरपश्चिमले अयुब चन्दलाई न्यूनतम 2,00,000 रूपियाँमा खरिद गरेको छ। अक्सनमा क्याटेगोरी सीबाट सचिन भट्ट सुदूरपश्चिम रोयल्स पुगेका छन्। सुदूरपश्चिमले उनलाई न्यूनतम रकम 2,00,000 रूपियाँमा खरिद गरेको हो। उनीमाथि सुदूरपश्चिमले मात्र बोली लगाएको थियो। जारी अक्सनमा बिक्री हुने उनी पहिलो खेलाड़ी बनेका छन्। अरणीको यादवलाई 2,00,000 रूपियाँमा लुम्बिनीले खरिद गरेको छ। यस्तै ब्याटर सुजन थपलिया 4,25,000 रूपियाँमा विराटनगर किङ्स पुगेका छन्। अशोक धामी न्यूनतम 2,00,000 रूपियाँमा चितौन राइनोज पुगेका छन्। अहिले पनि अक्सन जारी छ।
3: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मत स्वीकृत। राष्ट्रिय सभामा भोलि मन्त्रालयगत बजेट शीर्षकको छलफल सकिने।
3: देशभर हालसम्म 32% धान रोपाई सकियो। आज रातिदेखि भोलिसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना।
4: बैतडीमा घर भत्किँदा एकै परिवारका 3 घाइते। नवलपरासी पश्चिमको एक गाउँपालिकाका अध्यक्ष विरूद्ध भ्रष्टाचार मुद्दा दायर।
3: प्रशान्त महासागरमा चीनद्वारा क्षेप्यास्त्र परीक्षण। रूससँग मिलेर सैनिक अभ्यास शुरू। जापानको आपत्ति
4: र एनपीएलको तेस्रो संस्करणका लागि अक्सन जारी।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश बिदा हुन्छौ। नमस्कार।
9: एक सय 103.8 अन्तर्मनको आवाज।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856238073।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 गौड़ा फोन 0625414233 मोबाइल 9968168187।
4: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
5: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
3: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
3: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385।
6: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्, शरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
6: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
6: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
7: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडी। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
10: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
0: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
0: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
0: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहु, फोन 0665712-40।
2: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएने हुन्थ्यो नि बुहारी।
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको सुने बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
2: ए हो र, ल त ल,
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ, साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0664142 र 9855612692।
5: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस शोरूम थियो नि, हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्, गण्डकी शुक्ला पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, बिपी चोक,
5: प्रोपाइटर थान प्रकाश नेउपाने 9855338778, प्रशान्त नेउपाने 9846026925।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा,
0: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो,
7: नोकिया ब्रांड को सब सेट अंत भा सस्तों में वारेटी ग्यारेटी को साथ पाइन
8: मोबाइल संग संबंधित चार्जर एयरफोन डाटा केबल साथ ही मल्टीप्लग लाइट का भेराइटी लाइट को चार्जर पानी नपस्ने बलियो इंडियन हाते घड़ी वारेटी का साथ पाइन का साथ ही चश्मा पाइन
7: एनसीएल को हरा बिग्रे सीम निकाल पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
8: अन्त एकचोटी राम्रो होला, एकचोटी सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सैमसंग को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
9: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा तुलेगौडा।
10: प्रोप्राइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ।
11: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
12: अहिले के सुन्ने भनेको
13: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
12: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
13: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको पुरा सुन्नु पर्दैन।
12: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
13: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
14: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
15: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
14: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
16: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825359122, 9800528 र 9460769246।
17: आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
18: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
19: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
20: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
21: This is Radio Dhorbarahi 103.8 MHz.

0: And so now that I got the sketch
1: on paper, dan garau.
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
2: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्ञानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
4: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9800 28 28 800 10 98 0 28 28 811 र 9800 28 28 816।
5: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
6: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ, राम्रो डिजाइनको पाए लिने भनेको।
5: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त, म पनि हाम्रो समाजको दाजुभाइको लागि कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको, ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
6: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि गुरेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
8: मम्मी भोक लाग्यो, खाजा खाम न?
6: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
8: हस् मम्मी।
9: मैले सुने छोरी, ल जाम हिँड।
6: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
9: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
6: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9800 28 28 144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
9: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
6: खै जन्म दर्ता दिनुहोस् त।
10: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
10: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
10: ए, पहिला कसैले भनेन?
11: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
13: विवाहको सूचना पति र

0: पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
2: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
4: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
2: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
7: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
8: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9261553507।
9: नमस्ते, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो ढोर बराई।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: अब दुलेकौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
0: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
0: आइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
0: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
0: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
0: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिटी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
2: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट
3: मयाम चिसा पानी, अनि बिचमा नझर्ने।
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841168778 र दुलेगौड़ा ढोरफिर्दी छाप्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526063।
4: किन आँखा मिचेको मिचेको गरेको?
3: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
4: धेरै समय मोबाइल चलाएपछि क्या हो?
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
3: बुझे।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
9: अहिले साँझको 7 बज्यो। टाइम चेक को साथ में मनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165-95301।
10: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
11: ढोरबाराही हाइलाइट्स को साथ में
12: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एंड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
11: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461-49304।
13: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझा 7 बजेको ढोरबाराही हाइलाइट्समा सहकर्मी सृष्टि खत्रीसँगै अशोक विश्वकर्माको स्वागत छ। सबैभन्दा पहिले आजका मुख्य समाचारहरू सुन्नुहोस्।
14: संसदले उठाएको समसामयिक प्रश्नको जवाफ दिन सरकारलाई सभामुख अर्यालको निर्देशन, संशोधनका नाममा संघीयता लोकतन्त्र र संविधानको मूल संरचनामाथि हुने छेडखानी अस्वीकार हुने कांग्रेसको स्पष्टोक्ति।
13: सुकुम्बासीको समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने मन्त्री रावलको दावी, होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई दिँदै आएको खाना बन्द।
14: यस वर्ष असारको तेस्रो साता बितिसक्दा पनि देशभरि धान रोपाईमा कमी, गण्डकी प्रदेशमा जम्मा 41% रोपाई सम्पन्न।
13: लश्कर ए तोइबाका संस्थापक विरूद्ध भारतद्वारा मुद्दा दर्ता, 26 जनाको ज्यान जाने गरी भएको सो आक्रमणमा पाकिस्तानको समर्थन रहेको भारतको दावी।
14: र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
13: अब पूरा समाचार सुन्नुहोस्।
15: तपाईको वरिपरि
13: सभामुख डोलप्रसाद अर्याल डीपीले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएको र जनसरकारको महत्वपूर्ण विषयमा गम्भीर बन्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभएको छ। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले निर्देशन दिनुभएको हो। मनसूनजन्य जोखिमको समय नजिकीयसँगै हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई अवगत गराउनु पर्नेमा सभामुखले जोड़ दिनुभएको छ। यसैबीच सांसदहरूले कर्णालीको सड़कलाई सुरक्षित बनाउन र दुर्घटनाका बेलामा तत्काल उद्धारको व्यवस्था गर्न समेत माग गरेका छन्।
14: नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानका आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र संघीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै लामो इतिहास बोकेको संविधानमाथि अनावश्यक छेडखानी राम्रो नहुने उहाँले बताउनु भएको हो।
16: तर संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र संघीय व्यवस्थामाथि अनावश्यक छेडखानी नेपाली कंग्रेसलाई स्वीकार्य हुँदैन।
13: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन गरेको विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री रावलले भूमि समस्यालाई समाधान न्यायसँग जोडेर प्राथमिकताका साथमा सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो। काठमाडौँ उपत्यका विभिन्न ठाउँ तथा नदी किनारबाट हटाइएका तथा अहिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारको दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार संवेदनशील रहेको मन्त्री रावलको भनाइरहेको छ। तत्कालको राहत स्वरूप प्रति परिवार 25,000 रूपियाँ र 3 महिनाको घर भाडा स्वरूप मासिक 15,000 रूपियाँ उपलब्ध गराएर उनीहरूलाई नियमित जीवनमा फर्काउने सरकारको उद्देश्य रहेको उहाँले बताउनुभयो। यस प्रयोजनका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको र भूमिहीन यकिन भएका परिवारलाई नागरिकताका आधारमा उपयुक्त ठाउँमा जग्गा उपलब्ध गराउने कार्य भूमि समस्या समाधान समितिले अगाडि बढ़ाएको उहाँले जानकारी दिनुभएको छ। भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री रावलले अहिलेसम्म 1,03,140 भूमिहीन दलित, 1,86,860 भूमिहीन सुकुम्बासी र 9,54,065 अव्यवस्थित बसोबासी गरी कुल 12,47,469 निवेदन प्रमाणीकरणका क्रममा रहेको बताउनु भएको छ।
14: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमालाई नाफा नोक्सानको दृष्टिकोणबाट हेर्न नहुने बताउनु भएको छ। राष्ट्रिय सभामा आज विनियोजन विधेयकको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मेहताले स्वास्थ्य बीमा नाफामूलक व्यवसाय नभई सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम भएको बताउनु भएको छ। यस्तै सामाजिक न्याय जोखिम बाँडफाँड र राज्यको स्वास्थ्य लगानीका रूपमा बुझ्नुपर्ने उहाँको भनाइ छ। मेहताले राज्यले स्वास्थ्य बीमालाई प्राथमिकताका साथ अगाडि बढ़ाएको जानकारी दिनुभएको हो। सरकारले आउँदो आर्थिक वर्षका लागि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 15 अर्ब रूपियाँ विनियोजन गरेको उहाँको भनाई छ।
13: यस वर्ष असारको तेस्रो साता बितिसक्दा पनि देशैभरि धान रोपाईले सोचे जस्तो गति लिन सकेको छैन। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागले हालसम्मको तथ्याङ्क अनुसार देशैभरि 32.38% मात्रै धान रोपाई सम्पन्न भएको जनाएको छ। नेपालमा धान रोपाई हुने कुल क्षेत्रफल 13,70,062 हेक्टर रहेकोमा आजसम्म 4,43,595 हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाई भएको छ। गत वर्ष यही अवधिमा देशैभरि 45% रोपाई सकिएको थियो। प्रदेशगत रूपमा हेर्दा गण्डकी प्रदेशमा 41% रोपाई मात्रै भएको छ। गण्डकी प्रदेशमा 93,606 हेक्टर मध्ये 38,389 हेक्टरमा धान रोपाई सम्पन्न भएको छ। गत वर्ष यो बेला गण्डकी प्रदेशमा 55.6% भागमा रोपाई भएको थियो। धान उत्पादनको मुख्य केन्द्र मानिने प्रदेशको अवस्था भने यस वर्ष पनि निराशाजनक रहेको छ। देशमै सबैभन्दा धेरै क्षेत्रफलमा धान खेती हुने यस प्रदेशमा कुल क्षेत्रफलको जम्मा 15.6% क्षेत्रमा मात्रै रोपाई सम्पन्न भएको छ।
14: एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाको नेपाल भ्रमणको अवसरमा 25 अर्बको ऋण सम्झौता भएको छ। एडीबीसँग नेपालले 16,50,00,000 अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने सम्झौता भएको हो। अर्थमन्त्री डाक्टर छोडी मुवागले र कन्दाको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न सो रकम बराबरको सहुलियतपूर्ण ऋण लिनेबारे सोमबार सम्झौता भएको हो। सम्झौतामा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र एडीबीका नेपाल स्थित आवासीय नियोगका देशीय निर्देशक आनु कुशवाल हस्ताक्षर गर्नुभएको छ। नेपालले एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना र दक्षिण एसिया उपेक्षित उप क्षेत्रीय आर्थिक सहयोग तथा आपूर्ति व्यवस्थापन सुधार कार्यक्रमका लागि सो ऋण परिचालन गर्न लागेको हो। अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृत लम्सालका अनुसार ढल व्यवस्थापन सम्बन्धी आयोजनामा 11,50,00,000 अमेरिकी डलर र आपूर्ति व्यवस्थापनसँग सम्बन्धित आयोजनामा 5,00,000,000 अमेरिकी डलर ऋण लिएको छ। स्थानीय तहका खानेपानी र ढल व्यवस्थापनको एकीकृत पूर्वाधार निर्माणमा यो रकम परिचालनको लक्ष्य रहेको छ। साथै भन्सार कार्यप्रक्रिया र लजिस्टिक सेवा आधुनिकीकरणमा दोस्रो ऋण सम्झौता बापतको रकम खर्च गरिनेछ। कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्ले नेपालको विकासमा एसियाली विकास बैंकबाट प्राप्त सहायताको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा यो साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ।
13: मनसून सक्रिय भएसँगै देशैभरि धान रोपाई तीव्र बनेको छ। यस वर्ष भने विगतको वर्षमा झै रोपाईको मुख्य समयमा किसानले रासायनिक मल अभावको समस्या झेल्नु परेको छैन। सरकारी तथ्याङ्क अनुसार असारको 1 गतेदेखि 19 गतेसम्म कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत कुल 40,569.25 मेट्रिक टन रासायनिक मल किसानसम्म वितरण भएको जनाइएको छ। सरकारले पूर्व तयारीका साथमा आपूर्ति भण्डारण र वितरण प्रणाली व्यवस्थित बनाएकाले समयमा नै मल उपलब्ध गराउन सफल भएको जनाएको छ। प्रधानमन्त्री वारेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार विगतमा धान रोपाईको मुख्य याममा नै किसानले मल नपाएर शास्ति खेप्नुपर्ने अवस्था रहने गरेको भए पनि यसपटक माग अनुसार सहज रूपमा मल उपलब्ध गराइएको छ।
14: नेपाली कांग्रेसको संस्थापन पक्षले 14 महाधिवेशनबाट निर्वाचित 111 केन्द्रीय समिति सदस्यलाई अहिलेको समितिमा समेट्ने र सदस्यता अध्यावधिक नगर्नेलाई स्वीकार्न नसक्ने स्पष्ट सन्देश दिएको छ। आज चुनदेवीमा बसेको इतर पक्षको बैठकले संस्थापन पक्षले सहमतिका लागि इच्छाशक्ति नदेखाएको आरोप रहेको छ। राष्ट्रिय भेला बारेमा कुरा भइरहेको भन्दै भोलिको बैठकबाट मिति र मोडालिटी तय गर्न सक्ने नेता मीन विश्वकर्माले बताउनु भएको छ। उहाँको अनुसार अहिलेकै अवस्थामा एकता महाधिवेशन हुने सम्भावना कमजोर रहेको छ। सहमति नभए 15 महाधिवेशन आफ्नै ढंगले गर्ने गरी उनीहरूको रणनीति रहेको छ। छ पार्टी मिलाउनका लागि विभिन्न विकल्पमा वार्ताको लागि तयार रहेको उहाँले बताउनु भएको छ।
13: सरकारले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई दिँदै आएको खाना बन्द गरिदिएको छ। सरकारले काठमाडौँ उपत्यका विभिन्न सुकुम्बासी बस्ती हटाएपछि विस्थापित भएकाहरूलाई राखेको होल्डिङ सेन्टरमा रहेकाहरूको खाना बन्द गरेको हो। यस्तै सरकारले लजमा राखेका सुकुम्बासीहरूलाई पनि संचालकहरूले तत्काल लज छोड्न निर्देशन दिएका छन्। खानाको व्यवस्थापन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गर्दै आएको थियो। समितिले असारको 19 गतेदेखि नै खाना बन्द गर्न भनेकोमा क्यान्टिन संचालकहरूले हिजो आजसम्म खाना दिएका थिए। सरकारले होल्डिङ सेन्टर छोडेर स्वव्यवस्थापन गर्नका लागि यस अगाडि शुरूमा असारको 12 गतेसम्मको समय दिएको थियो। त्यसपछि 19 गतेसम्मका लागि समय थप गरेको थियो। सरकारले स्वव्यवस्थापनका लागि तत्काल 25,000 रूपियाँ र त्यसपछि 3 महिनासम्म मासिक 15,000 रूपियाँका दरले रकम दिने भनेको छ। अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना निकालेर पर्सि बुधबारसम्ममा खर्च बुझ्न भनेको छ। त्यसका लागि निवेदन दिने समय आज अन्तिम रहेको छ।
14: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयको विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिँदै उपलब्ध स्रोतका आधारमा शिक्षा तथा खेलकुद क्षेत्रका लागि अधिकतम बजेट छुट्याइएको उहाँले बताउनु भएको हो। मन्त्री पोखरेलले विद्यालय शिक्षामा क्रमश डिजिटल सिकाइतर्फ फड्को मार्नका लागि माध्यमिक तह सञ्चालन भएका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड व्यवस्था का लागि 1,07,00,00,000 बजेट व्यवस्थापन गरिएको उल्लेख रहेको छ।
13: पोखराबाट दुबई उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् 2027 मार्चको 26 उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुला गरेको छ। कम्पनीले दीर्घकालीन रूपमा पोखरा दुबई उडान सञ्चालन गर्ने लक्ष्यसहित अग्रिम बुकिङ खुलाएको हो। फ्लाइ दुबईका नेपाल स्थित जनरल म्यानेजर नवराज शाहीले शुरूमा भदौको 7 गतेदेखि 1 महिनासम्म दैनिक एउटा उडान गर्ने घोषणा गरेको भए पनि पोखरा उडानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो। पोखरा दुबई उडान सफल बनाउन पोखरा उद्योग वाणिज्य संघसँग सहयोगको आग्रह गर्न आयोजना गरिएको कार्यक्रममा उहाँले यस उडान मार्फत पोखराबाट दुबई हुँदै लन्डन, न्यूयोर्क र टोकियो लगायतका 260 भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यमा सहज रूपमा पुग्न सकिने बताउनु भएको छ।
14: तनहु जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको सोमबार बसेको बैठकले आवश्यक सबै मापदण्ड पूरा भएपछि तनहुलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गर्ने निर्णय गरेको हो। यसअघि जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिसकेका थिए। स्वास्थ्य संस्थाको नियमित निगरानी, खोप सेवाको प्रभावकारी सञ्चालन तथा सञ्चालन र छुटेका बालबालिकालाई खोपको पहुँचमा ल्याउने अभियानका कारण यो उपलब्धि हासिल भएको जनाइएको छ। तथ्याङ्क अनुसार तनहुमा 15 महिना मुनिका 3,421 र 16 59 महिनासम्मका 10,759 जना बालबालिका नियमित खोप सेवाबाट लाभान्वित भएका छन्। जिल्ला खोप समन्वय समितिले आगामी दिनमा पनि पूर्ण खोपको अवस्थालाई निरन्तर कायम राखिने जनाएको छ।
13: तपाईं यति बेला साँझ 7 धोरबाराही हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामीलाई सुन्दै गर्नुहोला।
17: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
18: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166334372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
19: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510888461 र सिजन गुरुङ 97045409।
20: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
7: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058101422, दिपेश मल्ल ठकुरी 98058101420, दीप मल्ल ठकुरी 98460145530।
21: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
22: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
21: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
22: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
21: ए त्यसो भए त म गइहाले।
22: चिया त पिएर जाऊ,
21: अहिले हतार छ, पछि आउँदै गरौला है।
23: दीर्घायु फर्निचर सोरुम,
22: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460161268 र 98560602068।
24: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
25: यस दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ वरिष्ठ डाक्टर तीर्थलाल उपाध्याय।
26: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
25: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
26: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
25: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
26: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
25: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
27: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0635414129 र 98560131053।
28: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
29: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन, सड़क नियम त
0: सबैले मान्नै पर्छ नि।
28: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
0: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
28: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: अफिसबाट अमित सरको फोन।
2: पछि कल ब्याक गर्छु। सरी भगवान, आज पनि ढिला भयो।
3: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
4: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
25: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
14: विश्रामपछि पुनः स्वागत छ ढोरबराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक देशको आर्थिक वृद्धि दर 3.51% भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा 0.54% धेरै हो। विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन र ऋण प्रवाह, बीमा प्रिमियम संकलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासिकलाई सहयोग पुगेको कार्यालयले जनाएको छ। तर निर्माण, समग्र आयात, धान उत्पादन र घरेलु उत्पादनमा आएको गिरावटका कारण समग्र वृद्धिदर सामान्य स्तरमै सीमित भएको छ। 18 औद्योगिक वर्गीकरण मध्ये 16 वृद्धि भएको छ। विद्युत तथा पेट्रोलियम क्षेत्रले सबैभन्दा धेरै 24% वृद्धि हासिल गरेको छ भने वित्तीय तथा बीमा, यातायात र थोक व्यापार क्षेत्रमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। कृषि क्षेत्रको वृद्धि दर 1.58% रहे पनि कृषि वन तथा मत्स्य उपक्षेत्र भने 0.04% खुम्चिएको छ। यस अवधिमा अर्थतन्त्रको आकार 64.27 खर्ब ₹65 अर्ब रूपियाँ पुगेको कार्यालयले जनाएको छ।
13: राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको निर्माण क्षेत्रको लागत मूल्य सूचाङ्क सम्बन्धी तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार नेपालको निर्माण क्षेत्रमा लागतको चाप उल्लेख्य रूपमा बढ़ेको पाइएको छ। आर्थिक वर्ष 2082/83 तेस्रो त्रैमासिक अवधिमा समग्र निर्माण लागत सूचाङ्क 157.6 पुगेको छ, जुन अघिल्लो त्रैमासिकको तुलनामा 3.60% वृद्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
14: नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीलाई यस वर्ष पनि भव्य रूपमा मनाइने भएको छ। भानु नगरपालिका र भानु जन्मस्थल विकास समितिले असार 27 गतेदेखि 29 गतेसम्म 3 दिन विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएका हुन्। भानु नगरपालिकाका प्रमुख तथा भानु जन्मस्थल विकास समितिका अध्यक्ष आनन्द राज त्रिपाठीको अध्यक्षतामा बसेको समिति को बैठकले 3 दिने कार्यक्रमको तयारीलाई अन्तिम रूप दिएको हो। कार्यक्रम अन्तर्गत पहिलो दिन असार 27 गते भानुभक्त सम्बन्धी शैक्षिक तथा बौद्धिक कार्यक्रम, प्रभात फेरी र विभिन्न प्रतियोगिताहरू सञ्चाल हुने गरिनेछ। दोस्रो दिन असार 28 गते भानुभक्त रामायण वाचन तथा वाचन प्रतियोगिता हुनेछ भने साँझ साहित्यकार कवि र स्रष्टाको सहभागितामा विशेष कविगोष्ठी आयोजना गरिने समितिले जनाएको छ। मुख्य दिन असार 29 गते बिहान भानुभक्तको शालिगमा माले अर्पण सहित झाँकी प्रदर्शन गरिनेछ। त्यसपछि कविता वाचन, भानुभक्त आचार्यको जीवन, व्यक्तित्व र कृतित्वमाथि विशेष छलफल तथा भानु जन्मस्थलको संरक्षण, प्रवर्धन र प्रचार प्रसारका विषयमा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिनेछ। नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा साहित्यप्रतिको आकर्षण बढ़ाउने उद्देश्यसहित भानु जन्म जयन्ती मनाउन लागि आयोजकले जनाएको छ।
13: नवलपरासी जिल्लाको पालदिनहन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 3,45,99,000 रूपियाँ बराबरको गैर कानूनी सम्पत्ति आर्जन गरेको दावी सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुप्ता विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित भएको मिति 2074 असारको 20 गतेदेखि 2079 असारको 28 गतेसम्म गुप्ताले आर्जन गरेको सम्पत्तिको जाँच गरेको थियो। छानबिनका क्रममा गुप्ता उहाँको परिवारको कुल आय 3,51,52,620 रूपियाँ पुष्टि भएको छ भने त्यही अवधिमा खर्च 6,97,81,788 रूपियाँ देखिएको अभियोग पत्रमा उल्लेख छ। अख्तियारले भ्रष्टाचार मुद्दामा गुप्ताका बुवा आमा र दुईजना श्रीमतीलाई पनि प्रतिवादी कायम गरेको छ।
14: डुम्रेदेखि बेसी शहर जोड्ने 42 किलोमिटर सड़क मार्ग खुलेको 54 वर्ष बितिसक्दा पनि पूर्ण रूपमा स्तरोन्नति हुन नसक्दा यात्री र सवारी चालक कष्टपूर्ण तथा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। विक्रम सम्मत 2029 निर्माण शुरू भएको यो सड़क खण्ड विक्रम सम्मत 2046 सञ्चालनमा आएको थियो भने विक्रम सम्मत 2052 कालोपत्रको काम शुरू गरिएको थियो। तर हालसम्म सड़कको स्तरोन्नति सम्पन्न हुन नसक्दा वर्षायाममा हिलो र घाम लाग्दा धुलोको कारण यात्रा अत्यन्तै कठिन हुने गरेको स्थानीयको गुनासो छ। लमजुङ र तनहुँ जोड्ने सड़कलाई दुई लेन विस्तार गर्न स्थानीयले पटक पटक माग गरे पनि कामले गति लिन सकेको छैन। निर्माण कम्पनीले वर्षायाममै सड़कमा निर्माण सामग्री जथाभावी थुपारेकाले यात्री र सवारी साधन आवतजावतमा थप समस्या उत्पन्न भएको छ।
13: तनहुको शुक्ला गण्डकी नगरपालिकाले आज नगरपालिका क्षेत्रभित्रका तीन स्थानमा कृषि उपकरण वितरण गरेको छ। आज शुक्ला गण्डकी नगरपालिकाको ओडा नम्बर 6 जामदीमा रहेको धान उत्पादन पकेट क्षेत्र, त्यस्तै गरी शुक्ला गण्डकी नगरपालिका 11 रहेको साँखे गोल्मे धान उत्पादन पकेट क्षेत्र र राईपुर आलु उत्पादन पकेट क्षेत्रमा हाती ट्र्याक्टर सहितका कृषि सामग्री हस्तान्तरण गरेको हो। आज कृषिमा आधारित प्रविधियुक्त सामग्री हस्तान्तरण गर्दै शुक्ला गण्डकी नगरपालिकाका प्रमुख कृष्ण राज पण्डितले कृषि उत्पादनको लागत घटाएर स्थानीय रोजगारी सृजना गर्नका लागि नगरपालिकाले अनुदानमा हाती ट्र्याक्टर वितरण कार्यलाई प्राथमिकता दिएको बताउनु भएको छ। वहाँले शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र रहेका किसानहरूको संख्याका आधारमा यस्ता सामग्री वितरणलाई नगरपालिकाले निरन्तरता दिने पनि बताउनु भएको छ। किसानहरूको मागको आधारमा 24 गते नगरपालिकाबाट हाती ट्र्याक्टर कम्बाइन मिल लगायतका कृषि सामग्री वितरण गर्ने शुक्ला गण्डकी नगरपालिकाका कृषि शाखा प्रमुख दीप कुमार उपाध्यायले बताउनु भएको छ।
14: तनहुको विमान नगरपालिका एक पल्लाबारीमा आज बिहान करिब 9:50 एक कार दुर्घटना भएको छ। डुम्रे बेसीबाट आफ्नै घर विमान नगरपालिका एक बेलडाँडा भन्ज्याङतर्फ आउँदै गरेको G2X8394 नम्बरको ब्रेजा कार पल्लाबारी क्षेत्रमा दुर्घटनामा परेको हो। दुर्घटनामा कारमा सवार विमान नगरपालिका एक निवासी तथा प्रयास इन्टरनेशनल एसोसिएशन विमानका संचालक प्रभास सिग्देल घाइते हुनु भएको छ। पारिवारिक स्रोतका अनुसार सिग्देलको अवस्था सामान्य रहेको छ। हाल उहाँको पोखरा स्थित चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। यस सम्बन्धमा ओमकार सिग्देलले घाइतेको स्वास्थ्य अवस्था खतरा बाहिर रहेको जानकारी दिनुभएको छ। दुर्घटनाको कारण भने खुल्न बाँकी नै रहेको छ।
13: अब अन्तर्राष्ट्रिय समाचार। भारतको आतंकवाद विरोधी निकाय राष्ट्रिय अनुसन्धान एजेन्सी एआईएले गत वर्ष भारतीय कश्मीरमा पर्यटकहरूमाथि भएको आक्रमणको मामिलामा पाकिस्तानमा आधारित इस्लामिक लड़ाकु समूह तस्कर ए तोइबा एलईटीका संस्थापक हाजिफ सईद विरूद्ध मुद्दा दर्ता गरेको छ। गत वर्ष भएको उक्त आक्रमणका कारणले भारत र पाकिस्तान बीचको तनाव निकै बढ़ेको थियो। 26 जनाको ज्यान जाने गरी भएको सो आक्रमणमा संलग्न व्यक्तिहरू पाकिस्तानी नागरिक रहेको र उनीहरूलाई पाकिस्तानको समर्थन रहेको भारतको दावी रहेको छ। यद्यपि पाकिस्तानले यस घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै स्वतन्त्र छानबिनको माग गरेको थियो।
14: नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि खेलाड़ी अक्सन शुरू भएको छ। दी प्लाजामा शुरू अक्सनमा 155 खेलाड़ीमा बोली लाग्ने र 52 खेलाड़ी छनौट हुनेछन्। नेपाल क्रिकेट संघका अनुसार एनपीएलको तेस्रो सिजन दशैंपछि शुरू हुनेछ। हरेक टीमले मार्की सहित 14 नेपाली खेलाड़ी राख्नुपर्ने प्रावधान रहेको छ।
13: फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र सन् 2010 को विजेता स्पेन खेल्ने भएका छन्। यो खेल राति पाउने 1 बजे अमेरिकाको डालस रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोसियालाई 2-1 र स्पेनले अस्ट्रेलियालाई 3-0 पराजित गर्दै अन्तिम 16मा पुगेका थिए। विश्वकपमा यी दुई टोली बीचमा तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। पोर्चुगल र स्पेन बीचको आजको खेललाई दुई फरक पुस्ताका खेलाड़ीको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो 40 र स्पेनका लामिन एमल 18 वर्षका रहेका छन्। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान 5:45 अमेरिका र बेल्जियम खेल्ने भएका छन्।
14: यिनै खबरहरूसँगै हामी ढोरवाराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनुपूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
13: सांसदले उठाएको समसामयिक प्रश्नको जवाफ दिन सरकारलाई सभामुख रियालको निर्देशन। संशोधनका नाममा संघीयता, लोकतन्त्र र संविधानको मूल संरचनामाथि हुने छेडखानी अस्वीकार्य हुने कांग्रेसको स्पष्टोक्ति।
14: सुकुम्बासीको समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने मन्त्री रावलको दावी। होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई दिँदै आएको खाना बन्द।
13: यस वर्ष असारको तेस्रो साता बितिसक्दा पनि देशैभरि धान रोपाईमा कमी। गण्डकी प्रदेशमा जम्मा 41% रोपाई सम्पन्न।
14: लश्कर ए तोइबाका संस्थापक विरूद्ध भारतद्वारा मुद्दा दर्ता। 26 जनाको ज्यान जाने गरी भएको सो आक्रमणमा पाकिस्तानको समर्थन रहेको भारतको दावी।
13: र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
14: अवस्था यिनै खबरहरूसँगै साँझ 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्री विदा हुन्छौ। नमस्कार।
5: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
6: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
6: ए, त्यो सिग्देल बाबुको नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू। अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
8: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
8: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
8: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0665930369।
6: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित 7 दिन बिक्री वितरण हुने अर्गानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
8: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको 7 दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै
26: तपाईको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
25: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
26: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
9: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
10: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
9: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
10: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
9: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
26: होटल फ्यामिली एन्ड लज, खैरेनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
11: आज पनि भाट डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
12: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भो।
11: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
12: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुले गाउँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
15: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
16: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98 5 60 83 5 07, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98 4 66 18 817।
17: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
18: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
17: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
18: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
26: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
25: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
26: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98 5 60 33 398 र 98 4 65 10 950।
25: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
19: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
25: उपचार हुने रोगहरू, गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
9: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, सम्पर्क 0564142333
19: र 98 6 78 61 87।
29: सुन, शुद्धताको प्रतीक,
0: तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
26: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
7: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
20: मोबाइल 9800 58 5337 र 9800 66 15 899।

0: पानीम मेटली स्टील फन पर कका सबै सामान साइनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9860679794।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
4: कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहीदा।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: Admission open.
9: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
8: 24th years of academic excellence in management.
9: Bachelor program.
8: 4 years program of Bachelor in Business Administration, BBA.
9: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
8: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
9: Forms are available at college administration at 9 a.m. to 3 p.m.
8: Science and Management, both stream can apply.
9: Last date of form submission, 26th Asar 2083.
8: Entrance exam, 29th Asar 2083.
9: Enter to learn, go forth to serve.
8: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaske, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
10: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9801132475।
13: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
13: ओके, ल डन।
14: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 9856028543 र 9847000787।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु खाना जाने होला त।
15: आऊ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
15: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ, गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 9811756606।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
15: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
15: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
10: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
16: X103.8 अन्तर्मन को आवाज।
17: स्टेशन 1 स्टूडियो साइड,
18: अहिले रातिको 8 बज्यो।
10: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौंडा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816095301।

0: ए आमा पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
1: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
2: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
9: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
9: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
10: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
9: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
10: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
9: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
10: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
9: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहुँ, फोन 0665712040।
0: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
11: मुहान वरपरका रुख नकटाउ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि संचय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा कर्णाली राजमार्गको दुर्घटना लगायतका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ
1: कार्यालय गण्डकी प्रदेश पोखरा

0: भए गरेका काम कार्यवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
1: होल्डिङ सेन्टरबाट निस्किन नचाहने सुकुम्बासी परिवारलाई सरकारले जबरजस्ती निकाल्ने हो।
2: उहाँहरू जानुहुन्छ, जानु भएन भने अब कति परिवार गएनन्, अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै खै खल्दो गर्छौँ।
1: आयोजना निर्देशकसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: युक्रेनी राजधानी किएवमाथिको पछिल्लो रूसी बमबारीको 12 घण्टा भन्दा बढ़ी समयपछि पनि उद्धार कर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्। राजधानी किएव र आसपासका क्षेत्रमा ज्यान गुमाउनेको संख्या 20 पुगेको बताइएको छ। युक्रेनको वायुसेनाले इन्टरसेप्टर क्षेप्यास्त्रको गम्भीर अभावका कारण पछिल्लो आक्रमणमा प्रयोग भएका 23 बलिस्टिक क्षेप्यास्त्र मध्ये कुनै पनि खसाल्न नसकिएको जनाएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे दृढ़ निर्णय लिन आग्रह गरेका छन्। पश्चिम श्रीलंकाको एउटा कारागारमा दुई दिनसम्म चलेको दंगामा कम्तीमा 25 जनाको मृत्यु भएको छ भने 100 जना भन्दा बढ़ी घाइते भएका छन्। ती दंगाहरू नेगम्बो कारागारमा भएको झडपपछि शुरू भएका थिए। एकजना कैदीले लागू औषध तस्करी बारेको सूचना दिएको विषयमा विवाद भएपछि तनाव शुरू भएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेलिफोनपछि फिफाले अमेरिकाका तर्फबाट विश्वकपका सर्वाधिक गोलकर्ता फलोरोन बल्गनमाथिको एक खेलको प्रतिबन्ध हटाउने निर्णय गरेको भन्ने विषयमा युरोपेली फुटबलको नियामक निकायले अविश्वास प्रकट गरेको छ। यूईएफएले फुटबलका नियमहरूको पालना सुनिश्चित हुन छाडेमा खेलको निष्पक्षता र विश्वसनीयतामाथि नै प्रश्न उठ्ने चेतावनी दिएको हो। यूईएफएको वक्तव्यबारे बीबीसीका वेन क्राउचर भन्छन्, यो एक अत्यन्त असामान्य वक्तव्य हो र निकै प्रभावशाली छ। उनीहरू के भन्छन् भने नियमहरूलाई अपवादको अधीन राख्न सकिँदैन, विशेष गरी कुनै प्रतियोगिताको बीचमा त झनै होइन। बीबीसीका वेन क्राउचर। युरोपेली संघका खेलकुद तथा संस्कृति मामिला सम्बन्धी आयुक्त ग्लेन मिकलेफले खेल सम्बन्धी निर्णय राजनीतिज्ञहरूले नभई खेलकुद निकायहरूले नै लिनुपर्ने बताएका छन्। फिफाले यस प्रकरणबारे अझै पूर्ण रूपमा स्पष्ट पारिसकेको छैन। राष्ट्रपति ट्रम्पले प्रतिबन्धको निर्णयलाई उनकै शब्दमा ठूलो अन्याय भनेका थिए। इरानका दिवंगत सर्वोच्च नेता अली खामेनेईको शवयात्रा अवलोकन गर्न तेहरानको केन्द्र भागमा मानिसहरूको विशाल भीड़ जम्मा भएको छ। खामेनेई अमेरिका र इजरायलद्वारा गरिएको हवाई आक्रमणको पहिलो दिन मारिएका थिए। उक्त शवयात्रा पूरा हुन 10 घण्टा भन्दा बढ़ी समय लाग्ने ठानिएको छ। अधिकारीहरूले उक्त जनसागरले शक्ति र विरोध प्रदर्शनको रूपमा काम गर्ने ठानेका छन्। र संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरसले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिशियल इन्टेलिजेन्स एआईबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम घटाउन र त्यसमा पनि विशेष गरी बालबालिकाको संरक्षणका लागि विश्वव्यापी रूपमा सामञ्जस्यपूर्ण नियमहरू बनाउन आह्वान गरेका छन्। राष्ट्रसंघले नेतृत्व गरेको एउटा एआई सम्बन्धी पहिलो विश्वव्यापी बैठकलाई जिनिभामा सम्बोधन गर्दै उनले एआई विकास गर्ने प्रविधि कम्पनीहरूले समेत यसको तीव्रतासँग तालमेल मिलाउन नसकिरहेका बताए। यो बीबीसी नेपाली सेवा हो।
1: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियालले सभाको आकस्मिक र शून्य समयमा सांसदद्वारा कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा उठाइएका प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। संसदमा प्रतिपक्षी र सत्तापक्षकै कतिपय सांसदले कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा ध्यानाकर्षण गराएपछि सभामुखले जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन्। सुनौ एउटा रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोल प्रसाद अरियालले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्। उनले भने,
0: सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कार्यवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
1: आजको बैठकमा सरकारको कामबारे सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूले सरकारलाई प्रश्न गरेका थिए।

0: हरूले कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि उद्धारमा ढिलाई भएको उल्लेख गरी सरकारलाई निर्देश गर्न माग समेत गरे। त्यसो गर्नेमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरू पनि थिए। त्यसै मध्येका एक रमेश प्रसाईले प्रतिनिधि सभामा भने,
1: यसपटक जुन हालसालै दुर्घटना कर्णाली राजमार्गमा भएको छ, सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन, के मान्छे भीड़मा अड्केर हार गुहार गरेको र उद्धारमा अलिकति विपक्षी मित्रहरूले भने जस्तै लापरवाही भएको कुरा साँचो हो? भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटनाहरू दोहोरिन नदिनका लागि सरकारसँग दीर्घकालीन योजनाहरू के छन्? गृहमन्त्रीले यो रोस्टममा उभिएर उत्तर दिनै पर्छ।
0: त्यस्तै काँग्रेसकी प्रमुख सचेतक वासना थापाले पनि सुर्खेतबाट कालीकोट जाँदै गरेको गाड़ी दुर्घटनापछि सरकारले समयमा नै उद्धार गर्न नसकेको बताइन्। कर्णालीकै सांसद ज्ञानेन्द्र बहादुर शाहीले संसदमा कर्णालीमा दुर्घटना हुँदा सरकार संवेदनशील नभएको भन्दै प्रश्न उठाए।
2: कर्णालीका जनता नेपाली हुन् भने विपदको बेला राज्य किन अनुपस्थित हुन्छ? सम्माननीय सभामुख महोदय, सरकारले यही संसदमा विपद व्यवस्थापनका लागि हेलिकप्टर सञ्चालन गर्ने, उद्धारमा प्राथमिकतामा ठूला गफ हाल्यो, तर व्यवहारमा कर्णाली परेन, कर्णालीलाई देखिएन।
0: गत साता सुर्खेतबाट कालीकोट जाँदै गर्दा दैलेख सड़क खण्डमा गाड़ी दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो। उक्त घटनामा एकजनाको शव भीरमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार कर्णाली नदीमा बेपत्ता भएका मानिसहरूको खोजी कार्य जारी छ। यसै साता कर्णाली प्रदेशका अन्य सड़कहरूमा पनि दुर्घटनाहरू भएका छन्। अब अर्को विषय, उपत्यकाभित्र र बाहिरका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवार मध्ये 1440 परिवारले आज साँझसम्म सो व्यवस्थापनको रकम बुझेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले दिएको म्यादभित्र करिब 1750 परिवारको निवेदन परेको र त्यस बाहेकका परिवारले निवेदन नदिएको उक्त समितिले जनाएको हो। यसै सन्दर्भमा हामीले उक्त समितिका आयोजना निर्देशक मचाकाजी महर्जनलाई सम्पर्क गरी शुरूमा अब आजसम्म नाम दर्ता नगर्ने परिवारले रकम पाउँदैनन् भनेर सोधेका छौं।
3: अब फेरि भोलि आउनुभयो भने अझै एक मौका छ, तर हामीले समय दिएरै भोलि भए पनि हुन्छ भनेका छैनौ। हाम्रो पेमेन्ट सिस्टम चाहिँ भोलि राति 12 बजे क्लोज हुन्छ। भोलिसम्म यस्तै घुम्दै आएका छौँ भने पनि हामी इन्टरटेन गर्छौ, दिन्छौ मिल्नेसम्मलाई।
4: अनि यी 1700 परिवारले चाहिँ अब जुन मासिक रूपमा 15,000 दिने भनिएको छ त्यो पनि पाउँछन् प्रत्येक महिना?
3: अब उहाँहरूलाई चाहिँ होल्डिङ सेन्टरबाट अब बाहिर निस्किनु पर्यो, आफ्नो व्यवस्था गरेर भाडा माल लिएर भए पनि बस्नु पर्यो भनेर हामीले उहाँहरूलाई इच्छित गरेका छौँ होइन। त्यही भएर होल्डिङ सेन्टरबाट अब उहाँहरू हामीले भने अनुसारको अब बाहिर आफ्नो हिसाबले व्यवस्था पनि गरेर बसिसकेपछि उहाँहरूलाई चाहिँ मासिक रूपमा भाडाको रकम पनि उपलब्ध गराउँदै जान्छौँ।
4: अहिलेसम्म यो रकम प्राप्त गरेर होल्डिङ सेन्टरबाट बाहिर निस्किने परिवारको संख्या चाहिँ कतिको धेरै देखिन्छ?
3: अब भर्खर भर्खरै निस्किनु भएको छ। हामीले राखेका होल्डिङ सेन्टरहरू मध्ये मसँग तथ्याङ्क भएको अनुसार नगरकोटको परिवार चाहिँ 36 परिवार थियो, अब नगरकोटका सबै गइसक्नु भएको छ। त्यस्तै चाहिँ यो बोडेको परिवार पनि सबै गइसक्नु भएको छ। 10-15 परिवार चाहिँ खरिपातीबाट पनि गइसक्नु छ भन्ने कुरा सुनेको छु। यो बस पार्क स्थित चाहिँ यो होटेलहरूबाट पनि अब जान थाल्नु भएको छ भन्ने कुरा आएको छ। जहाँसम्म लाग्छ भोलि पर्सिसम्ममा अधिकांश व्यक्तिहरू एडजस्ट गरेर बस्नुहुन्छ।
4: जस्तो अब त्यसरी होल्डिङ सेन्टरमा बस्ने त कति परिवारका सदस्यहरू बिरामी वा शारीरिक अपाङ्गता भएका शल्यक्रिया गरेर बसेकाहरू पनि छन्, उनीहरूको हकमा के हुन्छ?
3: त्यो कुरा पनि हामीले आज छलफल गर्यौं, मैले कुरा राखेको थिएँ, अनि त्यो अनुसार चाहिँ शिर सरसँग पनि हाम्रो अन्डरस्ट्यान्डिङ भएको छ। भोलि हामी एउटा टिम खटाउँदैछौँ, त्यो अति विपन्न शारीरिक अस्वस्थता भएका अपाङ्ग प्यारालाइसिस भएका एकदम वृद्ध औषधि उपचार गरेका बिरामी अनि सुत्केरी महिला आदिको चाहिँ तथ्याङ्क सर्वेक्षण गरेर कति परिवार छन् उहाँहरूको चाहिँ एकिन विवरण लिएर आउने, त्यसपछि उहाँहरूलाई छुट्टै के गरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामी छलफल गर्छौँ। त्यति नगरेसम्मलाई उहाँहरूलाई त्यहाँबाट निकाल्नु पर्ने राखिराख्नु भनेको छौँ हामीले। अब आश्रय दिनै पर्छ त्यस्तो व्यक्तिहरूलाई, यस्तो बर्खामा बाहिर जाऊ भनेर त्यतिकै बाहिर गेट बाहिर हुलिएर पनि राज्यले गर्न खोजे त्यो पनि होइन।
4: जस्तो कतिपय चाहिँ अब नाम दर्ता पनि नगर्ने र रकम नलिने र होल्डिङ सेन्टरबाट हामी जान पनि चाहन्नौ भन्ने परिवारलाई चाहिँ अब पहिला जसरी उहाँहरू बसिरहेको ठाउँबाट निकालिएको थियो त्यसै गरी जबरजस्ती बाहिर निकाल्ने हो?
3: अब पैसा लिएर जानु अथवा पैसा नलिएर जानु उहाँहरूको स्वैच्छिक इच्छा भयो, तर सरकारले राखुन्जेलसम्मलाई बिना भेदभाव सबैलाई समान व्यवहार गरेर राखिएको अवस्था छ। अब सरकारले चाहिँ अब धेरै समय यो होल्डिङ सेन्टरमा राखिराख्दाखेरि विभिन्न विचलनहरू आउँछ, मानसिक असन्तुलनहरू आउने, समाजबाट विमुख हुने, तिरस्कृत हुने जाने, अनि उहाँहरूको काम गर्ने क्षमता, कार्य गर्ने शैली पनि क्षीण हुँदै जाने भएको हुनाले अब सधैँ धेरै समय यसरी राखिराख्नु हुँदैन भन्ने नै हो मेन उद्देश्य। त्यो भए हुनाले उहाँहरूलाई ब्याक टु द सोसाइटीमा लान खोजेको हो। त्यो कुरा उहाँहरूलाई बुझाइदिएका छौँ, उहाँहरू जानुहुन्छ, जानु भएन भने अब कति परिवार गएनन्, अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै फेरि छलफल गर्छौँ।
4: कतिपय परिवारले हामीसँगै कुरा गर्दाखेरि हामी बाहिर कोठा भाडा लिउन त भनेर जाँदाखेरि ओहो यिनीहरू त सुकुम्बासी हुन्, यिनीहरूलाई दिन हुँदैन भनेर घरबेटीले भाडा पनि दिँदैनन् हामीलाई भन्ने गुनासो पनि थियो। घर भाडामा बस्न नै नपाउने हो भने त निस्किन पनि गाह्रो होला नि उहाँहरूलाई।
3: नेपालीलाई चाहिँ कोमल मनै भन्छन् क्या, एकजनाले त्यस्तो भन्यो भन्नेमा सबै त्यस्ता पनि होइनन्। त्यो भए हुनाले यसरी प्रयास गरेर एक ठाउँमा त्यस्तो जवाब पायो भने मन खुसुरुक्क नपार्नुहोस् भनेछौँ हामीले। एक न एक ठाउँमा भेटिहाल्छ, जुरिहाल्छ भनेर कुरा गरेका छौँ। अलिकति प्रयास चाहिँ गर्नु पर्यो भनेको छौँ। अब उहाँहरू हस् भनेर त्यही अनुसार चाहिँ कोसिस गर्ने हिसाबले नै लागिराख्नु भएको छ। अब बस्ने ठाउँमा होटेलमा बसेका बाहेक अरूलाई चाहिँ बस्ने ठाउँमा एक दिन बस्नलाई चाहिँ हामीले निकालिहाल्नुपर्छ भनेर भनेको छौँ।
4: खानाको पनि व्यवस्था हुन्छ?
3: अब खानाको चाहिँ 19 गतेबाट हामीले अब यो बन्द गर्नु पर्यो भन्ने निर्देश हुन्छ, त्यही अनुसार चाहिँ हामीले बन्द गर्ने भन्ने हिसाबले नै गएको छ। खाना आफै कतै जो गरेर खायो भने पनि अब बस्नुलाई त्यहाँ भएपछि सहज होला भन्ने लाग्छ हामीलाई।
0: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जन। अब अन्त्यमा देश बाहिरको एउटा प्रसंग। युक्रेनको राजधानी कियव माथिको पछिल्लो रूसी बमबारीको 12 घण्टा भन्दा बढ़ी समयपछि पनि उद्धार कर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्। राजधानी कियव र आसपासका क्षेत्रमा मृत्यु हुनेहरूको संख्या 20 पुगेको बताइएको छ। युक्रेनी वायुसेनाको इन्टरसेप्टर क्षेप्यास्त्रहरूको गम्भीर अभाव भएका कारण रूसले आइतबार राति कियवतर्फ प्रहार गरेका 23 बलिस्टिक क्षेप्यास्त्रहरू मध्ये कुनै पनि खसाल्न नसकिएको जनाएको छ। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
5: युक्रेनी वायुसेनाका अनुसार रूसलाई कियवसँग इन्टरसेप्टर क्षेप्यास्त्र लगभग सकिएको थाहा थियो र त्यसैले गर्दा बलिस्टिक क्षेप्यास्त्र प्रयोग गरेर आक्रमण गरिएको हो। ती हमलाहरूपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सैनिकहरू क्रूड क्षेप्यास्त्र र ड्रोन हमलाहरू रोक्न सफल भएका तर बलिस्टिक क्षेप्यास्त्र रोक्न नसकेका बताए। जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे उनकै शब्दमा दृढ़ निर्णय लिन आग्रह गरेका छन्। प्याट्रियट क्षेप्यास्त्रहरू सहयोगी देशका भण्डारमै रहिरहँदा रूसलाई आवासीय भवनहरूमा आक्रमण जारी राख्न थप प्रोत्साहन मिल्ने उनको भनाई छ। आइतबारको व्यापक रूसी आक्रमणका क्रममा 68 क्षेप्यास्त्र र 351 ड्रोन प्रयोग गरिएको जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा गरिएको एउटा पोस्टमा उल्लेख गरेका छन्। लगत्तै बिहान राजधानी कियवका विभिन्न स्थानमा विनाशका व्यापक दृश्य देखिएका थिए।
0: बीबीसी विवरणमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट। यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
2: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
4: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98-560-62-891।
7: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
3: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
8: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
9: दिदी पनि नमजाले झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 06-5590-065, मोबाइल 98-166-34-372।
0: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98-066-81-115।
11: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, तरणायन सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
11: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
11: सरन एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98-4-63-61-209 र 98-0-41-21-718। आजै सम्पर्क गर्नुहोस्।
12: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
13: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
12: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
14: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
15: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पंचमुनी स्कूल को अगाड़ी सिकेन्द्र फिस हाउस को आड़ई में शाखा पसल दुलेगौड़ा भित्री बजार सांगीला विकास बैंक को पछाड़ी यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
14: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9811066136
16: क्यों तो को थे दिमू रेडियो ढोर बारह 103.8 मेगाहर्ट्ज़

0: डरायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
0: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या अरे दुले गौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817
4: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
5: यही असार 27 गते शनिबार
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल
6: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने
4: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य
6: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
5: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
5: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर
8: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
2: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0665414377 मोबाइल 9856044343
9: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
10: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
9: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
10: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
9: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
10: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
9: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
10: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
10: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
11: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
12: म्याडम धुम्रपान भनेको के हो
11: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
12: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ छन् मैडम?
11: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षे नै 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
13: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
14: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1 लाख सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
13: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
14: सेवा लिने क्रममा चाहिने जानकारी:
13: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
14: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
13: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
14: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा, फोन 061-552-493-552-494-582-7778।
1: कहाँ जाने?
15: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
1: मयम चिसापानी, अनि बिचमा नझर्ने?
15: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
16: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235-52663।
17: ए बाबु, हतियारो छ, टर्च बालेर जाऊ।
18: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
17: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
18: अँ है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
17: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
18: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
17: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
19: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
21: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा तलाश आउने बिरामी को निःशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोर लेन्स, हाइपोट लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्स पाइन को साथ ही विभिन्न ब्रांड का सनग्लास चश्मा सुपथ मूल्य में बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोग का औषधिहरुको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चश्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9845615368।
0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
22: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
23: उच्च स्तरका थर्ड सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
24: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556078302 र 9446078302।
25: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
26: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
25: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
26: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
27: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
28: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौंडा।
27: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9645610950।
29: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
1: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0635 90 369।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
0: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
0: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
4: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 0165901625963।
6: एडमिशन ओपन,
7: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM, एफिलिएटेड टू पोखरा यूनिवर्सिटी,
6: 24th ईयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट,
7: बैचलर प्रोग्राम,
6: 4 years program of bachelor in business administration BBA,
7: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCS IT.
6: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
7: Forms are available at college administration at 9 a.m. to 3 p.m.
6: Science and management, both streams can apply.
7: Last date of form submission, 26th Asar 2083.
8: Entrance exam, 29th Asar 2083.
7: Enter to learn, go forth to serve.
6: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
9: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
10: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
9: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
11: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागञ्जकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 98532375 र 98011325475
12: हजुर दान गरौ
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
14: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
12: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
13: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्था नहु
9: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
15: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
16: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
9: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
15: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ छकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुस्तिक जापुस्तिक तायोमाला दुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
9: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9821484664 र 9811453305
17: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
18: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
19: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्था
9: 9811453305
17: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो

0: मंत्री परिषद को कार्यालय प्रेस रजिस्ट्रार को कार्यालय गंडकी प्रदेश पोखरा
1: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस् हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प स्टोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008 भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाइ हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी 17:00 कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712040 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
1: छुटका दायराहरू
2: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
1: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
2: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
1: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9856062265 र 9848064145
3: ए सबिना यसको हतारमा कता हो
4: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
3: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
5: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचादी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुवेदा कलाकार बाजीराम सुनार।

0: सूर्य गहतराज मोबाइल 9846078528 र 9808216142।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
3: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
3: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौंडा।
4: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98-4-61-56-99 छ।
5: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
6: होइन के सुन्ने भनेको
1: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
6: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
1: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी 4 महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
6: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी 4 महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
8: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
7: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौंडाको सबैभन्दा पुरानो होलसेल पसल,
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौंडा भित्री बजार।
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98-4-61-61-220।
7: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
10: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौंडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
11: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9961553507।
12: साइली आमा, प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
13: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
12: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस शोरूम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
14: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
13: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9460026935।
15: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
16: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
17: धोरबाराही हाइलाइट्सको साथमा
18: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बिपी चोक।
17: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।
19: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरला सड़क आयोजनाको बाँकी खण्डमा बजेट सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सड़क निरीक्षणका लागि मुस्ताङ आउनुभएका मन्त्री लम्सालले आगामी आर्थिक वर्ष 2083-84 कोरला नाकासम्मको बाँकी सड़क कालोपत्रीका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन आयोजनालाई निर्देशन दिनुभएको हो। कालीगण्डकी करिडोर अन्तर्गत छुसाङ घमी सड़क कालोपत्रका लागि स्रोत सुनिश्चित गरिएको आयोजनाले जनाएको छ। बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको छुसाङ र लोगेकर दामोदर कुण्डा गाउँपालिकाको घमी जोड्ने 40.2 किलोमिटर सड़कका लागि अर्थ मन्त्रालयबाट 3 अर्ब 15 करोड़ रूपियाँ स्रोत सुनिश्चित भइसकेको छ भनी यस्तै आर्थिक वर्षमा ठेक्का प्रक्रिया अघि बढ़ाउने तयारी भइरहेको छ। गमी कोर्ला सड़क खण्ड 50 किलोमिटर बाँकी रहेको आयोजना प्रमुख तेजस्वी शर्माले बताउनु भएको छ। पोखराबाट दुवै उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् 2027 मार्च 26 सम्मको उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुला गरेको छ। कम्पनीले दीर्घकालीन रूपमा पोखरा दुवै उडान सञ्चालन गर्ने लक्ष्यसहित अग्रिम बुकिङ खुलाएको हो। फ्लाइ दुबईका नेपाली स्थित जनरल म्यानेजर नवराज शाहीले शुरूमै भदौ 7 गतेदेखि 1 महिनासम्म दैनिक 1 उडान गर्ने घोषणा गरिएको भए पनि पोखरा उडानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभएको छ। पोखरा दुवै उडान सफल बनाउन पोखरा उद्योग वाणिज्य संघसँग सहयोगको आग्रह गर्न आयोजित कार्यक्रममा उहाँले यस उडान मार्फत पोखराबाट दुवै हुँदै लन्डन, न्यूयोर्क, टोकियो लगायत 260 भन्दा बढ़ी अन्तर्राष्ट्रिय गन्तव्यमा सहज रूपमा पुग्न सकिने बताउनुभएको छ। तनहु जिल्लालाई पूर्णकोप सुनिश्चित तथा दिगोपन जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको सोमबार बसेको बैठकले आवश्यक सबै मापदण्ड पूरा भएपछि तनहुलाई पूर्णकोप सुनिश्चित तथा दिगोपन जिल्ला घोषणा गर्ने निर्णय गरेको हो। यसअघि जिल्लाका सबै स्थानीय तहले पूर्णकोप सुनिश्चित तथा दिगोपन पालिका घोषणा गरिसकेका थिए। स्वास्थ्य संस्थाको नियमित निगरानी खोप सेवाको प्रभावकारी सञ्चालन र छुटेका बालबालिकालाई खोपको पहुँचमा ल्याउने अभियानका कारण यो उपलब्धि हासिल भएको जनाएको छ। तथ्याङ्क अनुसार तरहुमा 15 महिना मुनिका 3421 जना र 16 देखि 59 महिनासम्मका 10,759 जना बालबालिका नियमित खोप सेवाबाट लाभान्वित भएका छन्। जिल्ला खोप समन्वय समितिले आगामी दिनमा पनि पुनः खोपको अवस्थालाई निरन्तर कायम राख्ने जनाएको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51% भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा 0.58% धेरै हो। विद्युत उत्पादन तथा वितरण निक्षेप संकलन र ऋण प्रवाह बीमा प्रिमियम संकलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ। तर निर्माण सामग्री आयात धान उत्पादन र घरेलु उत्पादनमा आएको गिरावटका कारण समग्र वृद्धि सामान्य स्तरमै सीमित भएको छ। 18 औद्योगिक वर्गीकरण मध्ये 16 वृद्धि भएको छ। विद्युत तथा पेट्रोलियम क्षेत्रले सबैभन्दा धेरै 24.5% वृद्धि हासिल गरेको छ भने वित्तीय तथा बीमा यातायात र थोक व्यापार क्षेत्रमा पनि उल्लेख्य वृद्धि देखिएको छ। कृषि क्षेत्रको वृद्धि दर 1.58% रहे पनि कृषि वन तथा मत्स्य उप क्षेत्र भने 0.04% खुम्चिएको छ। यस अवधिमै अर्थतन्त्रको आकार 64.27 अर्बबाट 64 खर्ब 27 अर्बबाट 64 खर्ब 65 अर्ब रूपियाँ पुगेको कार्यालयले जनाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको निर्माण क्षेत्रको आगत मूल्य सूचाङ्क सम्बन्धी तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार नेपालको निर्माण क्षेत्रमा लागतको चाप उल्लेख्य रूपमा बढ़ेको छ। आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमास माघ सहित 2082 समग्र निर्माण लागत सूचाङ्क 157.6 पुगेको छ, जुन अघिल्लो त्रैमासिकको तुलनामा 3.60% वृद्धि हो। नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीलाई यस वर्ष पनि भव्य रूपमा मनाइने भएको छ। भानु नगरपालिका र भानु जन्मस्थल विकास समितिले असर 27-29 गतेसम्म 3 दिन विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएका हुन्। भानु नगरपालिकाका प्रमुख तथा भानु जन्मस्थल विकास समितिका अध्यक्ष आनन्द राज त्रिपाठीको अध्यक्षतामा बसेको समितिको बैठकले 3 दिने कार्यक्रमको तयारीलाई अन्तिम रूप दिएको हो। कार्यक्रम अन्तर्गत पहिलो दिन असर 27 गते भानुभक्त सम्बन्धी शैक्षिक तथा बौद्धिक कार्यक्रम प्रभात फेरी र विभिन्न प्रतियोगिताहरू सञ्चालन गरिनेछ। दोस्रो दिन असर 28 गते भानुभक्त रामायण वाचन र तथा वाचन प्रतियोगिता हुनेछ भने साझा साहित्यकार कवि स्रष्टाको सहभागितामा विशेष कवि गोष्ठी आयोजना गरिने समितिले जनाएको छ। मुख्य दिन असर 29 गते बिहान भानुभक्तको शालिगमा मल्लपूर्ण सहित झाँकी प्रदर्शन गरिनेछ। त्यसपछि कविता वाचन भानुभक्त आचार्यको जीवन व्यक्तित्व र कृतित्वमा विशेष छलफल तथा भानु जन्मस्थलको संरक्षण प्रबन्धन र प्रचार प्रसारका विषयमा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिनेछ। नेपाली भाषा साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तालाई साहित्यप्रतिको आकर्षण बढ़ाउने उद्देश्य सहित भानु जन्म जयन्ती मनाउन लागि आयोजकले जनाएको छ। डुम्रेदेखि बेसी शहर जोड्ने 42 किलोमिटर सड़क मार्ग खुलेको 54 वर्ष बितिसक्दा पनि पूर्ण रूपमा स्तरोन्नति हुन नसक्दा यात्रु र सवारी चालक कष्टपूर्ण तथा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। विक्रमसम्म 2029 निर्माण शुरू भएको यो सड़क विक्रमसम्म 2046 सञ्चालनमा आएको थियो भने विक्रमसम्म 2052 कालोपत्रीको काम शुरू गरिएको थियो। तर हालसम्म सड़कको स्तरोन्नति सम्पन्न हुन नसक्दा वर्षयाममा हिलो र घाम लाग्दा धुलोका कारण यात्रा अत्यन्तै कठिन हुने गरेको स्थानीयको गुनासो छ। लमजुङ तर तनहु जोड्ने यस्तो सड़कलाई लेनमा विस्तार गर्न स्थानीयले पटक पटक माग गरे पनि कामले गति लिन सकेको छैन। निर्माण कम्पनीले वर्षयामै सड़कमा निर्माण सामग्री जथाभावी थुपारेकाले यात्रु र सवारी साधन आवाजावतमा थप समस्या उत्पन्न भएको छ। तनहुको भीमावत नगरपालिका एक पल्लाबारीमा आज बिहान करिब 9:50 बजे एक कार दुर्घटना भएको छ। दुम्रे बेसीबाट आफ्नै घर भीमावत नगरपालिका एक बेल डाँडा भन्ज्याङतर्फ आउँदै गरेको G2K8394 नम्बरको ब्रेजा कार पल्लाबारी क्षेत्रमा दुर्घटना परेको हो। दुर्घटनामा कारमा सवार भीमावत नगरपालिका एक निवासी तथा प्रयास इन्टरनेशनल एसोसिएशन भीमावतका संचालक प्रभात सिगदेल घाइते हुनुभएको छ। पारिवारिक स्रोतका अनुसार सिगदेलको अवस्था सामान्य रहेको छ। हाल उहाँको पोखरा स्थित चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। यस सम्बन्धमा ओमकार सिगदेलले घाइतेको स्वास्थ्य अवस्था खतरा र बाहिर रहेको जानकारी दिनुभएको छ। दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको छ। म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई नगद सहित सम्मान गरेको छ। लक्षित समुदाय कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट आइतबार आयोजित कार्यक्रममा अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई प्रति जोडी ₹3,500 नगद सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष बेग प्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताउनु भएको छ। गाउँपालिकाको केन्द्रीय दरबङमा आयोजित कार्यक्रममा अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मी देवी घरती, पूर्ण प्रमुख प्रशासकीय अधिकृत हरिश चन्द्र ढकाल, ओडा अध्यक्ष उदय बहादुर बुढा थोकी र पथ बहादुर रोका, कार्यपालिकाका सदस्य प्रतीक्षा रासाईली, दल बहादुर खड्क थोकी तथा खड्क ओडा नम्बर एकका कार्यवाहक ओडा अध्यक्ष मानसिंह सापकोटा लगायतले सम्मान गर्नुभएको हो। कार्यपालिकाका सदस्य प्रतीक्षा रसाईलीले अन्तर्जातीय विवाहपछि विभिन्न प्रकारका सामाजिक विभेद र अदृश्य हिंसाको सामना गरिरहेका जोडीलाई सम्मान गरिएको बताउँदै गाउँपालिकाले पहिलो पटक यस्तो कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागले मनसूनसँगै देशका विभिन्न भागमा मसूलधारे वर्षा र चट्याङको सम्भावना रहेको बताएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ। सुदूरपश्चिम भने धेरै भारी वर्षा हुन सक्ने अनुमान रहेको छ। पहाड़ी भेगमा पहिरो जाने र सड़क अवरोध हुने जोखिम बढ़ेको छ। तराईमा भने आकस्मिक बाढ़ी र डुबानको खतरा देखिएको छ। विभागले विशेष सतर्कता अपनाउन सबैमा आग्रह गरिसकेको छ। यही जोखिमलाई ख्याल गर्दै गण्डकी प्रदेशका सुरक्षा निकाय र सरकार हाई अलर्टमा बसेका छन्। मनसून सक्रिय भएसँगै बाढ़ी र पहिरोको सम्भावित क्षति कम गर्न सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ। नदी तटीय क्षेत्रका बासिन्दा सवारी चालक र सड़क मार्ग प्रयोग गर्ने यात्रीलाई नियमित रूपमा मौसम अपडेटको सम्पर्कमा रहन भनिएको छ। मेघर्जन र चट्याङ परेका बेला घरभित्रै सुरक्षित बस्न र बाढ़ीको जोखिम भएको ओचा ठाउँबाट सुरक्षित स्थानमा सार्न प्रशासनले आग्रह गरेको छ। अवस्था यिनै खबरसँगै राति 10 बजेको ढरबारलाई हाइलाइट सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
20: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन।
6: होइन के सुन्ने भनेको
7: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
6: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
7: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन,
6: थाहा छ के? बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
7: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560628091।
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
9: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
6: कहाँ जाने?
13: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
6: अनि बिचमा नझर्ने?
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9046161678, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9025552663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
14: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
15: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
16: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
15: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
16: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
15: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
16: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
15: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
16: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
15: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
16: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
17: वार्ड ICU NICU जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
18: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0167 590 162

0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: दूरबाराही हाइलाइट का प्रायोजक
2: अरनिक आवासीय उच्च माध्यमिक तुले गौडा
1: दक्ष र अनुभवी शिक्षकहरू
2: गुणस्तरीय शिक्षा कमजोर विद्यार्थीहरूलाई विशेष कक्षाको व्यवस्था प्लस टू मा विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुने
1: फोन नम्बर 0655577024
3: 103.8।

0: नमस्कार रेडियो ढोरबारा ही 103.8 मेगाहर्जको बिहान 5:25 बजेको ढोरबारे हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबारे हाइलाइट शुरू गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट। संसदले उठाएको समसामयिक प्रश्नको जवाफ दिन सरकारलाई सभामुख अर्यालको निर्देशन। संशोधनका नाममा संघीयता, लोकतन्त्र र संविधानको मूल संरचनामाथि हुने छेडखानी अस्वीकार्य हुने कांग्रेसको स्पष्ट उक्ति। सुकुम्बासीको समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने मन्त्री रावलको दावी। होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई दिँदै आएको खाना बन्द। यस वर्ष असरको तेस्रो साता बितिसक्दा पनि देशभरि धान रोपाईमा कमी। गण्डकी प्रदेशमा जम्मा 41% रोपाई सम्पन्न। लश्कर ए तोइबाका संस्थापक विरूद्ध भारतद्वारा मुद्दा दर्ता। 26 जनाको ज्यान जाने गरी भएको सो आक्रमणमा पाकिस्तानीको समर्थन रहेको भारतको दावी। अब समाचार विस्तारमा सुन्नुहोस्। सभामुख डोल प्रसाद डीपी अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। हिजो बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका महत्वपूर्ण विषयमा गम्भीर बन्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारी बारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभएको छ। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले निर्देशन दिनुभएको हो। मनसून जन्य जोखिमको समय नजिकिएसँगै हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजना बारे सांसदलाई अवगत गराउनु पर्नेमा सभामुखले जोड़ दिनुभएको छ। यसैबीच सांसदहरूले कर्णालीका सड़कलाई सुरक्षित बनाउन र दुर्घटनाका बेला तत्काल उद्धारको व्यवस्था गर्न माग गर्नुभएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेवले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र संघीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार नहुने वचन भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै लामो इतिहास बोकेको संविधानमाथि अनावश्यक छेडखानी राम्रो नहुने बताउनु भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा समन्वय प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताउनुभएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताको साथ सम्बोधन गरिने प्रतिबद्धता जनाउनु भएको छ। काठमाडौँ उपत्यका विभिन्न ठाउँ र नदी किनारबाट हटाएका तथा अहिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारको दीर्घकालीन पुनस्थापनाका लागि सरकार संवेदनशील रहेको मन्त्री रावलको भनाई छ। तत्कालको राहत स्वरूप प्रति परिवार 25,000 रूपियाँ र 3 महिनाको घर भाड़ा स्वरूप मासिक 15,000 रूपियाँ उपलब्ध गराई उनीहरूलाई नियमित जीवनमा फर्काउने सरकारको उद्देश्य रहेको उहाँले बताउनु भएको छ। यस प्रयोजनका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको र भूमिहीन यकिन भएका परिवारलाई नागरिकताका आधारमा उपयुक्त ठाउँमा जग्गा उपलब्ध गराउने कार्य भूमि समस्या समाधान समितिले अगाडि बढ़ाइरहेको उहाँले जानकारी दिनुभएको छ। भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री रावलले अहिलेसम्म 1,03,140 भूमिहीन दलित, 1,86,860 भूमिहीन सुकुम्बासी र 9,54,065 अव्यवस्थित बसोबासी गरी कुल 12,47,469 निवेदन प्रमाणीकरणका क्रममा रहेको बताउनु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमालाई नाफा नोक्सानको दृष्टिकोणबाट हेर्न नहुने बताउनु भएको छ। राष्ट्रिय सभामा हिजो विनियोजन विधेयकको मन्त्रालय गत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मेहताले स्वास्थ्य बीमा नाफामूलक व्यवसाय नभई सामाजिक व्यवस्था सुरक्षा कार्यक्रम भएको बताउनु भएको हो। यसलाई सामाजिक न्याय, जोखिम बाँडफाट र राज्यको स्वास्थ्य लगानीका रूपमा बुझ्नुपर्ने उहाँको भनाइ छ। मेहताले राज्यले स्वास्थ्य बीमालाई प्राथमिकताका साथ अगाडि बढ़ाएको पनि जानकारी दिनुभएको छ। सरकारले आउँदो आर्थिक वर्षका लागि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 15 अर्ब रूपियाँ विनियोजन गरेको हो उहाँको भनाइ छ। यस वर्ष असारको तेस्रो साता बितिसक्दा पनि देशभरि धान रोपाईले सोचे जस्तो गति लिन सकेको छैन। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको हालसम्मको तथ्याङ्क अनुसार देशभरि कुल 32.38% मात्र धान रोपाई सम्पन्न भएको छ। नेपालमा धान रोपाई हुने कुल क्षेत्रफल 13,70,062 हेक्टर रहेकोमा हालसम्म 4,43,595 हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको छ। गत वर्ष यही अवधिमा देशभरि 45% रोपाई भइसकेको थियो। प्रदेशगत रूपमा हेर्दा गण्डकी प्रदेशमा 41% रोपाई भएको छ। गण्डकीमा 93,606 हेक्टर मध्ये 38,389 हेक्टरमा धान रोपिएको छ। गत वर्ष यो बेला गण्डकीमा 55.6% रोपाई भएको थियो। धान उत्पादनको मुख्य केन्द्र मानिने मध्य प्रदेशको अवस्था भने यस वर्ष पनि निराशाजनक रहेको छ। देशमै सबैभन्दा धेरै क्षेत्रफलमा धान खेती हुने यस प्रदेशमा कुल क्षेत्रफलको जम्मा 15.6% क्षेत्रमा मात्र रोपाई भएको छ। सरकारले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई दिँदै आएको खाना बन्द गरेको छ। सरकारले काठमाडौँ उपत्यकाका विभिन्न सुकुम्बासी बस्ती हटाएपछि विस्थापित भएकाहरूलाई राखेका होल्डिङ सेन्टरमा रहेकाहरूको खाना बन्द गरेको हो। यस्तै सरकारले लजमा राखेका सुकुम्बासीहरूलाई पनि संचालकहरूले तत्काल लज छाड्न भनेका छन्। खानाको व्यवस्थापन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गर्दै आएको थियो। समितिले असर 19 गतेदेखि नै खाना बन्द गर्न भनेको क्यान्टिन संचालकहरूले अस्ति वा हिजोसम्म खाना दिएका छन्। सरकारले होल्डिङ सेन्टर छाडेर सो व्यवस्थापन गर्नका लागि यसअघि शुरूमा असर 12 गतेसम्मको समय दिएको थियो। त्यसपछि 19 गतेसम्मका लागि समय थपेको थियो। सरकारले सो व्यवस्थापनका लागि तत्काल 25,000 रूपियाँ र त्यसपछि 3 महिनासम्म मासिक 15,000 रूपियाँका दरले रकम दिने भनेको छ। अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना निकालेर भोलि बुधबारसम्म खर्च बुझ्न भनेको छ। त्यसका लागि निवेदन दिने समय हिजो अन्तिम रहेको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा र खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयको विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिँदै उपलब्ध स्रोतका आधारमा शिक्षा तथा खेलकुद क्षेत्रका लागि अधिकतम बजेट छुट्याएको बताउनु भएको छ। मन्त्री पोखरेलले विद्यालय शिक्षामा क्रमशः डिजिटल सिकाइतर्फ फर्को मानका लागि माध्यमिक तह सञ्चालन भएका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड व्यवस्थापनका लागि 1,07,00,00,000 बजेट व्यवस्थापन गरिएको उल्लेख गर्नुभएको छ। पोखराबाट दुवै उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् 2027 मार्च 26 सम्मको उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुला गरेको छ। कम्पनीले दीर्घकालीन रूपमा पोखरा दुवै उडान सञ्चालन गर्ने लक्ष्यसहित अग्रिम बुकिङ खुलिएको हो। फ्लाइ दुबईका नेपाल स्थित जनरल म्यानेजर नवराज शाहीले शुरूमा भदौ 7 गतेदेखि 1 महिनासम्म दैनिक 1 उडान गर्ने घोषणा गरिएको भए पनि पोखरा उडानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने तयारी भइरहेको बताउनु भएको छ। पोखरा दुबई उडान सफल बनाउन पोखरा उद्योग वाणिज्य संघसँग सहयोगको आग्रह गर्न आयोजित कार्यक्रममा उहाँले यस उडान मार्फत पोखराबाट दुबई हुँदै लन्डन न्यूयोर्क टोकियो लगायत 260 भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यमा सहज रूपमा पुग्न सकिने बताउनु भएको छ। नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीलाई यस वर्ष पनि भव्य रूपमा मनाइने भएको छ। भानु नगरपालिका र भानु जन्मस्थल विकास समितिले असर 27 देखि 29 गतेसम्म 3 दिन विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएका हुन्। भानु नगरपालिकाका प्रमुख तथा भानु जन्मस्थल विकास समितिका अध्यक्ष आनन्द राज त्रिपाठीको अध्यक्षतामा बसेको समितिको बैठकले 3 दिने कार्यक्रमको तयारीलाई अन्तिम रूपमा दिएको हो। कार्यक्रम अन्तर्गत पहिलो दिन असर 27 गते भानुभक्त सम्बन्धी शैक्षिक तथा बौद्धिक कार्यक्रम प्रभात फेरी र विभिन्न प्रतियोगिताहरू सञ्चालन गरिनेछ। दोस्रो दोस्रो दिन असर 28 गते भानुभक्त रामायण वाचन तथा वाचन प्रतियोगिता हुनेछ भने साझा साहित्यकार कवि र स्रष्टाको सहभागितामा विशेष कवि गोष्ठी आयोजना गरिने समितिले जनाएको छ। मुख्य दिन असर 29 गते बिहान भानुभक्तको शालिगमा मल्लपण सहित झाँकी प्रदर्शन गरिनेछ। त्यसपछि कविता वाचन भानुभक्त आचार्यको जीवन व्यक्तित्व र कृतित्वमाथि विशेष छलफल तथा मानव जन्मस्थलको संरक्षण प्रबन्धन र प्रचार प्रसारका विषयमा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिनेछ। नेपाली भाषा साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा साहित्यप्रतिको आकर्षण बढ़ाउने उद्देश्यसहित भानु जन्म जयन्ती मनाउन लागेको आयोजकले जनाएको छ। डुम्रेदेखि बेसीसहर जोड्ने 42 किलोमिटर सड़क मार्ग खुलेको 54 वर्ष बितिसक्दा पनि पूर्ण रूपमा स्तर उन्नति हुन नसक्दा यात्रु र सवारी चालक कष्टपूर्ण तथा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। विक्रमसम्म 2029 निर्माण शुरू भएको यो सड़क विक्रमसम्म 2046 सञ्चालनमा आएको थियो भने विक्रमसम्म 2052 कालोपत्रको काम शुरू गरिएको थियो। तर हालसम्म सड़कको स्तर उन्नति सम्पन्न हुन नसक्दा र वर्षायाममा हिलो र घाम लाग्दा धुलो कारण यात्रा अत्यन्तै कठिन हुने गरेको स्थानीयको गुनासो छ। लमजुङ र तनहुँ जोड्ने यस सड़कलाई दुई लेनमा विस्तार गर्न स्थानीयले पटक पटक माग गरे पनि कामले गति लिन सकेको छैन। निर्माण कम्पनीले वर्षायाममै सड़कमा निर्माण सामग्री जथाभावी थुपारेकाले यात्रु र सवारी साधन आवाजावतमा थप समस्या उत्पन्न भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको आतंकवाद विरोधी निकाय राष्ट्रिय अनुसन्धान एजेन्सी एनआईएले गत वर्ष भारतीय कश्मीरमा पर्यटकहरूमाथि भएको आक्रमणको मामिलामा पाकिस्तानमा आधारित इस्लामिक लडाकु समूह लस्कर ए तोइबाका संस्थापक हफिज साइद विरूद्ध मुद्दा दर्ता गरेको छ। गत वर्ष भएको उक्त आक्रमणका कारण भारत र पाकिस्तान बीचको तनाव निकै बढ़ेको थियो। 26 जनाको ज्यान जाने गरी भएको सो आक्रमणमा संलग्न व्यक्तिहरू पाकिस्तानी नागरिक रहेको र उनीहरूलाई पाकिस्तानको समर्थन रहेको भारतको दावी छ। यद्यपि पाकिस्तानले यस घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै स्वतन्त्र छानबिनको माग गरिरहेको थियो। यिनै खबरहरूसँग हामी ढोरबार हाइलाइट्सको अन्त्यमा रहेको छौ। विदा हुनु पूर्व आजको मुख्य मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। संसदले उठाएको समसामयिक प्रश्नको जवाफ दिन सरकारलाई सभामुख अर्यालको निर्देशन। संशोधनका नाममा संघीयता लोकतन्त्र र संविधानको मूल संरचनामाथि हुने छेडखानी अस्वीकार्य हुने कांग्रेसको स्पष्ट उक्ति। सुकुम्बासीको समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने मन्त्री रावलको दावी। होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई दिँदै आएको खाना बन्द। यस वर्ष असरको तेस्रो साता बितिसक्दा पनि देशभरि धान रोपाईमा कमी। गण्डकी प्रदेशमा जम्मा 41% रोपाई सम्पन्न। लश्कर ए तोइबाका संस्थापक विरूद्ध भारतद्वारा मुद्दा दर्ता। 26 जनाको ज्यान जाने गरी भएको सो आक्रमणमा पाकिस्तानीको समर्थन रहेको भारतको दावी। अवस्था यिनै खबरहरूसँगै बिहान 5:25 बजेको समाचार सकिएको छ। 7 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: एडमिशन ओपन
4: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी।
3: 24 इयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट।
4: बैचलर प्रोग्राम
3: 4 years program of Bachelor in Business Administration BBA.
4: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCS IT.
3: 4-year program of Bachelor of Business Administration in Finance, BBA Finance.
4: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
3: Science and Management, both stream can apply.
4: Last date of form submission, 26th Asar 2083.
3: Entrance exam, 29th Asar 2083.
4: Enter to learn, go forth to serve.
3: Further details, Pokhara College of Management, PCM, Ganmargar, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: हजुर दान गरौ
6: सुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
7: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा सुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
5: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
6: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो
8: फुकै खाए सारै मिठो पकाए त स्वाकै एक पाकेटले पेट भरि नि के हो भने अपाकै
9: यो हो बोनस चाउचाउ

0: पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
3: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
6: दिनको संकेत सधैँ बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असार 23 गते मंगलबार, असार कृष्ण पक्षको सप्तमी तिथि, सन् 2026 जुलाई 7 तारीक। कार्यक्रममा सबैभन्दा पहिला तपाईँको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। आजको तपाईँको दिन त्यति राम्रो देखिएको छैन। खानपानमा ख्याल गरेमा स्वास्थ्यमा केही सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास अपुरो हुनेछ। खानपानमा अरुचि बढ्नेछ। गोपनीयता कायम गर्नुपर्नेछ। वृष राशि। तपाईँको आजको दिन राम्रो रहनेछ। साथीभाइको साथ सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। मिथुन राशि। तपाईँको आजको दिन शुभ रहनेछ। बोली र व्यवहारमा एकरूपमा हुनु आवश्यक छ। शिक्षाको क्षेत्रमा राम्रो हुनेछ। राजनीतिक क्षेत्र भने ठगहरूले दुःख दिनेछन्। बिहान उठेर पिपलको दर्शन गर्नाले दिन सहज हुनेछ। कर्कट राशि। बोलीको प्रभावले काम बढ्नेछ। धर्म कर्ममा मन जानेछ। बौद्धिक व्यक्तित्वसँग झुकाव बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। मन शान्त बन्ने दिन रहेको छ। सिंह राशि। हीनताबोध हुनेछ। दाजुभाइसँग गरेको सहकार्यमा केही शान्ति मिल्नेछ। अप्रिय खबर आउन सक्नेछ। पारिवारिक सम्बन्ध भने सहज रहला। शिक्षामा सुधार हुनेछ। कन्या राशि। धार्मिक कार्यमा खर्च हुने दिन रहेको छ। बन्धुसँगको सहकार्यले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ सहयोग मिल्ने भएकाले तपाईँको आजको दिन सहज हुनेछ। तुला राशि।